0: स्टेशन इन्चार्ज गजेन्द्र बहादुर साई बताउनुहुन्छ, इन्धनको मूल्य बढेपछि धनगढी काठमाडौँ उडान भाडा पनि 22,800 रुपियाँ कायम भएको थियो। इन्धन मूल्य घटेपछि हवाई भाडा पनि घटाएर 21,197 रुपियाँ कायम गरिएको छ। उहाँका अनुसार सहुलियत भाडा भने 10,200 रुपियाँ रहेको छ। लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरहवा र नेपालगञ्ज विमानस्थल जानुपर्छ। तुलसीपुरस्थित विमानस्थल स्तरोन्नति गर्ने विषय हरेक निर्वाचनमा उठाइन्छ, तर चुनाव सकिएपछि सेलाउँछ। 2016 सालमा सञ्चालनमा आएको टारीगाउँ विमानस्थल विस्तार गर्न नसक्दा नियमित उडान भएको छैन। मध्य प्रदेशमा सञ्चालन रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती भोगिरहेका छन्। प्रदेश राजधानी जनकपुरस्थित विमानस्थलबाट काठमाडौँका लागि दैनिक 8 उडान हुँदै आएका छन्। 1,305 मिटर लामा धावन मार्ग रहेको जनकपुर विमानस्थलबाट बुद्ध एयरका 5 र यति एयरका 3 विमानले नियमित उडान भर्छन्। कोशी प्रदेशका पहाडी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्रे भइसकेका छन्। विमानस्थल कालोपत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान संख्या भने निरन्तर घट्दो छ। हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
1: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रवेश प्रयोग हुने उच्च गुणस्तरको रुडा गिट्टी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो। गोदावरी क्षेत्रमा सञ्चालित 3 क्रसर उद्योगबाट विमानस्थलका लागि रुडा र गिट्टी आपूर्ति हुँदै आएको छ। टिका भैरवको वीरेन्द्र महर्जन ढुङ्गा खानी र निराकार रोडा ढुङ्गा उद्योग तथा देवीचौरमा रहेको मच्छेन्द्रनाथ मल्टिप्रपोज क्रसर खानी उद्योग र बाहुबली कन्ट्रक्सन प्रणालीले विमानस्थलका परियोजनामा निर्माण सामग्री उपलब्ध गराउँदै आएका छन्। तर अहिले ती उद्योगबाट आपूर्ति ठप्प छ। मच्छेन्द्रनाथ मल्टिप्रपोज प्रणालीले 2071 माघ 22 गते खानी तथा भूगर्भ विभागबाट उत्खनन अनुमति प्राप्त गरेको थियो। विभागको स्वीकृतिपछि 2071 माघ 26 गते आवश्यक सहमति र 2071 माघ 6 गते तत्कालीन जिल्ला विकास समिति ललितपुरबाट समेत सञ्चालन अनुमति पाएको देखिन्छ। त्यस्तै वीरेन्द्र महर्जन समेतको गुणासा भुरोडा ढुङ्गा उद्योगले पनि 31 चैतमा खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर स्वीकृत क्षेत्रभित्र उत्खनन गर्दै आएको कागजातमा उल्लेख छ। यी उद्योग मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाका लागि गोदावरी क्षेत्रका खानीबाट रोडा तथा ढुङ्गा आपूर्ति हुँदै आएको थियो। त्यसपछि नागरिक उड्डयन प्राधिकरण गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयले आयोजना प्रभावित नहोस् भन्दै स्थानीय तहसँग आवश्यक समन्वय गर्न पटक पटक पत्राचार गरेको देखिन्छ। रोडा आपूर्ति गर्दै आएको ललितपुरको गोदावरी क्षेत्रका 2 खानी बन्द गराउने विषयमा गोदावरी नगरपालिका र व्यवसायी बीचको विवाद अदालतको अवहेलना मुद्दासम्म पुगेको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले 17/2082 वीरेन्द्र महर्जन समेतको रिटमा अन्तरिमकालीन आदेश जारी गर्दै अन्तिम निर्णय नभएसम्म स्वीकृत क्षेत्रभित्र सञ्चालनमा रोक लगाउन आदेश दिएको थियो। आजको कान्तिपुरमा समाचार छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्दा।

0: मनोरञ्जनसहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। विराटनगर महानगरपालिका 18 स्थित भेडियारी पोखरीमा डुबेर मृत्यु भएका 17 वर्षीय मन्जित कुमार यादवको शव उठाउने क्रममा हिजो केही बेर तनाव उत्पन्न भएको छ। कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव कोशी अस्पताल लैजान खोज्दा मृतकका आफन्त र स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै माग पूरा नभएसम्म शव लैजान नदिने अडान लिएका थिए। शव लैजान नदिएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो, नाराबाजी सहितको प्रदर्शन एवं ढुङ्गामुढाले तनावपूर्ण बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज र अश्रुज्ञात प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवि कटवालका अनुसार नेपाल प्रहरीले 10 र सशस्त्र प्रहरीले 11 गरी 21 सेल अश्रुज्ञास पनि प्रहार गरिएको थियो। घटनास्थलमा अराजक गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका 21 वर्षीय राजदीप यादवलाई पक्राउ गरिएको छ। मन्जित कुमार यादवको शव हिजो बिहान करिब 10:30 बजे भेडियारी स्थित स्थानीय पोखरीको बीचभागमा पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको थियो। गत बुधबार बिहान 8:50 बजेतिर अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले BR50AL3687 नम्बरको भारतीय मोटरसाइकल रोक्न खोज्दा चालक मोटरसाइकल छोडेर भागेका थिए। भाग्ने क्रममा मोटरसाइकल चालक यादवले भेडियारी पोखरीमा हाम फालेपछि उनी बेपत्ता भएका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
2: नक्कली किसान र नक्कली बिल खडा गरी कृषि अनुदानमा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले धनुषामा रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झासहित 4 जना विरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले झासहित तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदेश माछा पालन केन्द्रका प्रोप्राइटर राम सुदेश शरण विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। झा, ठाकुर र कर्णको मिलेमतोमा निजी माछा फार्मबाट माछाको घुरा खरिद नै नगरी नक्कली बिल बनाएर 72,59,090 रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन 2059 दफा 8(1)(ङ) अन्तर्गत जनै 72,59,090 रुपियाँ बिगो कायम गरी कैद बिगो बमोचिम जरिवाना तथा बिगो असुलुपरको माग दाबी लिएको छ। त्यस्तै सुदेश माछा पालन केन्द्रका प्रोप्राइटर राम सुदेश शरणलाई गैरकानुनी लाभ लिने मतियारका रूपमा मुख्य कसुरदार सरह सजायको माग गर्दै सोही बराबरको बिगो असुल उपर गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनुभयो। आजको नयाँ पत्रिकामा समाचार छ।
3: रासायनिक मलको अभावका बीच किसानले देशभर 45.8% रोपाइसकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाइँका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीडित बनेका छन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाइँ हुने आधा क्षेत्रफलमा धान रोपिसकिएको छ। सबैभन्दा बढी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाइँ भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेसमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाइँ सकिएको छ। कृषि मन्त्रालयका अनुसार रोपाइँका लागि कम्तीमा 1,20,000 टन युरिया र 80,000 टन डिएपी खपत हुन्छ। तर देशभरका गोदाममा हाल 95,592 टन मात्र मौजदात छ, जसमध्ये युरिया 49,104 टन, डिएपी 24,012 टन तथा पोटास 19,475 टन मौजदात रहेको कृषि मन्त्रालयले बताएको छ। मौजदात परिणाम माघको तुलनामा न्यून हो। कञ्चनपुरको बेलौरी नगरपालिका 8 कलकत्ताका किसान चन्द्रमान राणा यसपालि धानको उत्पादन घट्ने चिन्तामा हुनुहुन्छ। रोपाइँको समयमा रासायनिक मल नपाएपछि 3 बिघा खेतीमा मल बिनै यो वर्ष उहाँले धान रोप्नु भएको छ। स्थानीय रिमझिम कृषि सहकारी संस्थाका व्यवस्थापक समेत रहनुभएका राणा मलका लागि बुधबार धनगढी स्थित कृषि सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय पुग्नुभयो। सहकारीले यो सिजनमा रोपाईका लागि 32 क्विन्टल युरिया र 4 क्विन्टल डिएपी मात्र पाएको उहाँले बताउनुभयो। कैलालीको भजनी 3 काँडाका किसान घनश्याम चौधरीले पनि यसपालि रासायनिक मल नहालेरै रोपाई सक्नु भएको छ। स्थानीय समाजप्रति ग्रामीण सहकारीका अध्यक्ष रहनुभएका उहाँले पानी नपरे पनि बोरिङ र पम्प सेटबाट गाउँमा अधिकांश किसानले मलबिनै रोपाइसकेको बताउनुभयो। मलबिनै देशभर 45% रोपाई नयाँ पत्रिकामा समाचार छ।
2: समयमै निर्माणको काम नसक्ने 2 निर्माण कम्पनी 3 वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेका लिएका पप्पु महादेव खिम्पीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै 209 कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीले 3 वर्षसम्म नयाँ ठेका प्रक्रियामा सहभागी हुन पाउँदैनन्। जेन्जी आन्दोलनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका कुलमान घिसिङले पुल निर्माणमा लामो समयदेखि प्रगति नभएपछि ठेक्का तोड्न निर्देशन दिनुभएको थियो। त्यही अनुसार सम्झौता भएको 14 वर्षपछि 11 मङ्सिरमा ठेक्का तोडिएको थियो। ठेक्का तोडेसँगै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय इटहरीले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाएको थियो। उक्त कार्यालयले लेखेर पठाएको 7.5 महिनापछि दुवै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको हो। 14 वर्षमा पनि कन्काई पुल नबनाउने पप्पु महादेव कालो सूचीमा। आजको कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुदसहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौँ। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिलेका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर 01-5719-605।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: नेपाल परिवेशमा अब बाँकी समाचार। सेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। बोर्डले बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासो सम्बोधन गर्न पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको हो। बजारमा देखिएका समस्याको समाधान र लगानीकर्ताको हकित संरक्षणका लागि बोर्डले यस्तो तयारी गरेको जानकारी दिएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टको सक्रियतामा उक्त मार्गचित्र आउन लागेको हो। भट्टले पुँजी बजारका सरकारवालासँगको भेट तथा छलफल बढाएका छन्। छलफल तथा अध्ययनपछि समयबद्ध कार्ययोजनासहित विस्तृत रूपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने बोर्डले जानकारी दिएको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
3: सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारी नेपालगञ्जको रुपैडियाबाट 2 किलो आँप लिएर आएकालाई समेत त्यहाँ स्थित नेपाल भारत नाका जमुनाबाट फिर्ता पठाइने गरिएको छ। नेपालगञ्जका बजारभरि जताततै भारतीय नागरिकले भारतबाट ल्याएका आँप दैनिक जसो ठूलो परिमाणमा अति नै महँगोमा बिक्री हुँदै आएको स्थानीयले बताएका छन्। बजारभरि भारतीय आँप, गोर्खापत्रमा समाचार छ।
2: जुम्लाको तातोपानी गाउँपालिकाका किसानले अब धितो बिना कृषि कर्जा पाउने भएका छन्। कृषि व्यवसायलाई आधुनिकीकरण, विस्तार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष र तातोपानी गाउँपालिका बीच कृषि कर्जा सुरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता भएको यस्तै नेपालको रेलवे क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएले रुचि देखाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र युएका वैदेशिक व्यापार मन्त्री डाक्टर थानी बिन अहमद अल जियोडी बीच शुक्रबार भएको भेटमा यस्तो युएका मन्त्रीले बताएका हुन्। सो क्रममा युएका मन्त्री डाक्टर थानीले नेपालको रेलवे क्षेत्रमा निजी क्षेत्र मार्फत लगानी गर्ने इच्छा व्यक्त गर्दै त्यसका लागि आवश्यक कानुनी तथा व्यवहारिक वातावरण निर्माण गरिनुपर्ने धारणा राख्नुभएको थियो। आजको गोर्खापत्रमा समाचार छ।
3: र खानेपानी समस्या समाधान गर्न यसअघि काम सुरु गरिएका दुई ठूला खानेपानी आयोजना वर्षौंदेखि अल्पत्र पर्दा बुटवलमा खानेपानी संकट झन गहिरिँदै गएको छ। यी आयोजना सम्पन्न भएर पर्याप्त पानी आउला भन्ने आशमा बसेका बुटवलवासीले अझै दैनिक करिब 1 करोड लिटर पानीको अभाव झेलिरहेका छन्। नेपाल खानेपानी संस्थान बुटवलका अनुसार उपमहानगर क्षेत्रमा दैनिक झण्डै 3.5 करोड लिटर खानेपानीको माग छ, तर संस्थानले 2 देखि 2.5 करोड लिटर मात्र वितरण गर्न सकेको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। 17 जुन 2026 युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता गरेर इरान र अमेरिकाले विश्वमा ठूलो आशाको सञ्चार गराएका थिए। 60 दिनभित्र चरणबद्ध वार्ता गरेर विस्तृत शान्ति सम्झौता गर्ने विषय यस सम्झौतामा उल्लेख थियो। सम्झौताको छोटो समयमै तेलको भाउ घटेर झण्डै युद्धपूर्वकै अवस्थामा आइपुग्यो, तर पछिल्ला दिनमा दुवै पक्षले एकअर्कामाथि आक्रमण गर्दा वार्ताको वातावरण बिथोलिने जोखिम बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टर्कीमा नेटो सम्मेलनका दौरान इरानसँगको युद्धविराम लगभग समाप्त भइसकेको बताएपछि अर्को चरणको वार्ता थप अनिश्चित बनेको छ। तर मंगलबार र बुधबार अमेरिकाले लगातार इरानमाथि गरेको श्रृङ्खलाबद्ध आक्रमण लामो समय नजाने पनि उहाँले बताउनुभयो। हर्मुज जलमार्ग हुँदै तेल र प्राकृतिक ग्यास बोकेर गइरहेको पानी जहाजमाथि सोमबार इरानले आक्रमण गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको थियो। मध्यस्थतामा संलग्न एक क्षेत्रीय गुप्तचर अधिकारीका अनुसार दुवै पक्षबीच अविश्वास चुलिएकाले पछिल्लो समय द्वन्द्व संवेदनशील मोडमा पुगेको छ, तर वार्ताको सम्भावना समाप्त भइसकेको भने छैन। ती अधिकारीका अनुसार पाकिस्तान र कतारका विदेश मन्त्री तथा इजिप्टका गुप्तचर प्रमुखले मध्यस्थता प्रयास गरिरहेका छन्। कान्तिपुरमा समाचार छ।
5: विश्वकप फुटबल विशेष।
3: स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 पराजित गर्दै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए। 88 मिनटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए। त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलमा स्पेन अधिकांश समय पोजिसनमा रह्यो। स्पेनले 16 सट प्रहार गर्दा बेल्जियमले मात्र 5 सट प्रहार गरेको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो। 17 पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमी फाइनल हो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ।
2: इङ्ल्यान्डको साठी वर्ष यता पहिलोपटक विश्वकप जित्ने अभियानमा तेर्सिएको सबैभन्दा ठूलो चुनौती छ एर्लिङ हालान्ड। इङ्ल्यान्डले शनिबार सेमी फाइनल प्रवेशका लागि नर्वेको सामना गर्दैछ। मेक्सिको विरुद्ध उसकै घरमा प्राप्त जितपछि इङ्ल्यान्ड उत्साहित छ। त्यति मात्र होइन, कप्तान ह्यारी केन र जुड वेलिङ्गम पनि लयमा छन्। त्यसैले इङ्ल्यान्डले क्वार्टर फाइनल जितका लागि बलियो प्रत्याशी रहेको छ। तर इङ्ल्यान्डको रक्षा पङ्क्तिले त्यसका लागि सबैभन्दा बढी हालान्डलाई रोक्नुपर्नेछ। उनकै 2 गोलको मद्दतमा नर्वेले यसअघि ब्राजिललाई हराएको थियो र उनले विश्वकपका आफ्ना 5 खेलमै 7 गोल गरिसकेका छन्। फेरि हालान्ड इङ्ल्यान्डमै जन्मेका हुन्। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि खेल्छन्। उनी इङ्ल्यान्डको सामना गर्दा कुनै दबाव नहुने दावी गर्छन्। उनी भन्छन्, यस विश्वकपमा उपाधि जित्न केही बलियो प्रत्याशी छन् र त्यसमध्ये इङ्ल्यान्ड पनि एक हो। त्यसैले हामीले इङ्ल्यान्डलाई अबको खेलमा दबाव सिर्जना गर्न सक्नुपर्छ। यस्तै लियोनल मेसीले अहिलेसम्मका प्रत्येक खेलमा गोल गरेका छन्। नकआउट चरणका 2 तनावपूर्ण खेलपछि 39 वर्षीय खेलाडी मेसीबाट राम्रो प्रदर्शन आश कहिलेसम्म गर्ने त? विश्वकप 2026 अर्जेन्टिनाले शनिबार क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्दैछ। लियोनल स्कोलानीको टिमले समूह चरण सजिलै काटे पनि के भडे र इजिप्ट विरुद्ध कठिन चुनौती सामना गरेको थियो। अन्तिम 32 चरणमा विश्वकपमा डेब्यू गरिरहेको के भडेलाई 3-2 गोलले हराउन अतिरिक्त समय कुर्नु परेको थियो। मोहम्मद सलाहको इजिप्ट विरुद्ध त्यस्तै समान स्कोर जित निकाल्न समान स्कोरमा जित निकाल्न खेलको अन्त्यसम्म कुर्नु परेको थियो। आजको कान्तिपुरमा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: गणेश नेपालीको आत्मदाह घटनाले सरकारमाथि चौतर्फी प्रश्न, छानबिन समिति बन्दा पनि सब उठेन, परिवारलाई काठमाडौँ महानगरले शिक्षा र रोजगारी दिने।
2: सम्पत्ति छानबिन आयोगको काम कारवाहीमा सर्वोच्च अदालतको अङ्कुश, पुणेजिलासले वैधता परीक्षण गर्ने, पूर्व न्यायाधीश र पूर्व सैनिकमाथि छानबिन गर्नु संविधान विपरीत।
3: हवाई उडान सर्वसाधारणको पहुँच बाहिर पुग्दै भाडा बढेपछि यात्रुको चाप 60% घट्यो।
2: इरान अमेरिका तनावले वार्ताको वातावरण बिथोलिँदै हर्मुज जलमार्गमा भएको आक्रमणले विस्तृत शान्ति सम्झौता अन्यलमा।
3: र बेल्जियम विरुद्ध जित निकाल्दै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र बिदा हुन्छु। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि एक महिना।
9: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
10: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
11: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
12: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
11: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
10: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। पछिल्लो समय सरकार आलोचित बन्दै गएको छ, सुकुम्बासीको व्यवस्थापनको सन्दर्भमा होस् वा अन्य नियमहरू कार्यान्वयनका सन्दर्भमा होस्, अथवा पछिल्लो पटक एकजना युवकले आत्मदाहको जुन निर्णय लिए त्यसको सन्दर्भमा किन नहोस्। सरकार राज्य जनताप्रति चाहिँ उत्तरदायी नभएको, गरिबप्रति उत्तरदायी नभएको, कतिपय ठाउँमा नियम कानुन मान्ने नाममा अथवा नियम कानुन लागू गर्ने नाममा, लाद्ने नाममा गरिबहरूमाथि, असहायहरूमाथि अथवा निम्नवर्गीय व्यक्तिहरूमाथि अत्याचार भइरहेको भन्ने गुनासाहरू सुनिएका छन्। सरकारले बजेट ल्याउँदा नै मध्यमवर्गीय मान्छेहरूले ल्यायो भन्ने खालको भनाइरहेको थियो र सरकारले आफूले पनि स्वीकार गरेको थियो त्यो कुरा। त्यसका कारणले सरकारले गरिबलाई हेप्यो अथवा गरिबहरूलाई व्यवस्था गर्यो भन्ने जुन मान्छेहरूमा विचार पलाएको थियो, त्यसै अनुसार पछिल्लो समय गरिबहरूमाथि सरकारले अत्याचार बढाउँदै लगेको हो कि भन्ने खालका टिप्पणीहरू हुन थालेका छन्, अथवा गरिबहरूको अधिकार सुरक्षित नहुने अवस्था बन्दै गएको हो कि भन्ने आशंकाहरू बढ्न थालेका छन्। वास्तवमा के हो त, आम नागरिकले महसुस गरेको, अधिकार कर्मीले महसुस गरेको कुरा के हो? आजको द न्यूज प्लस कार्यक्रममा यसै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि अधिकार कर्मी चरण प्रसाई हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ। सर नमस्कार।
1: नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद सर।
0: सरकार चाहिँ जुन आशा भरोसाका साथ यो ठुलो मत पाएर नेतृत्वमा पुग्यो, अथवा सरकारलाई जुन मत प्राप्त छ, जुन आशा भरोसा प्राप्त छ, त्यो अनुसारले चाहिँ काम गर्न सकेन र त्यसको विपरीत भयो भन्ने खालका टिप्पणीहरू सुनिन थालेका छन् पछिल्लो समय। एउटा घटनालाई मात्रै नहेरेर समग्रमा हेर्दाखेरि चाहिँ सरकारको ठ्याक्कै यात्रा कस्तो देखिँदैछ?
1: अब आम नागरिकहरूले जुन फ्रस्ट्रेसनमा यो सरकार बनाए नि, यो सरकारले अथवा यो सरकारको नेतृत्ववर्गहरू भनौँ, रासोपा र रासोपाको नेतृत्वमा बनेको सरकार, लेकिन यो नागरिकहरूले जुन अभिमत दिए, जुन एउटा भारी विश्वास प्रकट गरेर यो फागुन 21 गतिको चुनावमा करिब करिब 2/3 बहुमत दिएर सरकार बनाउन एउटा बलियो भन्नुहोस् एउटा पुरा पुर्ज एउटा जुन म्यान्डेट दिए, विश्वास दिए, त्यो विश्वास चाहिँ यो सरकारले चाहिँ छान्न नसकेको हो। किन भन्नुहुन्छ भने यदि उसले यो विश्वास थामेको भए उसको क्रियाकलापहरू तपाईँहरूले हेर्नुभयो भने, सुरुदेखिका दिनहरूमा हेर्नुभयो भने ऊ नागरिक समक्ष काहीँ पनि छैन कि चुनावको टाइममा नागरिकको समक्ष अथवा आम नागरिकको बिचमा एकदमै घुलमिल भएर गयो, उसले चाहिँ ठुल्ठुलो सपनाहरू पनि देखायो, हामी पुराना जस्ता होइनौँ अरे नयाँको एउटा भाष्य बनाएर स्थापित भयो, नागरिकले पनि पुरा विश्वास गरे, किनभने युवाहरू थिए, एउटा लहर पनि चलिरहेको थियो, अब पुरानाले गर्दैनन्, अब नयाँ युवाहरूले गर्छन् भनेर एउटा मत दिएर भारी मतबाट राष्ट्रिय स्वतन्त्र पार्टी जो चाहिँ योभन्दा अघिल्लो चुनावमा चाहिँ एउटा वैकल्पिक शक्तिको रूपमा चाहिँ उदाएको थियो, पुनः यो वैकल्पिक शक्तिलाई नै स्थापित गरेर चाहिँ पुना पुराना दलहरूलाई बढाएर भन्छु म बढाएर यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ तपाईँको सत्तामा आम नागरिकले नै पुर्याए, तर त्यो आम नागरिकले जुन पुर्याएर विश्वास र भरोसा दिएर जसरी आम नागरिकले उसलाई सत्तामा पुर्याए त्यसको भार उसले फ्याँक्न सकेन, त्यो विश्वास उसले कायम गर्न सकेन, उसले अहिलेको अवस्था भन्नुहुन्छ भने आम नागरिकलाई चाहिँ आम नागरिकले जुन विश्वास दिएका थिए त्यसप्रति ती सरकार यो बागेन्द्र शाह सरकारले चाहिँ विश्वास घाटै गरेको छ। किनभने सरकार भनेको त तपाईँको गरिबभन्दा गरिब र आम नागरिक जो चाहिँ निमुखा छन्, जसको बोली छैन, जसले चाहिँ बोल्न सक्दैनन्, जो चाहिँ समाजमा हेपिएर सबभन्दा पछाडि परेका वर्गहरू जुन छन् त्यसको प्रोटेक्सनको लागि सरकार गठन गरिन्छ र सरकार भनेको चाहिँ तपाईँको सुशासनको जगमा यो सरकार बनेको भनेर सोचदेखि नै त्यो घोषणा जुन गरियो त्यसको ठिक विपरीत उल्टो दिशामा चाहिँ यो सरकार हिँडेको छ। र सबैभन्दा सुरुमै ऊ यो सरकार गठन गरेको एक महिना नपुग्दै सबैभन्दा पहिलो टार्गेट सुकुम्बासी, सुकुम्बासी भनेको चाहिँ कस्तो वर्ग हो भनिन्छ भने जसको केही छैन, सम्पत्ति छैन, यो समाज पनि सबैभन्दा त्यो जो दुखी गरिब वर्गहरू त्यो क्याटेगोरी हुन् सुकुम्बासीहरू भन्ने। उनीहरूसँग केही नभएर यो यो समाजकै संरचनाले चाहिँ उनलाई चाहिँ सुकुम्बासी बनाएको हो। जस्तो सुकुम्बासीभित्र पनि त्यहाँ दलित छन्, त्यहाँ जनजाति छन्, त्यहाँ अपाङ्गता भएका व्यक्तिहरू छन्, बालबालिकाहरू छन्, महिलाहरू छन्, सुत्केरी छन्, जस्तो या दीर्घ रोगी छन्। त्यो सबै देख्दा देख्दै तपाईँको दुई दिने दिन सूचना दिएर डोरजोर चलेर उहाँहरूलाई बिल्लीबाट गरियो र बिल्लीबाट गरेर चाहिँ तपाईँको त्यसमा 5% मात्रै त्यो होल्डिङ सेन्टरमा, किन अरू धेरै गएनन्, 5% मात्रै होल्डिङ सेन्टरमा गए। त्यो 5%लाई पनि यो सरकारले चाहिँ व्यवस्थापन गर्न सकेन। यो व्यवस्थापन गर्न नसक्ने सरकारले चाहिँ ती गरिब सुकुम्बासीलाई चाहिँ किन विस्थापन गर्यो भन्ने कुरा आम नागरिकले अहिले प्रश्न गरिरहेका छन्। र तपाईँलाई भन्नु, तपाईँ मार्फत म आम श्रोताहरूलाई म के भन्न चाहन्छु भने रविन्द्रजी, अहिले जुन यो बारीको बारीबाट चाहिँ उहाँहरूलाई जोगाउनलाई चाहिँ हामीले होल्डिङ सेन्टरमा लगेका हौँ भनेर जसरी भाष्य सिर्जना गऱ्यो, त्यसलाई जस्ताई गर्न खोज्यो। अब बारी त्यो बर्खा आउँछ त्यसैले गर्दाखेरि हामीले चाहिँ यो खोला किनाराबाट चाहिँ हटाएर उहाँको ज्यान जोगाएको, नागरिकको ज्यान जोगाउन यो सरकारले चाहिँ यो काम गरेको हो भनेर जसरी प्रचार प्रसार गरियो। त्यही हेर्नुहुन्छ भने कीर्तिपुर होल्डिङ सेन्टरमा आज रातिको पानीले चाहिँ त्यहाँ सबै मान्छेलाई चाहिँ त्यहाँ उनीहरू कतिको जोखिममा पऱ्यो र उनीहरूलाई कसरी उद्धार गर्नु पऱ्यो त्यो तपाईँको यो उयोहरू लगाएर, नाउहरू लगाएर भन्ने कुरा चाहिँ तपाईँको आज बेसमाचार समाचार समाचारले चाहिँ त्यो कुराहरू भनिरहेको थियो। यस अर्थमा यो सरकारले चाहिँ जुन पहिला उसले वाचा गरेका थियो, उसले वाचा भनेर ती वाचा पत्र पनि ल्याए, हिजो घोषणा पत्र भनिन्थ्यो, उसले ती जनतालाई विश्वास दिनलाई ती वाचा भनेर वाचा ल्याए, त्यो वाचा विपरीत कामहरू गर्दाखेरि तपाईँको सुकुम्बासी को जुन एउटा पिचल्ली गर्ने काम लगायत हिजो तपाईँको उसो गणेश नेपालीको जुन आत्मदाह प्रयास गरेर उनको जुन
0: अब जस्तो गणेश नेपालीको आत्मदाहको प्रयासलाई पनि फेरि सरकारको कमजोरीसँग जोडेर हेर्दाखेरि यो चाहिँ अनुचित हो, यो चाहिँ पुराना सरकारहरूले बनाएको कानुन कार्यान्वयन गर्दाखेरि यस्तो भएको अथवा कानुन मान्नुपर्ने सबैको दायित्व हो जस्ता टिप्पणीहरू भइरहेका छन्। गणेश नेपालीको मृत्युलाई अथवा आत्मदाहको घटनालाई फेरि यो सरकारसँग जोडेर राजनीतिकरण गर्न खोजिएको पनि भन्ने गरेको सुनिएको छ नि।
1: एकदमै दुःखद हो रविन्द्रजी, यस्तो घटना, यस्तो संवेदनशील घटना पनि मान्छेहरूले यसलाई तपाईँको राजनीतिसँग जोड्ने एउटा मान्छेको संवेदनासँग त्यो कनेक्सन नगर्ने यो यो सामाजिक सञ्जाल जुन चाहिँ अब प्रधानमन्त्री बालेन्द्र शाह हामी भन्छौँ तर हामीले प्रधानमन्त्री बालेन्द्र शाह देखेका छैनौँ, उहाँको सामाजिक सञ्जालको फलोअर बालिङको फलोअर जुन चाहिँ जसरी भाषा निर्माण गर्न खोजिरहेछन्, एउटा एउटा रोजगारी गरेर खाने होइन पठाउद्वारा चाहिँ त्यो पठाउको व्यवस्था त यो सरकारले त गरेको थिएन, रोजगारी माग्यो त पुरानै सरकारबाट भएको हो। त्यो त्यो अवस्थामा उसले रोजगारी गर्न त्यो पठाउमा उसले चाहिँ आफ्नो परिवार पाल्न लायक आफ्नो बसेर दुःख सुख गरेर चाहिँ जसरी उसले काम गरिरहेको थियो, मलाई के लाग्छ भने अब भोलि त त्यो अनुसन्धानले त भन्दा त्यो किन कसरी उनी आत्मदाह गर्यो भन्ने कुरा त विस्तृत विवरण सत्य तथ्य त आउला। तर मेरो अनुमान अनुसार गर्दा अनुमानले चाहिँ ऊ चाहिँ त्यो प्रहरीहरूको जुन ज्यादतीहरू हो नि त्योबाट चाहिँ ठिलो ठिलो भएको थियो कि। अनि तपाईँको हेर्नुहोस् त्यो गाडी मोटरसाइकलहरू यसो रोकेर चाहिँ यसो फोनमा कुरा गर्दाखेरि पनि झिक काटी काटिहाल्ने, तपाईँको अलिकति वाद विवाद गर्दाखेरि तपाईँको त्यो ऊ यो जुन साइनको डिग्री फराइदिइहाल्ने, 500 हजार 5000 विशेष गरेर जुन यातना चाहिँ त्यो सडकमा दिइरहेको थियो नि, त्यो पठाउबाट चाहिँ आफ्नो रोजगारी गरेर चाहिँ बालबालिकाहरूलाई जसरी उसले पालिरहेको थिए, त्यो चाहिँ हिजो अस्तिको घटना भनेको कि त्यो चाहिँ एकदमै त्यो चाहिँ अन्तिम तपाईँको त्यो सहन नसक्ने बिन्दुमा पुगेको कारणले गर्दाखेरि चाहिँ उनले अरूका के के देखेन भने यो सरकार चाहिँ कसरी प्रतिवाद गर्ने, उसको समर्थन छैन, केही छैन, उनले राजनीति गर्छ पनि होइन,
0: कुनै पनि सरकारले प्रत्येक नागरिकको दैनिकीमाथि निगरानी गर्ने र त्यो दैनिकीलाई सहज बनाइदिने गरी काम गर्न त समय पनि लाग्ला, कठिन पनि होला नि होइन?
1: समय लाग्ला भनेर त्यो वातावरण बनाउन त समय लाग्दैन थियो नि त रविन्द्रजी, तपाईँको यो 100 दिनको कुराहरूमा 100 दिनमा यो हनिमुन पिरियड पनि भनिन्छ, समय लाग्दैन थियो नि त रविन्द्रजी, तपाईँको यो 100 दिनको कुराहरूमा 100 दिनमा यो हनिमुन पिरियड पनि भनिन्छ।

0: जातिको बारेमा छ। अहिले पनि यो भाली पड्काउनेहरू छन्, पालनले एकदमै सरकारले चाहिँ एकदमै ठिक काम गर्यो भनेर यो सामाजिक सञ्जालमा चाहिँ एकदमै ताली पड्काउने वाइवाई गर्ने मान्छेहरू पनि छन्। किनभने समाज त्यसरी नै निर्माण चाहिँ गर्ने क्रममा म भन्छु अहिलेको सरकारको नेतृत्व गर्ने जुन व्यक्ति हुनुहुन्छ उहाँले नै त्यस्तो किसिमको ट्रेन चाहिँ सामाजिक सञ्जालमा चाहिँ आफै क्रिएट गर्नुहुन्छ। उहाँले उहाँको तपाईँको स्टेटस हेर्नुभयो भने त्यो त यो राजनीतिक रूपमा पनि त्यो घृणा फैलाउने किसिमको हो। कामहरू चाहिँ सरकार प्रमुख स्वयंले आफै गरिरहनु भएको छ। उहाँ चाहिँ के भन्नुहुन्छ भने दलका नेताहरूलाई चाहिँ झोले नेता कर्मचारीहरूलाई चाहिँ घुसखोर कर्मचारीहरू भनेर पालनको नाममा को मान्छे हो हाम्रो प्रधानमन्त्री यो त्यस्तो कुनै पनि हालतमा चाहिँ त्यस्तो स्टेटस प्रधानमन्त्रीले चाहिँ व्याख्यान गर्ने भन्ने मेरो विश्वास हो होइन। त एउटा बालिनको नाममा चाहिँ जसरी चाहिँ स्टेटसहरू देखिन्छ र उहाँ यही नै प्रधानमन्त्री चाहिँ बालिन हो हाम्रो भनेर चाहिँ त्यहाँ सामाजिक सञ्जालमा उहाँको तारिफ गरिन्छ। जसरी उहाँले एउटा घृणात्मक घृणा उत्पन्न गर्ने खालको अभिव्यक्तिहरू त्यहाँ देख्दाखेरि पनि त्यसलाई समर्थन गरेर त्यसमा चाहिँ वाइवा गरेर जुन चाहिँ ट्रेनहरू एकै मिनटमा त्यो हजारौँ लाखौँ त्यो गायक र कमेन्टहरू जसरी आइरहेछन् यो भनेको त समाजलाई त तपाईँको गलत दिशातिर त लगिरहेको छैन भनेर ठुलो प्रश्न त उठाएको छ नि त।
1: हिजो उहाँले जे जे कुरामा सरकारमाथि प्रश्न उठाउनुभयो र जसरी प्रस्तुत हुनुभयो सरकारमाथि प्रश्न पनि जसरी प्रस्तुत गर्नुभयो त्यो कुराले पनि अझ बढी उहाँमाथि अपेक्षा पनि बढेको र अहिले उहाँमाथि प्रतिवाद पनि भएको हो।
0: एकदमै हो, जस्तो हिजोको सरकारलाई चाहिँ उहाँले चाहिँ जसरी काठमाडौँ मेयरको काठमाडौँको महानगरको प्रमुख हुँदाखेरि उहाँको हेर्नुहुन्छ भने त्यो टाइममा सामाजिक सञ्जालमा नेताहरूलाई गाली गर्नु बाहेक अर्को केही देखिनु थियो, चाहे त्यो सिंहदरबारको कुरा होस् अथवा खाल्डो फलेर सबैलाई एक ठाउँमै पुग्ने कुराहरू हुन् कुराहरू लेखेर चाहिँ पपुलारिटी दिएर चाहिँ यसरी चाहिँ यो देश जोगाउनु सक्छ भन्ने किसिमको इमेज क्रिएट गरेर चाहिँ अहिले जुन प्रधानमन्त्री बन्नुभयो हो प्रधानमन्त्री भनिसकेर चाहिँ केही त हुनु पऱ्यो नि त होइन रमेनजी। हिजोकै महानगर प्रमुखको चाहिँ प्रमुख जस्तो भएर चाहिँ अहिले मुलुकको प्रधानमन्त्री हुँदाखेरि त्यही हिसाबले त्यसरी नै उहाँले आफ्नो व्यवहार अथवा क्रियाकलाप हेर्छ देखाउने होइन नि त। संसदले प्रधानमन्त्री भेटाउँदैन हेर्नु र यो सय दिनको जुन एउटा हामी पुगे सरकारको भनिन्छ त्यो भनेको त सरकारले त आफ्नो अरू 5 वर्ष जुन उहाँले म्यान्डेट लिएर आउनुभएको छ त्यसको लागि फाउन्डेसनको कुरा हो कि फाउन्डेसन कस्तो बनाउनु भयो त भने एसेस गर्नु या सबै कुरा उहाँले दिनुभयो भन्ने कुराहरू होइन। तपाईँ दिनु अघि भन्नुभयो नि सरकारले त नहोला भन्ने कुरा सही कुरा हो। फेरि सय दिनको कुरामा चाहिँ उहाँले कस्तो फाउन्डेसन बनाउनु भयो हाम्रो लोकतान्त्रिक यो यो लोकतान्त्रिक हाम्रो यो राजनीतिक व्यवस्था छ गणतन्त्र हाम्रो चाहिँ एउटा चाहिँ आधार छ र त्यसको त्यसको जति कसरी बलियो बनाउँदै हुनुहुन्छ आम नागरिकहरूलाई चाहिँ उहाँले चाहिँ कसरी तपाईँको एउटा विश्वास र एउटा आशा जगाउने कामहरू गरिरहनु भएको छ। यो मानवाधिकारको जगमा तपाईँको लोकतन्त्र भनेको चाहिँ स्थायी हुन्छ, मानवाधिकारमाथि अभ्यास भएको लोकतन्त्र भनेको चाहिँ त्यो स्थायी रूपमा अगाडि बढ्ने कुरा हो। तर अहिले मानवाधिकारको कुराहरूलाई नागरिकको अधिकारको कुरालाई ध्वस्त पारेर म लोकतन्त्रलाई चाहिँ एकदम सुदृढ पार्छु भन्ने कुरा त त्यो गलत बाटो भयो नि त। संसदीय व्यवस्थामा चाहिँ संसद मलाई मतलब छैन भन्ने व्यवहार जस्तै उहाँको अहिलेको व्यवहार हेर्नु त यो यो अप्रिय लाग्ला कतिपयलाई सुन्दाखेरि उहाँको जुन जस्तै संसदप्रति चाहिँ जुन उहाँको दृष्टिकोण हो त्यो दृष्टिकोण हेर्दाखेरि त उहाँ यो व्यवस्थाको समर्थन गरेर आउनुभएको हो र भन्ने प्रश्न पनि उठ्छ कि उठ्दैन भन्ने कुरा चाहिँ उहाँले आफै सोच्नु पर्ने हो। उहाँले मात्रै होइन यहाँ त राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोच्नु पर्ने हो। राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मा लिएर नागरिकहरूको चाहिँ तपाईँको विश्वास लिएर चाहिँ यो सरकार बनाएको हो र राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ प्रतिनिधित्व सरकारको प्रतिनिधित्व चाहिँ बालेन्द्र शाहले गर्नुभएको र उहाँले गरेको हरेक क्रियाकलाप गरेको चाहिँ जवाबदेही तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि छ होइन, पार्टी सभापतिको पनि छ अनि यस्तो घटनाहरू, यस्तो पीडादायी घटनाहरू हेर्नुहोस्, 80 वर्षको

0: लागि तपाईँको यो अहिले पनि यो होल्डिङ नम्बर जसरी त्यहाँ राखेर पनि फेरि त्यहाँबाट पनि तपाईँको लट्ने काम जुन भइरहेछ, तपाईँको नगरकोटबाट जसरी लिएर आएर यो उसमा यो उसमा चाहिँ प्रशासन लिएर आएर बिच बाटोमा जसरी एउटा सामानहरू अपलोड गरेर नागरिकलाई बाटोमा बिचल्ली पारेर जुन बिचल्ली पारेर छोडिरहेछ, यो भनेको त राष्ट्र स्वतन्त्र पार्टी देखाएको छैन होला र
1: पछिल्लो पटक चाहिँ गणेश नेपालीको सन्दर्भमा चाहिँ गृहमन्त्री सुदन गुरुङले दिएको जवाफ भनौँ एउटा, त्यो चाहिँ हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, त्यो सरकार कसको तपाईँलाई थाहा छ, यो काठमाडौँ महानगरपालिका हाम्रो सरकारमा पर्दैन अथवा यो हाम्रो क्षेत्राधिकारमा पर्दैन भन्ने अर्थमा जवाफ दिनुभएको छ। खासमा हुन पनि यो काठमाडौँ महानगरपालिका अहिले राष्ट्रपतिको सरकारको अङ्ग होइन कि जस्तो पनि लाग्छ, काठमाडौँ महानगरको मेयर सुनिता डङ्गल जो हिमालयबाट जित्नुभएको थियो, यस्ता यस्ता कुराले सरकारले दिएको जवाब ठिकै हो कि कतिपयले ठिकै हो भनेर प्रतिक्रिया दिएको कतिपयले फेरि विरोध गरेको पनि सुनिन्छ, के लाग्छ?
0: होइन यसमा चाहिँ हाम्रो अधिकार क्षेत्र होइन भनेर पन्छिन हो, उहाँको त्यो गैर जिम्मेवारी कुरा हो कि उहाँले रिफ्लेक्सन के दिनुभएको छ, तपाईँको यो डोजर राज्य आतङ्कै जस्तो गरेर डोजरको शासन जसरी चलाउनु खोज्नुभएको छ नि, यो त देशभरि फैलिया छ नि त, कसो कारणले भन्दाखेरि सङ्घीय सरकारकै कारणले काम त यसरी गर्नु पर्नेछ भने तपाईँको यो सुजन गुरुङ गृहमन्त्री भएको तपाईँको नेपाल प्रहरीहरूले तपाईँको सडकमा कस्तो व्यवहार गरिरहेको छ, सडकमा नागरिकहरू जुन बटुवा भन्नुहोस् अथवा यो बाइक राइडर भन्नुहोस् गाडी चलाउनेहरूप्रति कस्तो व्यवहार गरिरहेको छ, रेस्पेक्टफुल व्यवहार गरिरहेका छन्, नागरिकले त्यो अनुभूति गरिरहेका छन्, एउटा प्रश्नहरू पनि छ भने अर्को कुरा चाहिँ काठमाडौँ नगरपालिकाले यदि गैर कानुनी ढङ्गबाट त्यसरी तपाईँको यो जुन सिटहरू काट्ने कामहरू गरिरहेछ, पैसा उठाउने कामहरू गरिरहेछ, त्यो सरकारलाई थाहा छैन, सरकार त्यसमा बेखबर छ, यदि उसलाई थाहा थियो भने त्यो कुरा चाहिँ उसले किन रोकेन, अरू कुरा चाहिँ रोक्न सक्ने सुकुमवासीलाई चाहिँ तपाईँको यो सरकारी जग्गा हो भनेर एउटा नजर लगाएर हटाउन सक्ने अनि सरकारलाई एउटा निर्देशन दिन सक्दैन, चिठी लेखेर त्यसको गैर कानुनी ढङ्गबाट चाहिँ तपाईँले यसरी ट्राफिकको त्यो माथि चिट काट्ने काम नगर्नुहोस् यो चाहिँ नेपाल सरकारको सङ्घीय सरकारको जुन काम हो भन्ने कुराहरू हो, त्यो सरकारले देखेर दिन सक्दैन, सबै पालालाई त्यही किसिमले अर्डर दिन सक्दैन, तपाईँको ललितपुर नगरपालिकामाले पनि यस्तै किसिमको कामहरू गरिरहेको छ, एउटा चाहिँ नेपाल प्रहरी आएर चिट काट्छ, फेरि अर्को आएर नगरपालिकाको प्रहरी पनि आएर चिट काट्छन् र हरेक नागरिकलाई साक्षी दिइरहेछन्, फेरि अर्थ यस अर्थमा चाहिँ सरकारले चाहिँ मलाई थाहा भएन, यो मेरो अधिकार क्षेत्र होइन, म यसबाट पन्छिन्छु भनेर जहाँ चैताबाट पन्छिन सक्दैन
1: भने
0: नागरिकले बुझ्नुपर्छ।
1: हस्, हामी अन्ततिर पनि आएका छौँ, अब सरकार विरुद्ध एक खालको विरोध प्रदर्शन सुरु भएको छ र सरकारसँग विगत पनि अथवा यसको सुरुवातीदेखि नै मानिसहरूलाई केही खालका डरहरू पैदा यो सरकारले गरेको छ, जस्तो कि संविधानमा भएका कतिपय मौलिक अधिकारहरू सरकारबाट नियन्त्रण हुने हुन् कि नियन्त्रित हुने हुन् कि, कतिपय अभिव्यक्ति स्वतन्त्रताको कुरा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा पनि नियन्त्रण हुने हो कि भन्ने मान्छेहरूलाई एक खालको डर पनि थियो, अरू मौलिक हकसँग सम्बन्धित थुप्रै कुराहरू नियन्त्रण हुन्छन् कि भन्ने डर पनि थियो, यस्तो चिज पनि अहिले सरकारसँग शङ्का गर्नुपर्ने अवस्था आएको हो।
0: एकदमै हो, तपाईँको सामाजिक सञ्जालमा पनि हेर्नुहुन्छ भने तपाईँको अनौपचारिक ढङ्गबाट अभिव्यक्ति स्वतन्त्रतामा चाहिँ अङ्कुश लगाएको छ, होइन तपाईँले लेखेको स्टेटसमा हेर्नु सरकारले यो ठिक गरेन भनेर लेख्ने स्टेटसमा पनि तपाईँको तपाईँलाई गाली गलौजहरू यति साह्रो आउँछ कि दोस्रो अर्को स्टेटस लेख्नलाई तपाईँ हिम्मतै गर्नुहुन्छ, सत्य कुरा लेख्नलाई तपाईँ हिम्मतै गर्नुहुन्छ, परिवारहरूले चाहिँ तिमीले त्यो किन बाटो गरेर लेख्नु पऱ्यो किनभने परिवारहरूलाई पनि टर्चर हुन्छ कि त्यो लेख्ने मान्छेहरूलाई सधैँ त परिवारलाई पनि टर्चर हुन्छ, त्यसले सामाजिक सञ्जालमा जसरी एउटा कब्जा गर्ने सरकार विरोधी कुराहरू चाहिँ लेख्नु हुँदैन एउटा बोल्नु हुँदैन कुनै किसिमले चाहिँ मान्छेलाई त्यसरी अटाक गरिरहेको छ नि, जस्तै तपाईँले कसैले बोल्दाखेरि मलाई थाहा छ मलाई धेरै गाली गर्न आउँछ कलममा, म बोल्न छोड्दिनँ भनेर हिम्मत गरेर बोल्नेहरू पनि हुनुहुन्छ। उहाँहरूबाट चाहिँ तपाईँको धेरै मेसेजहरू पनि गएको छ, हिम्मत गर्ने नागरिकहरू अहिले पनि छन् यो मुलुकमा। त्यसो गरेकोतिर अर्को सामाजिक सञ्जालको कुरा होइन, अरू प्रेस स्वतन्त्रता कुराहरू तपाईँहरूकै अङ्कुश लगाउने कुराहरूमा चाहिँ जसरी सरकार अगाडि बढिरहेको छ, त्यसमा त तपाईँको यो पत्रकार महासङ्घको अगुवाईमा त आन्दोलनै भइरहेको छ नि अहिले। पत्रकार महासङ्घको आन्दोलन भनेको हिजो राजा ज्ञानेन्द्रले चाहिँ प्रत्यक्ष शासन गर्दाखेरि जसरी पापड गठन भयो पत्रकार
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
7: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
8: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
6: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
9: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
10: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। ब्रह्मा मुरारी स्थिपुरंतकारी भानु शशि भूमिसुत बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शांतिकरा भवन्तु सर्वे ग्रह शांतिकरा भवन्तु। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्चाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 27 गते, तदनुसार विशेषण 2026 जुलाई 11 तारिक, सक सम्वत्स 1948, नेपाल सम्वत् 1146 तथा लागा रौद्र नामक सम्वत्स उत्तरायण ग्रीष्म ऋतु, आज शनिबार आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र, योगमा रहेको छ गण्डयोग, कर्णमा रहेको छ कौलवा कर्ण, चन्द्रमा वृष राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने सधैँ सूर्यास्त 7:01 हुनेछ। आजको दिनमा नि घडी 13:44 रहनेछ। आज त्रिपुष्कर योग 8:34 भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यस्तै गरेर आज वैष्णवणाम योगिनी एकादशी व्रत, विश्व जनसङ्ख्या दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यो योगिनी एकादशी चाहिँ आजको दिनमा विशेष व्रत रहेको छ।
भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। कि त भाइ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेर कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। र विशेष गरी आजको कालबेलाको समय बिहान र बेलुका साँझमा रहेको छ। यस्तै गरी बिहानको समयमा रहेको थियो, बिहानको 5:15, 56 सेकेन्डदेखि बिहानको 6:59, 16 सेकेन्डसम्म कालबेला रहेको थियो भने अहिले यतिखेर चाहिँ शुभ बेला रहेको छ। शुभ बेला रहेको छ बिहानको 6:59, 16 सेकेन्डदेखि बिहानको 8:42, विशेष गरी 36 सेकेन्डसम्म शुभ बेला रहेको छ भने अब कालबेला रहेको छ साँझमा। साँझको 5:19, 17 सेकेन्डदेखि साँझको 7:02, 38 सेकेन्डसम्म कालबेला रहनेछ। लाभ बेला रहनेछ दिउँसोको 1:52, 37 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:35, 57 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भाइ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। कृतिका नक्षत्रको 4th चरण नाम आउँछ एकारत्न अथवा एकलक्ष्मी नाम आउँछ। अन्तिनाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पाइरहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरुका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाको रहनु पर्नेछ। नियमित काममा साबिक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा पर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघरको बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पेसा व्यापार व्यवसायमा केही उल्झन देखा पर्ने समय रहेको छ। चिता काम रोकिन सक्छ। अलि दोहार प्रार्थना गर्नुपर्ने खालको यो भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहार प्रार्थना गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभ चिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
0: कर्कट राशि
1: उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तार्किक काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। विशेष गरी थोरै लगाउनेबाट भने मनका नाफा कमाउन सकिन्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आय स्रोत बढ्दै जाँदैछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ हुने खालको यो गोइन राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
0: सिंह राशि
1: उनीहरूको लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसर पछि आउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
0: कन्या राशि
1: उनीहरूको लागि आजको दिन परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पुरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थितिले अनुमति ल्याए पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्दै जानेछ भने मेहनत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुने खालको यो गोइन राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा छोटो समयमा फाइदा उठाउन सकिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निरागता आउनेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसँगको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। रमाइलो यात्राको सायद पनि जुड्न सक्छ। वाद विवादबाट टाढा रहनु बुद्धिमानी हुने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनले समेत मित्र तथा हात अघि बढाउनेछन्। स्रोत साधन जुट्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूको लागि आजको दिन परिस्थितिमा सीधा काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहँदैछ। अवसर व्यवधानको बिचबाट कर्मयोग अघि बढ्दै जाँदैछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह समेत जगाउने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
1: उनीहरूका लागि आजको दिन निर्णय लिएर पनि परिस्थितिसँग परिस्थिति अनुसार चलाउन सक्दा अलिक पछि परिन्छ। मनोरञ्जनका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। साझेदारीमा समस्या आउनाले सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा आश्वासन दिने बानीले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो। आफन्तसँग रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन अलि हतार नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
3: मीन राशि
1: उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताको काममा सोझो जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाँदैछ। लगनी गर्दा व्यवसायमा मनको धन लाभ हुनेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगको हात फैलाउने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलको विषयमा जानकारी भने मैले तपाईँलाई गरिसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ आज योगिनी एकादशी व्रत रहेको छ कति हाम्रा श्रोताहरूले हिजो पनि व्रत बस्नुभयो होला तर विशेष व्रत र व्रतको फल मिल्नको लागि र पवित्र र चोखो एकादशी आज हुन् फेरि तिथि चाहिँ आज द्वादशी हुन् मैले तपाईँले हिजो भनिसकेको छु है जस्तै दशमीले छोएको एकादशी चाहिँ अशुद्ध एकादशी मानिन्छ अनि द्वादशीले छोएको एकादशी चाहिँ पवित्र मानिन्छ व्रत बस्दाखेरि र बुझ्नु भने र तिथि श्राद्ध गर्नको लागि चाहिँ हामीले हिजै गर्नुपर्छ एकादशीको लागि के भन्छ भन्दा तिथि गर्दाखेरि लाग्दो अनि व्रत बस्दाखेरि छोड्दो तिथिलाई हामीले मान्नुपर्छ एकादशी मात्रै होइन अरूलाई पनि है विशेष गरी चाहिँ त्यो भएर 9845 75 223 र 9056 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भए म तपाईँलाई गराउँदैछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ नमस्ते हजुर हजुर नमस्ते काँडोको बोल्दै हुनुहुन्छ अरखाँची जिल्लाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
1: मेरो प्रेम थापा छेत्री
0: प्रेम थापा छेत्री अरखाँचीको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ प्रेमजी
1: मालारानी गाउँपालिका
0: मालारानी गाउँपालिका कार्यक्रम कतिको सुन्नुहुन्छ
1: हजुर एकदम दैनिक सुन्नुहुन्छ
0: दैनिक सुन्नुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको
1: म आफ्नै विषयमा
0: जन्मिति भन्नुहोस् त
1: हजुर
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
1: 2029 साल
0: जेठ महिनाको 22 गते समय पनि भन्नु
1: शुक्रबार
0: 2029 साल जेठ महिनाको 22 गते शुक्रबार पर्दैन धेरै फरक पर्यो तपाईँको जन्ममिति त मिलेन त
1: मिलेन
0: हजुर शुक्रबार त हुँदै होइन होइन
1: तर
0: खै त्यो त मलाई पनि थाहा छैन
1: ए होइन बुवा आमाले भन्नुभयो कि 28 हो कि 29 हो निश्चित छैन हामीलाई पनि भन्नुभएको किन छैन
0: अब 28 साल पनि होइन 29 साल पनि होइन शुक्रबार पर्दैन
1: हजुर
0: त्यो भएर भनेको मैले तपाईँलाई
1: हजुर
0: है तपाईँको जन्ममिति मिलेन मेलो खाएन एकचोटि कन्फर्म गरेर फोन गर्नु न है
1: होइन कि 28 हो कि 29 नै हो कि
0: 28 साल र 29 सालमा होइन क्या शुक्रबार पर्दैन नि त जनबार
1: पर्दैन
0: हो पर्दैन 28 साल पनि होइन 29 साल पनि होइन 30 साल पनि होइन 27 साल पनि होइन 26 साल पनि होइन 31 साल पनि होइन है
1: उहाँहरूले भने भने भनेअनुसार अब यही हो अब किन छैन हेर्नु
0: अब यो हिसाबले हेर्न मिल्दैन यहाँबाट चाहिँ तपाईँ अब एकचोटि भरतपुरतिर आएको बेलामा भेट्नु भयो भने तपाईँको हेरौँ न भेटेर है
1: अनि यो समय निकाल्नको लागि कसरी यसलाई निकाल्न सकिन्छ
0: यसको लागि तपाईँले म्यासेन्जरमा म्यासेज गर्नुभयो भने त्यसलाई एक दुई दिन समय लाग्छ निकाल्न सकिन्छ म्यासेज गर्नुपर्छ म्यासेन्जरमा फेरि मोबाइल नम्बरमा म्यासेज गरेर हुँदैन म्यासेन्जरमा म्यासेज गर्नुपर्छ हाम्रो फेसबुकको नाम हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर अनि प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा वनमा जङ्गलमा पाउने थाकल हुन्छ नि हो त्यो थाकलको दाना राखेको छ हो त्यो हेर्नुभयो भने ठ्याक्क थाहा पाइहाल्नुहुन्छ क्या
1: है
0: म्यासेज त अहिले गर्नुहोस् न जति गरे पनि पाइयो नि म्यासेन्जरमा त
1: त्यसलाई
0: दिउँसै गर्नुपर्छ भन्ने छैन म त्यसलाई समय मिलाएर हेरेर अनि त्यसपछि तपाईँलाई रिप्लाई गर्छु है
1: ल हस् हस्
0: हुन्छ हस् हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई अराकाँचीबाट फोन गर्नुभएको थियो, उहाँको आफ्नो बारेमा हेर्न खोज्नु भएको थियो, उहाँको जन्म साल चाहिँ अलि मिलेन, मेल खाएन के। र तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845275223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्नुहोला है। हामीलाई धेरैजनाले गुनासो गर्नुहुन्छ, गुरुबाको नम्बर हामीले टिप्नै सकेनौँ पनि भन्नुहुन्छ क्या। म एकचोटि फेरि भन्छु, तपाईँहरू कापी कलम लिएर बस्नुहोला है। एकछिनमा पछि म बिस्तारै भनिदिन्छु तपाईँहरूलाई, तपाईँहरूले कापी कलम लिएर बस्नुहोस् है, अथवा मोबाइल लिएर बस्नुहोस्, म बिस्तारै एक एकवटा अक्षर भनिदिन्छु, तपाईँले टिप्न सजिलो हुन्छ है। विशेष गरी हाम्रो वृद्ध बुवा आमाहरूलाई चाहिँ अलिकति गाह्रो हुँदोरहेछ नम्बर टिप्नलाई। ल, बुवा आमाहरूले चाहिँ कापी र कलम लिएर बस्नुहोस् है तपाईँहरूले। म नम्बर एक एकवटा नम्बर भन्छु एकछिनमा, अनि त्यसपछि तपाईँ त्यो नम्बर टिप्नु है तपाईँले है। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: हेलो, नारायण नारायण गुरु।
0: नारायण, काँडोको बोल्दै हुनुहुन्छ। बिनु खड्का, छत्रेश्वरी चारबाट। कुन जिल्ला पर्छ यो?
2: हजुर,
0: कुन जिल्ला पर्छ छत्रेश्वरी चार भनेको?
2: सल्यान जिल्ला।
0: सल्यान जिल्ला पर्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ त? छोराको जन्मविधि भन्नुहोस् त। फागुन भनेको त एघारको महिना पर्छ नि।
2: एघारको
0: महिना छ गते के बार पर्छ? जन्म समय भन्नुहोस् त। बिहानको 8:45 बिहानको 8:45 2056 साल 11 महिना 6 गते 8:45 बिहानको। कसको भन्नुभयो?
2: छोराको।
0: सुन्नुहोस् है त बाबुको है, 2056 साल माघ शुक्ल पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म कर्कट राशि है। अनि दिश्यको चौथो चरण नाम आउँदो रहेछ डाबाट, मध्यनडी देवगण परेको छ, घातकमा परेको छ तिथि प्रतिपदा, घातकमा परेको छ तिथि द्वितीय सप्तमी र द्वादशी भन्ने तिथि घातक, बुधबार पनि घातक, नम्बरमा 7 नम्बर, राशिमा वृष राशि घातक छ। यो छोराको ग्रह दशाहरू अलिक कमजोर भयो क्या, बुझ्नुभयो? छिटो रिसाउँछ हो कि होइन? अनि यो कुरो स्वभावको छिटो रिसाउने, यसो लभहरू गरेर बिहा गर्ने है, यस्तो ग्रहहरू परेको छ। श्रीमान श्रीमती त्यो ग्रह अलि नमिल्ने, विचार नमिल्ने, मनमुटाव हुने ग्रहहरू पनि परेको छ। विदेशहरू राम्रै हुन्छ, पूर्णिमाको व्रत बसे चाँदीको सिक्री लगाए झन् राम्रो हुन्छ। बाबुले मङ्गलबारको दिन, शनिबारको दिन र पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ। माङ्गलिक पनि परेको छ, काल सर्पयोग पनि परेको छ। काल सर्पयोगको र माङ्गलिक योगको दशाको शान्तिहरू गर्नु पर्यो, पूजा लाउनुपर्छ है बाबुले। यो गरिसकेपछि राम्रो हुन्छ, नभए तपाईँको र तपाईँको दुईजना बुढाबुढीको पनि ग्रह मिल्दैन नि त हो कि होइन? अब योभन्दा अलि झन् धेरै नमिल्ने हुन्छ फेरि छोरा बुहारीको ग्रह। तपाईँ दुईजनामा को हुनुहुन्छ जिद्दी, झगडालु को हुनुहुन्छ? तपाईँ के तपाईँको श्रीमान तपाईँ हुनुहुन्छ? थाहा छ तपाईँलाई म जिद्दी छु, अलिक घमण्डी छु भन्ने थाहा छ? हजुर। अनि यो जिद्दी र घमण्डी गर्नु भनेको राम्रो हो कि नराम्रो हो त? त्यस्तो बानी त हटाउनु पर्यो नि होइन? त्यसलाई चाहिँ म मेरो बानी अलिकति रिसाउने एकरो जिद्दी स्वभावको छु म, यसलाई मैले कम गर्नुपर्छ। श्रीमानसँग बोल्दा मिठो गरी बोल्नुपर्छ, रिसाउनु हुँदैन। उहाँले केही कुरा गल्ती गर्नुभयो भने पनि उहाँलाई मैले बिस्तारै सम्झाउनु पर्छ, रिसाउनु हुँदैन भन्ने कुरा मनमा हुनु पर्यो है। अनि एउटा कुरो के विचार गर्नु भन्दा, तपाईँको र तपाईँको श्रीमानको झगडा पर्यो भने तपाईँको छोराको ग्रह पनि बिग्रिन्छ है। अनि अनि घरमा लक्षण पनि हुँदैन, अलक्षण आउँछ, राम्रो पनि हुँदैन, नराम्रो हुन्छ है। त्यो भएर तपाईँले चाहिँ झगडा गर्नु भएन है, एकदम ख्याल गर्नु पर्यो हुन्छ। झगडा गर्न मन लागिहाल्छ
2: नै झगडा गर्न त मन लाग्दैन यो झगडा नगरौँ यो गरेको छ हामी यस्तो कल लाग्छ हाम्रो प्रतिको जागिर मिल्दैन हाम्रो घरको राज हुँदैन भने पनि
0: तपाईँको सीमाङ्क त्यस्तो छ बानी त्यसलाई कम गराउनु पर्छ बिस्तारै बिस्तारै हुन्छ एकैचोटि हुँदैन तपाईँ त त्यो घरको लक्ष्मी हो नि त लक्ष्मी भनेर भित्राउनु भयो भने त बिहा गरेर
2: अनि
0: घरको लक्ष्मी रिसाइन भने त सबै खतम भइहाल्यो नि फेरि छोराको पनि ग्रह बिग्रिएको छ छोराको लागि मङ्गलबारको दिन व्रत बस्ने अनि पूर्णिमाको दिन पनि व्रत बस्ने शनिबारको दिन पनि व्रत बस्नुपर्छ यी बाबुले अनि कमाइ पनि राम्रो हुन्छ बाबुको पैसा कमाएर बचत पनि राम्रो हुन्छ अनि छोरा र बुहारीको ग्रह पनि राम्रो हुन्छ झगडा पर्दैन है मनको भैँसी चाहिँ हुँदैन अरू अरू हुन्छ भैँसी पाल्नलाई छोराको नामबाट फाप्दैन है छोराको नामबाट भैँसी पाल्नुभयो भने खतम हुन्छ बिरामी हुने मर्ने होइन अनि जन्म बच्चा जन्माउन आँटेको भैँसी तुवाउने यस्तो खालको समस्या हुन्छ भैँसी पालन बाबुको नामबाट राम्रो हुँदैन गाडी घोडाहरू किन्नको लागि पनि राम्रो हुँदैन व्यापार व्यवसायमा होटलमा पनि होटल सम्बन्धीको काम कारोबार पनि राम्रो हुँदैन है बाबुको लागि चाहिँ अब बाबुको लागि राम्रो विदेश राम्रो हुन्छ यहीँ केही गर्छु भन्यो भने अरू अरू जस्तै तरकारीहरू बेच्ने तरकारी पसल कृषिमा होइन बाबुलाई राम्रो हुन्छ जस्तै बाख्रा पालन गर्छु भन्यो भने पनि बाख्रा पालन पनि राम्रो हुन्छ रातो खालको बाख्रा पाल्नुपर्छ है रातो अथवा अरू कलर मिसिएको छिर्के कलर मिसिएको पनि हुन्छ बाबुको लागि एकदम ख्याल गर्नु यी कुरामा अरू त्यस्तो नराम्रो छैन ग्रहहरू राम्रो छ ग्रह शान्ति गर्नुपर्छ एक फेर ग्रह शान्ति नगरिकन हुँदैन ग्रह शान्ति जहिले गरे नि हुन्छ गरिहाल्नु पर्छ छिटै नै है ग्रह शान्ति गर्ने बेला भएको निकै भइसक्यो धेरै भयो ग्रह शान्ति नगरे तपाईँहरूले घरमा त्यही भएर अलिकति समस्या छ ग्रह शान्तिहरू गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ छोराको लागि है त हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो छत्रेश्वरी चारबाट उहाँले आफ्नो विषयमा भन्दा पनि आफ्नो छोराको विषयमा हेरेर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र विशेष गरी हामी साउनको 3 गते यहाँबाट चाहिँ हिँड्छौँ है साउनको 3 गते देखि एक हप्ता तपाईँहरू ग्रहदशा र भाग्य हेराउनको लागि मसँग भेट्न आउन खोज्दै हुनुहुन्छ भने भरतपुर चितवनमा मेरो मसँग भेट हुँदैन फेरि दुःख पाउनुहोला है हामी साउनको 3 गते हामी गोर्खा जाने अनि त्यसपछि 4 गतेबाट चिना हेर्ने 4 र 5 गते है तपाईँहरू धेरै आउनुभयो भने 6 गते पनि हेर्ने चिना र बुझ्नुभयो धेरैजना नाम टिपाउनु भएको छ तपाईँ पनि नछुट्नु होला नाम टिपाउनु होला है विशेष गरी चाहिँ हामी गोर्खा बजारमा आउँछौँ अनि त्यसपछि 6 गतेपछि हामी फेरि तपाईँको धादिङ पुच्छर बजारमा आउँछौँ त्यहाँ पनि धादिङमा पनि आउँछौँ धेरैजनाले बोलाउनु भएको छ धादिङमा पनि त्यहाँ आउँछौँ हामीहरू चाहिँ तपाईँहरू पनि भेट्नु नै आउनुहोला फोन गर्नुहोला है प्रत्यक्ष रूपमा भेटघाट गर्नुहोला तपाईँहरूले मसँग भेट भइसकेका छन् भने पनि त्यहाँ पनि भेट्न आउनुहोला है राम्रो लाग्छ खुसी लाग्छ कार्यक्रम त धेरै श्रोताहरूले सुन्नुहुन्छ हाम्रो कार्यक्रमलाई असाध्यै माया मोह पनि गरेर राख्नु भएको छ है कार्यक्रममा दैनिक सुन्नुहोला श्रवण गर्नुहोला र फाइदा पनि लिनुहोस् कार्यक्रममा फोन गरेर ग्रहदशा र भाग्य त्यो पनि घरै बसेपछि त्यो पनि निःशुल्क कुनै शुल्क लागेन कार्यक्रमको समयमा निःशुल्क रूपमा तपाईँले चाहिँ हेराउन सक्नुहुन्छ विशेष गरी र मैले तपाईँलाई अघि भनेको थिएँ मोबाइल नम्बर चाहिँ हाम्रो बुवा आमाहरूलाई टिप्नलाई गाह्रो भयो अन्त छिटो भन्ने अनि गुरुबाले चाहिँ अनि हामीलाई टिप्न गाह्रो भयो भन्नुभएको थियो नि हो उहाँको लागि चाहिँ म मोबाइल नम्बर भन्छु तपाईँहरूले चाहिँ त्यहाँ एकदम ख्याल गरेर सुन्नु होला है तपाईँहरू चाहिँ, ल बुवा आमाहरू चाहिँ कापी र पेन लिएर बस्नु भएको होला, म एक एकवटा नम्बर भन्छु, तपाईँले नम्बर सुन्नुहोस् है। यो चाहिँ यानटिसीको नम्बर हो, नमस्तेको नम्बर हो यो चाहिँ। जस्तै म भन्छु तपाईँले सुन्नु होला, 9 8 4 5 1 7 5 2 फेरि पनि 2 अनि 3 टिप्नुभयो। म फेरि एकचोटि भन्छु है, सुन्नुहोस् हेर्नु तपाईँहरू त्यहाँ, 9 8 4 5 1 7 5 2 2 3 टिप्नुभयो। हो यो नम्बर टिप्नु तपाईँहरूले, अर्को नम्बर तपाईँलाई चाहिँदैन, यो नम्बर टिप्नु है। यो नम्बर टिप्नु भयो भने तपाईँले चाहिँ सजिलो हुन्छ फोन गर्नुलाई, विशेष गरी अब अरू अहिलेका युवाहरूले त टिपिहाल्नुहुन्छ फटाफट है। अब पहिलाका बुवा आमाहरूले चाहिँ अब ढिलो लेख्ने, त्यो बेलामा पढाइमा धेरै फोकस हुँदैन थियो होइन, उहाँहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ। त्यही भएर मैले बिस्तारै भनिदिएको नम्बर चाहिँ है, 9 8 4 5 1 7 5 2 2 3 होइन, यो नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ। अहिलेको लागि कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: नमस्ते, नारायण गुरु नारायण।
0: काँडोको बोल्दै हुनुहुन्छ, भाग्यमानीलाई यस्तो हुँदो रहेछ हो कि होइन। अनि आज कसको बारेमा हेर्नुहुन्छ त फेरि? अहिले चाहिँ
3: अहिले म श्रीमानको बारेमा हेराउँछु।
0: ल, तपाईँको श्रीमानको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 33 साल पुस महिना 22 गते।
0: हजुर, के बार पर्छ?
3: बुधबार पर्छ गुरु।
0: हजुर, समय पनि भन्नुहोस् त।
3: बिहान 9:35 बजे।
0: बिहानको 9:35 मा?
3: हजुर।
0: ल, अब कस्तो आउँदो रहेछ है त, गएर हेरौँ।
3: हुन्छ।
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2033 साल पुष शुक्ल पक्षको बुधबार, तपाईँको श्रीमानको चाहिँ पूर्णिमाको दिन जन्म भएको रहेछ, पूर्णिमाको दिन है।
3: हजुर।
0: अनि मिथुन राशि पर्दो रहेछ, आद्राको चौथो चरण, नाम आउँदो रहेछ 6 बाट 26 लाल भन्ने नाम आउँछ। नारायणको नाम चाहिँ 26 लाल भन्ने आउँछ है।
3: हजुर, त्यही नै हो गुरु।
0: त्यही हो,
3: हजुर,
0: 26 लाल भन्ने नाम आएको छ। आदिरानी नरगण परेको छ उहाँको लागि, घातकमा परेको छ। तिथिहरू चाहिँ द्वितीय, सप्तमी, द्वादशी, सोमबार घातक, स्वाति नक्षत्र घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भन्ने लेखिया छ। उहाँका ग्रहहरू सरकारी चाकरी खाने ग्रह पनि थिए, विदेश जाने ग्रह पनि थिए है, सरकारी पेन्सन खाने ग्रह पनि थिए। उहाँको चाहिँ नै अलिकति गुरु चाण्डाल योग परेको छ, दाजुभाइ त्यति नखाप्ने ग्रहहरू पनि परेको छ उहाँको लागि। उहाँको चाहिँ फेरि ग्रहबाट हेर्दाखेरि तपाईँले अहिले भन्नुभयो होइन, तर उहाँको चाहिँ 2 विवाह हुने, बहुविवाह हुने ग्रह परेको छ। तपाईँको ग्रह कडा थिएन भने 2टा ल्याइहाल्नुहुन्थ्यो, उहाँभन्दा तपाईँ धेरै कडा मान्छे हो फेरि है, धेरै कडा मान्छे हो। अहिले उहाँलाई चाहिँ नि केतु भन्ने ग्रह र अर्को भद्रिका भन्ने ग्रह चलेको छ उहाँको लागि चाहिँ है। अब आफ्नो यो पुष महिनापछि ग्रह बिग्रिन्छ, दशाको शान्ति गर्नुपर्छ। अहिले भद्रिका र केतु छ, मन चञ्चल हुने, साना साना कुरामा झनक्क रिसाउने, फेरि छिट्टै सराइहाल्ने, त्यो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ।
3: भैँसी
0: पालन गर्नलाई हुन्छ, राम्रो
3: राम्रो छ,
0: गाई हुँदैन फेरि उहाँलाई है, भैँसी पालन उहाँलाई पाल्नुहुन्छ भने उहाँको नामबाट यो पुष महिनाभन्दा पहिला किन्नु पर्यो भैँसी किन्दा। फेरि पुष महिना पछि किन्नु भयो भने पैसा खर्च हुन्छ, पैसा डुब्छ फेरि। हुन्छ हुन्छ, किन्नलाई भइहाल्छ नि। कति वर्ष तपाईँको गाउँतिर पैसा भैँसीलाई?
3: भैँसीलाई 200 हेरिन छन्, 50-60 हजार, 80 हजार, 90-1 लाख, 1.5 लाख सुन्न छन् गुरु।
0: हो
3: हजुर।
0: अनि कति खाले किन्न खोज्नु भएको त?
3: हाम्रो त्यही बोलेरमा किन्नु पर्ला गुरु, 50-60 हजारको, अनि आखिर 1 लाख सुन्न जाने, 1.5 लाख, पहिला 1.5 लाखमा किनिहाल्छु बोलेरमा भैँसी।
0: हजुर।
3: अहिले कति दिन त्यही 700 खान नि त्यही किन्नु पर्ला भन्ने कल्पना गरे हामी जुन पूर्वबाट ल्याउँ पश्चिम बदल्याउँ उत्तर बदल्याउँ त्यो पनि हेरिदिनुहोस् गुरु
0: उहाँको लागि
3: हजुर
0: पश्चिम दिशा राम्रो
3: ए पश्चिम दिशा
0: हजुर
3: भुइँसी पनि पश्चिम दिशै जुट्या पश्चिम जुटिया छ नि त्यही भएर पूर्व पश्चिम कताबाट ल्याउँछौ भनेर के बार ल्याए ठिक पर्ला गुरु सोमबार ल्याउने होला कि बुधबार ल्याउने होला कि
0: होइन यस्तो हुन्छ त्यो चाहिँ अब किनबेचको लागि हेर्नुपर्छ मुहुर्त होइन त्यसको लागि दिउँसो फोन गर्नु पात्र पल्टाएर म हेरिदिउँला त्यो चाहिँ
3: होइन
0: भैँसी पाल्नु उहाँको लागि राम्रो हुन्छ थाहा छ योभन्दा पहिला भैँसी कसको नामबाट पाल्नुहुन्थ्यो
3: भैँसी ल्याउँथ्यौँ राम्रै हुन्थ्यो कुरो त्यो कसको गौरवले फाल्यो या उहाँको गौरवले फाल्यो मेरो गौरवले फाल्यो उत्तरबाट ल्याए एउटा लौरो भुसी मर्यो अन्त
0: उत्तरबाट त हुँदैन
3: त्यही त उत्तरबाट ल्याए फलेन त्यति
0: राम्रो राम्रै हुन्छ हाम्रोतिर 120 रुपियाँ लिटर छ
3: यता हामीले पो 80 दिन्छौँ र अनि दोकानमा त 120
0: रुपियाँ
3: लिटर
0: तपाईँको अलि पहाडतिर हो कि अलि मधेसतिर हो घर
3: मधेस पनि छ गुरु पहाड पनि छ
0: ए त्यसपछि दुध बिक्री हुन्छ भनेपछि त दुई चारवटा भैँसी पाल्ने हुँदा घाँस प्रशस्त पाउँछ भन्दा पैसै पैसा हुन्छ नि
3: पैसै पैसा हुन्छ गुरु मधेसमा घाँस अलिक कम हुन्छ पाहाडमा अलिक धेरै हुन्छ यस्तै के बिरामी भएदेखिबाट लथालिङ्ग भयो आम तपाईँलाई हिराइरहन्छौँ सँगै अब हेराउँछु तपाईँले जे जे भन्नुहुन्छ त्यति गर्दै गिया छन् राम्रो हुँदै गिया छ नि विश्वास पनि लाग्छ
0: हुन्छ
3: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो 3604 फोन गर्नुभएको थियो उहाँले दुईपटक फोन गर्नुभयो आज उहाँले है फोन लाग्यो उहाँको अहिले पहिला सुरुमा छोराको हेराउनु भयो अहिले श्रीमानको बारेमा पनि हेराउनु भयो तपाईँले पनि यस्तै कृषि पशुपालन गर्न खोज्दै हुनुहुन्छ भने गर्नुहोस् है एकदम राम्रो आम्दानी हुन्छ यसबाट दुःख पनि हुन्छ आम्दानी पनि हुन्छ होइन विदेशमा गएर दुःख गर्नुभन्दा यहीँ दुःख गरेको राम्रो हो क्या जस्तै विदेशमा जाँदाखेरि हामीले 3 लाख 5 लाख होइन अनि राम्रो राम्रो देश जाँदाखेरि त 7-8 लाख 9 लाख पनि खर्च हुँदो रहेछ हेर्नु कुरा बुझ्नुभयो अब त्योभन्दा राम्रो त तपाईँले आफ्नै जग्गा छन् भने आफ्नै जग्गामा गोठ बनाउने आफ्नो जग्गा छैन भने तपाईँले भाडामा लिने जग्गाहरू होइन जस्तै 1 कट्ठाको 1000 पाउँछ जस्तै 1 कट्ठा भनेको 20 बिघा भनेको 20 कट्ठा लिनुभयो भने 1 बिघा जग्गा लिनुभयो भने 20,000 रुपियाँ वर्षको तपाईँले 20-25 हजार धेरैमा तिर्नुभयो भने 1 वर्षको लागि भाडामा पाउनुहुन्छ तपाईँले 10 वर्षको लागि एग्रिमेन्ट गर्नुहोस् म यसमा 10 वर्ष बस्न पाउनुपर्छ भनेर एग्रिमेन्ट गर्नुभयो भने तपाईँले गोठमा धेरै खर्च नगर्नुहोला किनकि पछि गएर गोठ छोडेर पनि हिँड्न सक्नुपर्ने हुन्छ होइन गोठमा थोरै खर्च गर्ने निर्वाह गर्ने पानीभित्र नछिरोस् घामभित्र नछिरोस् होइन त्यो तरिकाले तपाईँले निर्वाह गरेर चाहिँ काम गर्नुभयो भने आफ्नै जग्गा छन् भने धेरै राम्रो हुन्छ गाई पालन गर्नुहोस् भैँसी पालन गर्नुहोस् होइन तपाईँले एकदम धेरै फाइदा हुन्छ अनि 1 बिघा जग्गामा तपाईँले मजाले तपाईँको चाहिँ घाँस लगाउनुहोस् विभिन्न प्रकारका विभिन्न जातिका पशु विशेषज्ञहरूसँग सोधेर कुन घाँस खुवाउँदा दुध बेसी आउँछ कुन घाँस चाहिँ पोसिलो हुन्छ भैँसीलाई कुन घाँस राम्रो बाख्रालाई कुन घाँस राम्रो भनेर सोधेर तपाईँले लगाउनु भयो भने बिउ बिजन पनि पाउँछ बिउ बिजन छर्नुहोस् मजाले यताबाट घाँस काट्दै जानुहोस् फेरि उता घाँस सकिँदाखेरि फेरि यता उत्रै काट्ने बेला भइसक्यो हुन्छ हेर्नु तपाईँको चाहिँ 2-3 वर्षसम्म त्यही एउटा घाँस हुने खालको लगाउनु भयो भने फाइदै फाइदा हुन्छ नाफै नाफा हुन्छ विदेश जानु पर्दैन मेरो भनाइमा चाहिँ किनकि विदेशमा गएर पनि तपाईँ 12 घन्टा काम गर्ने होइन अलि धेरै पैसा कमाउनलाई है नभए 8 घन्टा त कम्तीमा पनि काम गर्नु परि नै हाल्छ तपाईँले अब बुढाबुढी तपाईँहरू मिल्नुहोस् दुईजना होइन बुढाबुढी मिलेर तपाईँले काम गर्नुहोस् बुढाबुढी मिलेर काम गर्नुहोस् आफ्नै काम आफै चाहिँ तपाईँको साहु आफै तपाईँको कामदार भनेर काम गर्नुहोस् पैसा बचत पनि भइहाल्छ तपाईँले सुरुमा 3-5 भैँसीबाट सुरुवात गर्नुहोस् सुरुवाती चरणमा अनुभव लिँदै जानुहोस् नभए अनुभव तपाईँसँग 0 अनुभव छ लगानी गर्न चाहन्छु म मेरो पैसा नडुबोस् भन्न चाहनुहुन्छ भने कुनै भैँसी फर्ममा गएर 3 महिना काम गर्नुहोस् सानो लगानी गर्न चाहन्छु म मेरो पैसा नडुबोस् भन्न चाहनुहुन्छ भने कुनै भैँसी फर्ममा गएर 3 महिना काम गर्नुहोस्

कुन तरिकाले पाल्ने रहेछ भन्ने कुराहरू तपाईँले त्यहाँ सिक्नुहोस् पहिला 6 महिना 3 महिना जति। ल अब म कन्फर्म भयो, अब म पाल्न सक्छु, मैले सेवा सुविधाहरू सम्पूर्ण दिन सक्छु भैँसीहरूलाई, तिनीहरूलाई मैले राम्रो हेरचाह गर्न सक्छु, मलाई अनुभव भयो भनेपछि तपाईँले ल्याएर अनि त्यसपछि भैँसी सुरुवात गर्नुहोस् पाल्नलाई। 3-5 बाट कतिजना सक्नुहुन्छ त्योबाट तपाईँले भैँसी पालन गर्नुभयो भने तपाईँको 7 लाख रुपियाँ खर्च गरेर 2-2.5 लाख रुपियाँ खर्च गरेर गोठ बनाउनुहोस् अनि अरूको भैँसी किन्नुहोस्। 3-4-5 राम्रा खालका भैँसी किन्नुहोस्। 5 अर्को सट्टामा बरु 2 किन्नुहोस् तर राम्रा खालका भैँसी किन्नुहोस्। तपाईँले ती भैँसीहरू किन्नु भएर तपाईँले दुध बेच्न थाल्नुभयो भने तपाईँलाई विदेशको भन्दा यहाँको मजा आउँछ। फेरि हेर्नु है, मजाले दुध डेरीमा लगाएर दुध बिक्री भइहाल्छ होइन, दुध बिक्री नहुने छैन, दुध बिक्री हुन्छ। मजाले लगेर तपाईँले चाहिँ बेच्नुहोस्, त्यसबाट आम्दानी लिनुहोस्, विदेश जानु परेन होइन, परिवारसँगै बुढाबुढी मजाले बस्न पनि पाइयो, चाडपर्वमा मजाले सँगै बसेर खान पनि पाइयो, हो कि होइन, आफन्तहरूसँग भेट्न पाइयो, छोराछोरी आँखा आफ्नो काखामा राख्न पाइयो। सकभर विदेश त नजानु भन्छु मैले भन्न चाहिँ, हेर्नु विदेश जाने लगानी यहाँ गर्ने हो भने यहाँ हामीलाई सधैँभरिलाई हुन्छ। विदेश जानुभयो भने एकतिर लगानी गर्नुहुन्छ, 2-3 वर्षको लागि भिसा लाग्छ, 2-3 वर्ष भिसा लागेपछि त्यो पैसा सकियो, फेरि अर्को ठाउँमा जानु पऱ्यो भने फेरि पैसा तिर्नु पऱ्यो, त्यही भएर समस्या हुन्छ। त्यही भएर तपाईँले यहीँ नै केही गर्नुहोस्। म हाम्रा युवाहरूलाई म भन्न चाहन्छु, श्रीमान श्रीमती मिलेर गर्नुभयो भने राम्रो हुन्छ। विवाह भएको छैन भने परिवारसँग मिलेर गर्नुहोस् तपाईँहरूले होइन, परिवारसँग मिलेर गर्नुभयो एकदम राम्रो हुन्छ। आफ्नै जग्गा जमिन छन् भने त झन् राम्रो भइहाल्यो, आफ्नो जग्गा जमिन छैन भने तपाईँले चाहिँ प्रशस्त रूपमा घाँसको लागि चाहिँ तपाईँले चाहिँ ठेक्का लिनुहोस् जग्गाहरू, गोठहरू चाहिँ आफ्नो तपाईँको चाहिँ जग्गामा बनाउनु भयो भने अलिक बलियो गोठ बनाउनु पनि पाउनु हो फेरि होइन, त्यसरी बनाउनु भयो भने राम्रो हुन्छ। लगानीहरू गर्नलाई सकिन्छ, नेपालमा पनि छ, गर्ने मान्छेले गरिरहनु भएको छ, यहीँ पनि गरिरहनु भएको छ होइन। कसै कसैलाई के हुन्छ भन्दा विदेश जान पाए अलिक सुकिलो मुकिलो हुन पाइन्छ भन्ने हो, सुकिलो मुकिलो भएर मात्रै भएन होइन, त्यही भएर परिवारसँग छोराछोरीसँग बस्नुपर्छ। कमाउने कसको लागि भन्दा छोराछोरीको लागि। अनि मैले धेरै देखेको छु, हेर्नुहोस् है, हजुरबा हजुरआमालाई चाहिँ यहाँ छोराछोरी छोडेर जाने, श्रीमान श्रीमती विदेश जाने, पैसा कमाउने, तर तपाईँको चाहिँ पैसा कमाउनु त कमाउने तर छोराछोरीको भविष्य यता बिग्रियो, किनकि हजुरबा हजुरआमाले त माया गर्नुहुन्छ धेरै होइन, अनि गाडी पनि गर्नुहुन्न र हजुरबा हजुरआमालाई तेर्दैन पनि केटाकेटीले, अनि छोराछोरी यता ढुट्टो भइसकेको हुन्छ बिग्रिएर होइन, पढाइ खत्तम भएको हुन्छ, उता बाबुआमाले कमाएको पैसा हुन्छ होइन, त पैसाले त छोराछोरी बिग्रियो भने त पैसा त एक दिनमै सक्छन् छोराछोरीले। त्यही भएर शास्त्रले के भनेको छ भन्दा, सुपुत्र भयो भने धनै चाहिँदैन, कुपुत्र भयो भने जतिसुकै धन भए पनि सकिहाल्छ अरे क्या। त्यही भएर हामीले सन्तानलाई सुपुत्र पाउनुपर्छ, बरु धन अलिक कम कमाउँ हामीहरूले चाहिँ, छोराछोरीले हामीले समय दिनुपर्छ भन्ने कुराहरू हो। धेरै गफ गरियो, गन्थन मन्थन धेरै गरियो, कार्यक्रम ज्योतिष वास्तुको अन्तिम अन्तिम चरणमा आएका छौँ। हामी 4 गतेदेखि गोर्खामा हामी चिना हेर्न आउँदैछौँ र धादिङमा पनि हामी 6 गतेपछि आउँछौँ, धादिङ पुच्छर बजारमा। तपाईँहरू दिउँसो फोन गर्दै नाम भने टिपाउनु होला, यही नम्बरमा फोन गर्नुहोला तपाईँहरूले चाहिँ नै भन्दै, आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण।

0: पितृउदार
1: ग्रह अनुसार रत्न र कवच धारण
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala.bata संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश प्रस्तावित, निर्वाचन आयुक्त विरुद्ध उजुरी आह्वान। गणेशको परिवारलाई रोजगारी र सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने महानगरको घोषणा। बाढी बसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। बागमती सहित केही प्रदेशमा आज भारी वर्षाको सम्भावना। रोल्पाको सुनछहरी र लुङ्गी गाउँपालिकाले सार्वजनिक गरे आर्थिक वर्ष 2083/84 वृत्तीय प्रगति। अधिकांश भुक्तानी सम्पन्न। रुकुम पश्चिमको सानीभेरीमा रुख काट्ने क्रममा एकजनाको मृत्यु। दाङको गडवाबाट 43.63 केजी लागु औषध, गाँजा सहित एकजना पक्राउ। र बेलायती पूर्व मन्त्री बीडी कुम्ब मृत फेला, हत्याको आशंकामा एक युवक पक्राउ। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।
1: यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
2: 98-095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: તે તો હૈરાન પારી શક્યો. અહીલે તો જનતા તો ચીસો ખાન પણ દીધો, દુખે કો દુખી કરશ. દાંત કો ઉપચાર પણ ગરનું પણ થયો. છોરી કો દાંત તો જન બાંગો ટીંગો છે, કસ્તો ન સુવાવને ભાગો છે. સીધા બનાવનું પણ થયો. યસ્કો ઉપચાર કરન કાં પો જાને હોલા.
1: લ અબ ચિંતા કરનું પડદૈન, રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ની તપાઈ કો સાથ.
2: ઓ દાંતકા સંપૂર્ણ રોગીહરુલે અબ પર્દૈન ચિંતા લિન. રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક સુનિલ સ્મૃતિ 4 સુલીચૌર રોલપામાં જાનુહોસ, નિકો હુન.
3: હજુર, હામી કહા દંત ચિકિત્સક દ્વારા હપ્તાકો સાતૈ દિન દાંત ર ગીજાકો સંપૂર્ણ ઉપચાર કરિન્છ.
1: હજુર આઉનુહોસ, 24 ઘંટા તપાઈકે સેવામાં તત્પર છૌ.
2: હજુર હમરા સેવાહરુ.
4: हजुर, जस्तो सुकै बांगा टिंगा दाँत सुविधा बनाउने,
5: नदुखै दाँत निकाल्ने,
4: दुखेको दाँत जरै देखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 741 318,
1: 9805 14 652.
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना.
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो.
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने.
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412.
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्. आनन्द अकाडेमी घोराही दाङ.
7: आइया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन.
1: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो.
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके. जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन.
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको. अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ.
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट फीचर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरै बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने।
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ।
9: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना जुओ बेला खेमरिदे गरम ओबोदिरी जेऊ बेला सुनो फुरी कतास ओचुदिरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमे प्राकृतिक सम्पदा र त खेप्त ज सखेम नादे वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो चाउसो खेलगेमा दुख जिमगे कोठे ल भेला गिनाटे जन धने मे खेपा छिति ताउदु हो खोकाई
10: गे छो छानेला बन्न ले लागिने कोरो रङदे नौ पुराले चौसो खेल गिरिए
9: वन जंगल सज मिरा आइरुले बानी एमएल एमए ओ छो छानेला लि उसो तर पोतर राले पार जगे रहटै
10: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जा बांगजा र यामा देने पोल गेने या इतौ चीज र रहिदे वन जंगल याल के बाबा या
9: पिकनिक वन भोज बाको मे सचाउ सु छिन्नी मेले चौसो सैदे के खनाई वन जंगल ओ छो छामनी दै के बारीको चुरोद विधि ओरे बनै को अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478607070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
3: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
7: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
8: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
9: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
8: 9860819020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
0: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
7: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? हा, तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
11: क्विन केयर क्रिम रे, होइन के हो यो?
10: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
7: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मद्दत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
8: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627
9: राम्रो आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी प्रयोग गरौँ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
0: यसी त राम्रो जिपिए ल्याएर पास भइयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
12: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
7: कुन स्कुल हो र तपाईले पढ्नु भएको? यो कहाँ छ?
12: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
7: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
12: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
7: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
12: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
7: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011।
12: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
2: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
1: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826005
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858443173, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन, के भएको छ र तपाईँलाई?
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही

0: पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
2: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दात बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
0: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
1: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
0: ल उसो भए म सामान लिन गइहाले
1: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर

0: डायरेक्ट ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्री को पानी र गाडी धुलाई का लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभु को जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा सबै

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: कीर्तिपुर स्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टर रुबानमा 44 जनाको उद्धार, राहत सहयोगका लागि सुरक्षाकर्मी परिचालन।
0: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरुषले आफैमाथि आगो लगाए, 70 का मण्डलको अवस्था चिन्ताजनक।
1: पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यसपटक सवारी साधनलाई सहज, पूर्वी खण्डको सडक निर्माण कार्य 92% भन्दा बढी।
0: पूर्वी एसियामा भीषण आँधीको जोखिम, दक्षिणी फिलिपिन्समा आँधीका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षाका कारण कृतिपुर स्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। सेन्टर

0: यस गरेका सरलाईका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको कृतिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। मण्डलको शरीरको 85% भाग झरेको छ। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए।
1: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यस वर्ष भने यात्रा सहज बनेको छ। सड़क विस्तारको काम अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। नवलपरासी बर्दाघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउनेकदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्। यस राजमार्गमा नियमित सवारी साधन चलाउँदै आउनुभएका रामु भूषालले पहिले दाउन्ने पार गर्नै घण्टौं लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुशी व्यक्त गर्नुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको समग्र भौतिक प्रगति 92.38% पुगेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि? यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन भनेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी एसियाली देश शक्तिशाली आदिको जोखिममा परेका छन्। फिलिपिन्स लगायतका देशहरूमा पछिल्ला दशकै सबैभन्दा शक्तिशाली मध्ये एक मानिएको बावी नामक आदिको खतरा देखिएको छ। दक्षिणी फिलिपिन्समा यो आँधीका कारण आएको पहिरोमा परि करिब 15 जनाको मृत्यु भएको छ। बावी आँधी करिब 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स देशको क्षेत्रफल बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आँधीका कारण ताइवानको उत्तरी र पूर्वी भागका साथै जापानका टाढाका टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै धेरै उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूमा पठन पाठन स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली भएका छन्। फिलिपिन्सको मिन्डानाओ टापुमा लगातारको भारी वर्षापछि आएको पहिरोमा धेरै परिवार प्रभावित भएका छन्। उद्धार टोलीहरू अझै पनि बेपत्ता भएकाहरूको खोजीमा जुटिरहेका छन्।
1: Thank you. अब खेल समाचार. स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ. अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो. निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए. 88 मिनटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याएका हुन्. त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए, तर त्यसको 11 मिनटपछि

0: चार्ल्स डे केटलेरले हेडर मार्फत गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 को विश्व विजेता स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा पनि समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्ने यस्तै आज राति नर्वे र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
1: अब मौसम, हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको निम्नचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै थोरै स्थानमा तथा मधेस प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। त्यसका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। बिहान 9 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कीर्तिपुर स्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टर डुबानमा 54 जनाको उद्धार राहत सहयोगका लागि सुरक्षाकर्मी परिचालन।
1: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए। 70 मण्डलको अवस्था चिन्ताजनक।
0: पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा यसपटक सवारी साधनलाई सहज। पूर्वी खण्डको सड़क निर्माण कार्य 92% भन्दा बढ़ी।
1: पूर्वी एसियामा भीषण आदिको जोखिम। दक्षिणी फिलिपिन्समा आदिका कारण गएको पहिरोमा परि 15 मृत्यु।
0: र स्पेन 16 विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: तो हैरान पारी सक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन, के भएको छ र तपाईँलाई?
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825-68-803, 9865-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेमरी दे गरम ओभरी जेऊ बेला सुनो, भुरी कदास ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र खेप ज सक्षेमना दे वातावरण मिले ने लखेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिएने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउस खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए ओसो छामेला लिउसोकर पोतरालाई पार जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामाने पोल गेने या इतौ चिजर रहे वन जङ्गल याल के भाबा या
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सहिदेखि खेनागे वन जङ्गल ओसो छाम्ने दैके बानीको चुरोद विधि ओरे बनै कोबाजे
3: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ले छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
2: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेके नलागे औलेम लायो के नाइए
3: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र चाउसो छिनी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाइदि गेमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी किएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93-412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
8: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कूल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: हो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब। यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
11: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, थुडिखेल, रोल्पा।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र

0: बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस्?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
3: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोका 9481868697।
4: साथै शाखा कार्य

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सीट क्षमता भन्दा बढी राखेर रा यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865778232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। अविरल वर्षाका कारण किर्तिपुर स्थित राधा स्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरू सबै बन्दोबस्तीका सामान डुबेका छन्। राति 1:30 बजेको समयमा डुबान भएपछि राति नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको 60 जनाको टोली खटिएको थियो। होल्डिङ सेन्टरमा रहेका 154 जना मध्ये 54 जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा स्थानान्तरण गरिएको छ। थप 6 जना नजिकैको होस्टेलमा बसेका छन् भने 94 जनाले सुरक्षित स्थान रहेको भन्दै तत्काल स्थानान्तरण हुन अस्वीकार गरी त्यहीँ बसिरहेका छन्। हाल प्रभावितहरूका लागि खाना पिउने पानी र अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको छ। अहिले पनि डुबान नियन्त्रणमा आइसकेको छैन। सुरक्षा निकायले बाढ़ीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवी शिक्षण अस्पताल पठाइएको छ। शवलाई पोस्टमार्टमका लागि हिजो राति नै शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। काठमाडौँमा राइट सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुगुको सोरु गाउँपालिका एकका युवा नेपालीले महानगर प्रहरीले होइलग गर्ने विषयमा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। उनलाई उपचारका लागि वीर अस्पताल लगिएकोमा उपचारकै क्रममा हिजो बिहान निधन भएको थियो। यसैबीच काठमाडौँको बुद्ध नगरमा पनि एकजना युवाले आत्मदाहको प्रयास गरेका छन्। कोठाघरी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्नो छोरासँग विवाद भएपछि भान्सा कोठामा गएर आफैलाई आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पताल लगिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो। यसैबीच आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको किर्तिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको र 85% भाग जलेको अस्पतालकी प्रवक्ता निजीना ताम्राकारले बताउनुभयो। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनले घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित मुख्य निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। कालीकोटको गगने खोलामा गैराती पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको बताउनुभयो। कार्यालयका अनुसार पहिरो हटाउनका लागि आज बिहान 3 बजेदेखि काम भइरहेको छ। त्यसका लागि सड़क डिभिजन सुर्खेतसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत अनुरोध पनि गरेको छ। र कालीकोटको तिला गुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको हो। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिला गुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको छ। जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्र स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेले बताउनुभयो। स्याउ ढुवानी तथा निर्यात गर्नुभन्दा कम्तीमा 3 दिन अघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन पेश गर्नुपर्ने छ। काफ्लेका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
2: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म आकपारे र पालनदेखि देउडा र टप्पासम्म कार्यक्रम सुसेली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली
2: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
3: कार्यक्रम सुसेली
4: ज्याजो नेवा दोबु वापतिङ शनिबार वा आइतबार छिगो नेपाल भाषा ज्याजो नेवा दोबु नेवा दोबु नेवा दोबु सोताइया था खबर ढुङ्गा न्यादी फै नेवा दोबु रेडियो थाहा संसार 99.4 मेगाहर्ज जेजक
2: यौं समुदायका हजारौं समस्या लाखौं गुनासा
5: करोडौं नेपालीका आफ्नै दृष्टि
6: तर उन्नतिका लागि हाम्रो प्रयास
7: वास्तविकताको एउटै सम्बोधन
5: कार्यक्रम आवाज
8: आवाज
6: आवाज
7: आवाज
2: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
5: अब तपाईँ आफै बोल्नुहोस्
7: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभ्यास
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
1: कार्यक्रम हाम्रो भाका

नमस्कार, स्वागत गर्छु तपाईँ सम्पूर्ण लोकगीत संगीत प्रेमी मनमुटुहरूलाई। यति बेला कार्यक्रम हाम्रो भाका सँगै म सरिता पनि तपाईँको माझमा आइसकेकी छु। आज शनिबारको दिन हो, शनिबारको बसाई हो, कार्यक्रमको हाम्रो भाकाको बसाई हो। तपाईँ सँगै बसेर म गीत संगीत अनि सुख दुःखका भलाकुसारीहरूलाई जोड्न भनेर आएकी हुँ। सदाझै आज पनि मैले निकै राम्रा राम्रा मीठा मीठा सुन्दर गीतहरू तपाईँको माझमा बोकेर आएकी छु र विभिन्न प्रसंगहरूलाई पनि बोकेर आएकी छु। यति बेला म रेडियो थाहा संसारको काठमाडौँको स्टुडियोबाट बोलिरहेको छु। सँगसँगै तपाईँले थाहा संसारको नेटवर्कमा आबद्ध तपाईँले आफ्नो घरै छेउको विभिन्न विभिन्न रेडियोबाट पनि कार्यक्रम हाम्रो भाकालाई सुन्दै हुनुहुन्छ। यसका अलावा अनलाइनमा थाहा संसार .com थाहा खबर .com सुनिरहनु भएको रेडियो अनलाइनको प्रसारण हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि तपाईँले कार्यक्रम हाम्रो भाकालाई सुन्दै हुनुहुन्छ। अबको लगभग 11 बजेसम्म म तपाईँ सँगै बस्नेछु। राम्रा राम्रा मीठा मीठा गीत संगीतहरूलाई जोड्नेछु अनि गीत संगीतका विषयवस्तुमा भलाकुसारीलाई पनि पक्कै पनि जोड्ने नै छु। यस्ता गीत संगीतहरू जुन गीत संगीतहरूलाई हामी सधैँभरि सुन्ने गर्दछौ, लोकगीत संगीत नै हामीले हरेक दिन हरेक रात हरेक मौसम समय अनुसार ठाउँ अनुसार विभिन्न विभिन्न परिवेशमा हामीले यस्ता गीत संगीतहरूलाई सुनिरहेका हुन्छौं। लोकगीत संगीत भनेको हामी कुनै पनि एकजना व्यक्तिको एकजनाको मात्र सम्पत्ति होइन भन्ने गर्दछौ। हामी सारा नेपाली हामी यो समाजमा बसेका छौं, यो सम्पूर्ण समाजको एउटा सम्पत्ति हो, हाम्रो पन हो, हाम्रो शान हो। संसार सामु हामीलाई यी गीत संगीतहरूले हाम्रो परिचय दिलाउने गर्दछन्, चिनाउने गर्दछन्। हाम्रा चिनारी बोकेका यस्ता गीत संगीतहरू हामी आज पनि कार्यक्रममा सुन्ने नै छौं। यस्ता गीत संगीतहरूको विवेचना विश्लेषण संकलन हामीहरूबाट नै भएको हो भन्ने पनि हाम्रो मान्यता रहेको छ अनि यसको हकदार पनि हामी नै हौं, यो सम्पत्तिको धनी पनि हामी नै हौं। यही समाजले नै हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रा गीत संगीत, हाम्रा चालचलन, हाम्रा रहन सहन, हाम्रा परिवेश, यी सम्पूर्ण कुराहरूलाई संरक्षण गर्दै र उजागर गर्दै आइरहेका छन् र तिनै हामीले उजागर गरेका हामीबाट प्रस्फुटित विभिन्न परिवेश अनुसारका ठाउँ अनुसारका गीत संगीत आज पनि हामी पक्कै पनि सुन्ने नै छौं। अहिलेको समय असारको महिना रोपाईको बेला छ। हामी गाउँ घर शहर बजार जहाँ पनि रोपाईका गीत सुन्ने, रोपाई गर्ने, धान रोप्ने, कामको चटारो यस्तै विषयवस्तुलाई उल्लेख गरेको एउटा निकै मीठो गीत तपाईँका लागि कार्यक्रमको शुरूआतमा म राख्न चाहन्छु। यो निकै मीठो गीत रहेको छ, नारायण राई माझीको आवाजमा सजिएको यो गीत हो। टीका पुनको पनि आवाज रहेको छ यो गीतमा। रोपाई गीत छ धरती भूमि, यो निकै मीठो गीत सुनेर हामी यो मौसमलाई, यस समयलाई मनोरञ्जनका साथ ग्रहण गर्नेछौ।

निकै मिठो असारे गीत धरती भूमिलाई नारायण रायमाझी र टीका फुनले आवाज दिनुभएको यो उत्कृष्ट सबैले मन पराउनु भएको समय सान्दर्भिक गीत अहिलेको समयमा सबैजना हामी गाउँ शहर लेक बेसी उकाली ओह्राली हाम्रो सबै ठाउँमा रोपाई भइरहेको छ। हामी सबैले यस्ता गीत संगीतहरू सुन्न मन पराउँछौ। यो अवस्थामा यो समयमा मैले तपाईँका लागि भनेर निकै एउटा कणप्रिय सबैले मन पराएको समय सान्दर्भिक गीत राखे कार्यक्रम हाम्रो भाकामा। फेरि पनि तपाईँलाई यस्तै यस्तै मिठा मिठा मिठा गीतका प्रसंगहरू र कुराकानीका प्रसंगहरूलाई म पक्कै पनि जोड्ने नै छु। यस्ता गीत संगीतहरूले हामी भित्रका माया पीरतीका कुरा, हाम्रा सम्बन्धका कुरा, समयका कुरा, परिवेशका कुरा, अवस्थाका कुरा, हाम्रा कामका कुरा, हाम्रा दुःख सुखका कुराहरूलाई समेटेका हुन्छन्। अनि त हामीले समय अनुसारका गीत संगीतहरू खोजी खोजी पढ्ने गर्दछौ। हाम्रा मिलन र बिछोड़का कुरा लोकगीत भित्र चाहिँ एउटा ढकमक्क हिसाबले फुलेको हुन्छ। लोकगीत संगीतले यस्ता गीत संगीतहरूले हाम्रै हरेक दिनचर्या, हाम्रा काम कर्तव्य, मेहनत परिश्रम, हाम्रा पसिनाहरूको भावलाई बोलेको हुन्छ। हाम्रै भोगाईहरू बोकेको हुन्छ। हामीले बोल्ने कुरा, खाने कुरा, जीवन जिउने तरिका, कामका कुरा, परिश्रम, पसिना, हरेक हरेक पक्षलाई यस्ता गीत संगीतहरूले समग्र रूपमा समेटेर आफ्नो भाका, आफ्नो लय, आफ्ना शब्द एउटा माला मार्फत उनेर गीत बनाएर श्रष्टाहरूले सर्जकहरूले चाहिँ श्रोता दर्शकको माझमा ल्याउने गर्दछन्। र त हामी यस्ता गीत संगीत हाम्रो मन मस्तिष्कमा सजाएर सुन्ने गर्दछौ, रमाइलो गर्दछौ, आफ्नो मनलाई आनन्दित तुल्याउने गर्दछौ। हामीले लोकगीत संगीतहरू हाम्रै आफ्नो लामो जीवनको यात्राका क्रममा विभिन्न रूपले फिजारिँदै लोकगीतका घाम छाया बनेर आएका गीत हुन् भनेर अपनाउँदै आइरहेका छौं। अनि हामीले सुन्छौ, पढ्छौ, हाम्रा पूर्वजहरूले भनेको सुन्छौ। अनि गीत संगीतहरूको भाव विषयवस्तुलाई फेरि फेरि हामी उठान गरी गरी गाउने गर्दछौ, सबैका सामु पुर्याउने गर्दछौ। र त हामी सबैले हामी सम्पूर्ण नेपालीहरूको एउटा मनमुटुको साथी, एउटा मस्तिष्कको साथी, हाम्रो हरेक अवस्था, हरेक समय, हरेक परिस्थिति, जहाँ गए पनि, जस्तो अवस्थामा भए पनि गीत संगीतहरूको सहारा लिने गर्दछन्, गाउने गर्दछौ, गुनगुनाउने गर्दछौ, सुन्ने गर्दछौ। चाहे काम गर्दा होस्, चाहे पढ्दा होस्, चाहे बाटोमा हिँड्दा होस्, यात्रा गर्दा होस्, घरमा काम गर्दा होस्, खेतमा काम गर्दा होस्, गाई बोल्ने भैँसी चराउँदा होस्, अर्थात जंगलमा दाउरा घाँस गर्दा होस्, जस्तो सुकै अवस्थामा पनि हामीले यस्ता गीत संगीतहरूलाई मन पराएर सुनेर गाएर यस्ता गीत संगीतहरूको एउटा महत्वलाई हामीले सधैँभरि दर्शाइरहेका हुन्छौ हाम्रो समाजमा। अर्को एउटा गीत फेरि पनि म राख्न चाहन्छु। एकैछिन मैले कुराकानीलाई रोके र अर्को निकै मिठो गीत रहेको छ, यो फूल हौ तिमी काँडा नबन। अलिकति पुरानो हो तर निकै मिठो छ, सबैले मन पराउनु भएको गीत हो। कुलेन्द्र विश्वकर्मा र कमला पोखरेलको आवाज छ। कस्तो पन्तको लय र शब्द संयोजनमा रहेको फूल हौ तिमी काँडा नबन।

माया लगाऊ है हमले नि डाहा गरुन जिनले नि घामले नि निके उत्कृष्ट गीत संगीत फूल हौ तिमी काड़ा नबन कुलेन्द्र विश्वकर्मा र कमला पोखरेलले आवाज दिनुभएको गीत रहेको थियो। कस्तो पन्तको शब्द र लय संवेदनमा यो बनेको गीत हो। निकै मिठो निकै उत्कृष्ट गीत मैले कार्यक्रम हाम्रो भाकामा तपाईँको माझमा राखे। यस्ता गीत संगीतहरू निकै रसिला हुन्छन्, साना हुन्छन्, लघु हुन्छन्, तर सबैले मन पराउने गर्दछन्। यो एउटा लघु रचना हो भन्दा पनि फरक पर्दैन। गीत संगीतहरूलाई हाम्रो भोगाई हो, जुन ललित हुन्छ, मिठो हुन्छ, आकर्षण हुन्छ, सरल हुन्छ अनि मधुर पनि हुन्छ। यस्ता गीत संगीतहरूका संगीतहरू सबैले मन पराउँछन्, रमाइलो हुन्छ, हृदयदेखि भावनाका हाम्रा दुःख सुखका भूलका फुट्दै छछल्किँदै आउने हुनाले गीतले जीवनलाई रमाउन सिकाउँछ, बाँच्न सिकाउँछ, हाँस्न सिकाउँछ, नाच्न सिकाउँछ, कर्म गर्न सिकाउँछ, मेहनत गर्न सिकाउँछ, पसिना बगाउन सिकाउँछ भन्ने गरिन्छ। गीतले मानिसलाई ऊर्जा दिन्छ अनि मान्छे परिश्रम गर्न आतुर हुन्छ। गीतमा पाइने यही विशेषताले गर्दा हामी गीत संगीत समक्ष झुम्मिन्छौ, नाच्छौ, गाउँछौ, रमाउने गर्दछौ, गीत संगीतका सहारा लिने गर्दछौ। गीतलाई शब्दले आकार दिने गर्दछ। हरेक ठाउँमा गएर सर्जकहरूले, रचनाकारहरूले शब्दहरू टिपेर ल्याउने गर्दछन्, संकलन गर्ने गर्दछन् अनि त्यो शब्द शब्दले एउटा सिङ्गो माला बनाउँदछ, गीत बनाउँदछ अनि लयले चाहिँ गीतलाई एउटा समग्रता दिन्छ। लय र शब्दको तालमेलबाट नै एउटा सिङ्गो गीतको जन्म हुन्छ। गीतमा भाव यसरी उर्लन्छ, जुन कुरा सबैले भोगेका हुन्छन् तिनै भोगाईलाई अनुभूतिमा उतारेर संगीतबाट चेतना अभिव्यक्त पनि हामीले गर्न सक्छौ हाम्रो समाजमा। फेरि पनि म तपाईँलाई कुराकानी एकछिन रोक्छु र अर्को एउटा निकै मिठो रमाइलो गीत तपाईँका लागि म राख्न चाहन्छु। यो गीत पनि सबैले मन पराउनु भएको गीत हो। बैना हजुर शिरीष देवकोटा र सुनिता बुढा छेत्री आवाज दिनुभएको छ। लय र शब्द संयोजन भने शिरीष देवकोटाको रहेको यो गीत तपाईँका लागि फेरि पनि मैले कार्यक्रममा राखिआएको

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापी बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-5106-0069।
1: AIO
2: Yes, AIO
1: All in one mart The best place for shopping
2: Kye chara ho khasya
1: Kye chayna bhana na Noon dekhi sun samaka Sampurna samagri haru Lata kapda Khadya samagri Banking swastha haru Ekkai chau ma Tupani Sulab mulya ma Ani gunastari restaurant haru Tesmathi Prashasta parking area
2: Wow Kaha chara yo
1: Yehi min bhavan ma Santinagar gate sangai Yatayat vyavastha karyalay ko chhiwai ma
3: All in one mart Helping make your life easier
4: भाई सामान पुराने अभी आईहल अर सामान पुरा
5: मार्बल को पाइप जलान गरेको घरलाई पनि के भन्नु पर्छ एकदम ठीक छ कुरा मिला
4: हो नमस्कार
5: अनि घर सर बेच्न छोडेर यतातिर कता नि
4: यो त साइड जब दाई यो चाहिँ मेन
5: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
4: सामान राम्रो छ ढुक्क हुनुहोस्
5: थाहा छ त्यसैले त यही लिन आएको
6: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
5: सुरक्षा घरको
4: साथ जीवन
7: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका।
1: कार्यक्रम हाम्रो भाका गाउन सके गीतै गीतमा सिर्जना म दिन्थे, धरतीसँग फूलै फूलको सुगन्ध म लिन्थे। फेरि पनि तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम हाम्रो भाकामा। यति बेला तपाईँले मलाई रेडियो थाहा संसारको तरंग मार्फत सुनिरहनु भएको छ। तपाईँ जहाँ जुन अवस्थामा हुनुहुन्छ, जहाँ रहेर पनि हामीलाई सुन्दै हुनुहुन्छ, अबको 11 बजेसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। मैले पनि तपाईँलाई मनपर्ने मीठा मीठा गीत संगीतहरू बोकेर आएकी छु। अनि गीत संगीतकै विषयमा कुराकानी प्रसंग भलाकुसारीहरूलाई पनि तपाईँको माझमा राख्नेछु। म जोड्ने जमरको पक्कै पनि गर्ने नै छु। तपाई हामी बस्ने गाउँबेसी देउराली चौतारीमा गुन्जने यस्ता गीत हामी सुन्ने गर्दछौ, हाम्रो भाकालाई रमाइलो बनाउने गर्दछौ। हामी हाम्रा लोक लयहरू साह्रै मीठा हुन्छन्, कणप्रिय हुन्छन्, उर्वर हुन्छन्, निश्चल हुन्छन्, रमाइला हुन्छन्, सरल हुन्छन्। जुनसुकै अवस्था, जुनसुकै परिवेश, जुनसुकै स्तरका मानिसहरूले पनि बुझ्ने हुन्छन्। साना केटाकेटी, युवावस्था, बुढ़ेउलीपनले छोएका बुढ़ाबुढ़ीहरूलाई पनि गीत संगीतहरू मनपर्ने गर्दछ, किनभने सबैले मनपर्ने खालका सरल शब्दहरू, भाकाहरू, लयहरूको यस्ता गीत संगीतहरूमा प्रयोग गरिएको हुन्छ। यसका साथसाथै गीत संगीत भनेको हाम्रै दुःख सुखाई, हाम्रै जिन्दगीका विभिन्न उतार चढ़ाव, भोगाईहरूका तिनै प्रसंग परिवेशहरूलाई जोड़ेका हुन्छन् र हामी सबैले मन पराउने गर्दछौ। यस्ता गीत सुनेर सायदै हामी अगाउने गर्दछौ। हामी कहिल्यै पनि अगाउँदैनौ, निरन्तर रूपमा गीत संगीतहरू सुनेर मनोरञ्जन लिएर दिन कटाउने, रात कटाउने हामी जमर्को गरिरहेका हुन्छौं। यिनै गीत संगीतको सहारामा हामीलाई दिन रात साथी संगी सँग रमाउन, समय बिताउन, रमाइलो गर्न हामीलाई सधैँभरि मन लागिरहन्छ। आफ्नो माटोको सुगन्ध आउने यस्ता लय भाकाहरूले हाम्रा परिश्रम मेहनतलाई झल्काइरहेका हुन्छन्। हाम्रो मनबाट उब्जिएका हाम्रा भावनाहरू यिनै गीत संगीतहरूको प्रत्येक मालाहरूमा उनिएर बसेका हुन्छन्। यिनै मालाहरूमा सुसज्जित बसेका हुन्छन्। हामीले गरेका परिश्रम, हाम्रा पसिना, हाम्रा मेहनतहरूलाई प्रत्येक मालाहरूले झल्काइरहेका हुन्छन्, गीतहरूले झल्काइरहेका हुन्छन्। र त हामी जुनसुकै अवस्था परिवेशमा पनि गीत संगीतहरू मन पराउँछौ, सुन्छौ, गुनगुनाउँदै हिँड्छौ, नाच्छौ, खेल्छौ, हाँस्छौ, यिनै गीत संगीतहरूलाई साथी बनाउँछौ। अर्को एउटा गीत, यस्तै मिठो लय र शब्द सिर्जना भएको गीत राख्न चाहन्छु। एकैछिन कुराकानीलाई रोकेर, लौन नि यस्तो भए म किन, यो भर्खरै बजारमा आएको गीत हो। सुरेश सञ्जन र अञ्जिता विश्वकर्माले गाउनु भएको यो गीत हो। लय र शब्दलाई सुरेश सञ्जनले संयोजन गर्नुभएको छ। लौन नि म यस्तो भए म किन, यो गीत तपाईँका लागि है त यति बेला।

लौ नानी यस्तो भए म किन तिमी दिन राजै एकछिन बाँच्न सकिन। निकै मिठो भर्खरै बजारमा आएको गीत मैले तपाईँको माझमा राखे। सुरेश सञ्जन र अञ्जिता विश्वकर्माले आवाज दिनुभएको यो गीत थियो। निकै रमाइलो शब्द संयोजन अनि मेलोडी पनि उत्तिकै उत्कृष्ट रहेको यो गीतले हामीले एकछिन मनोरञ्जन लियौं। वास्तवमा यस्ता गीत संगीतहरू हामीले समय अनुसार सुन्ने गर्दछौ। आ आफ्नो चालचलन रहन्छन् अनुसारका गीत संगीतहरू सबै किसिमका गीत संगीतहरू हामी हाम्रो भाकामा राख्छौं र सुन्दै आइरहेका पनि छौं। यस्ता गीत संगीतले हामीलाई कहिल्यै पनि एक्लो हुन दिँदैनौ। हामी यो कुरामा विश्वस्त छौं र यो कुरालाई हामी मान्छौं पनि। समाज विहीन पनि हुन दिँदैनन्, आफन्त विहीन हुन दिँदैनन्। हामीलाई बाँच्न नाच्न हाँस्न गाउन प्रत्येक कुरा गर्नलाई यस्ता गीत संगीतहरूले हामीलाई हरेक समय हरेक अवस्था हरेक साँझ बिहान सिकाउने गर्दछन्। परिस्थिति परिवेश अनुसार संकलन गरिएका हुन्छन् यस्ता गीत संगीतहरू। समय अनुसार संकलन गरिएका हुन्छन्, अवस्था अनुसार संकलन गरिएका हुन्छन् यस्ता गीतहरू। हामी हरेक समय आफ्नो मनमा सजाएर हिँड्ने गरेका पनि हुन्छौं। हामी मानिसको जस्तो सुकै अवस्थामा पनि गीत संगीतहरूले हामीलाई सहने एउटा बुद्धि विवेक बढाउने हामीलाई यस्ता कुराहरूलाई पनि अगाडि बढ़ाउनको लागि सिकाइरहेका हुन्छन्। हामी जस्तो सुकै अवस्थामा पनि दुःख सुख सिरोपर गर्दै हिँडिरहेका पनि हुन्छौ। सबै मानिसलाई हरेक समयमा दुःखै दुःख हुन्छ भन्ने पनि हुँदैन, सुखै सुख हुन्छ भन्ने पनि हुँदैन। दुःख र सुखको एउटा सम्मिश्रण नै हाम्रो जीवन हो अनि यही जीवनले अंगालेका यस्ता गीत संगीतहरूले हामीलाई बाँच्न हाँस्न अगाडि बढ़न पक्कै पनि सहयोग गरिरहेकै हुन्छन्। हामी लोकै अवस्थालाई मध्यनजरमा राखेर संकलन गरिएका सिर्जना गरिएका यस्ता गीतहरू यस्ता लयहरू यस्ता भाकाहरू हामी हरेक दिन समय रात बिहान सुन्ने गर्दछौ। लोकगीत न त पुराना हुन्छन् न त नयाँ हुन्छन् भनिन्छ। पुराना हाम्रा जब मानिसको उत्पत्ति भयो, यो संसारको उत्पत्ति भयो, तबदेखि नै लोक मानसमा प्रस्फुटित भएर आउने ती भाकाहरू आजको दिनसम्म पनि निरन्तर रूपमा चलिरहेका छन्। यी सधैँभरि हाम्रा लागि नयाँ बनिरहेका छन्। लोकगीत त यस्तो एउटा सुन्दर वृक्ष हो जसका जराहरू भुइँसम्म गाडिन्छन्, सबैले मन पराएका हुन्छन् र एउटा रूखको जरा भुइँमा गाडिए जस्तै हामीले यो गीतको एउटा क्षेत्रलाई हामी ठान्ने गर्दछौं। अनि तिनका हाँगामा निरन्तर हरिया पातहरू लाग्ने गर्दछन्, पालुवा पलाउँछन्, फल्छन्, फुल्छन्। लोकगीत रचना गर्नेहरूको एउटा निजी एउटा सम्पत्ति एउटा पनि हुँदैन भन्ने गरिन्छ। उनीहरूले सिर्जना गर्छन् र संसारलाई यो गीत उपहार स्वरूप दिने गर्दछन्। लोकगीत र समस्त लोकको व्यक्तित्व उत्रने त्यो भावना अभिव्यक्त गरिएको हुन्छ लोकगीतमा। यस्तै मिठो प्रकारको भाका हुन्छ, लय हुन्छ, अनि जुन गीतहरूले हाम्रा परम्पराहरूलाई झल्काउने गर्दछन्, परम्परा समयमा अनुकूल परिवर्तन गर्दै रहन्छन् गीत संगीतहरूले। अनि तिनै गीत लोकगीत रचना गर्नेहरूको एउटा निजी एउटा सम्पत्ति एउटा पनि हुँदैन भन्ने गरिन्छ। उनीहरूले सिर्जना गर्छन् र संसारलाई यो गीत उपहार स्वरूप दिने गर्दछन्। लोकगीत र समस्त

गर्दछौ। ती गीतहरूले हाम्रो भावना बोकेको हुन्छ, हाम्रो दुःख बोकेको हुन्छ, हाम्रो सुख बोकेको हुन्छ, हाम्रा हरेक कर्म बोकेको कारण यी गीतहरूलाई हामी हरेक समय हामीले कहिल्यै पनि बिर्सन सक्दैनौ र सुन्ने एउटा सहयात्री र साथी पनि बनाउने गर्दछौ। अर्को एउटा गीत राखे फेरि पनि म यो गीत पनि साह्रै रमाइलो गीत रहेको छ। सुमन परियार र रेजिना परियारको आवाज रहेको छ, राम सीता गीतको बोल रहेको छ। यो मिठो गीत अबको क्रममा कार्यक्रम हाम्रो भाकामा तपाईँका लागि फेरि पनि राखेकी छु है त।

राम सीता जोडिए म तिम्री नाम सीता सुमन फरियार र रेजिना फरियारले आवाज दिनुभएको यो निकै मिठो गीत तपाईँको माझमा राखे मैले गीतको शीर्षक बोल रहेको थियो राम सीता निकै रमाइलो उत्कृष्ट शब्द र लय निकै दमदार मिठो थियो कार्यक्रम हाम्रो भाकामा बसेर तपाईँलाई मिठा मिठा गीत संगीत सुनाउने अनि तपाईँसँग बसेर गीत संगीतको बारेमा हाम्रा दुःख सुख उकाली ओह्राली उतार चढ़ावका बारेमा भलाकुसारी र यो प्रसंगहरूलाई जोड्ने यो क्रम पनि लगभग अन्तिमतिर आइसकेको छ लगभग कार्यक्रमको अन्तिमतिर छु मैले जानकारी पाइसकेकी छु अर्को हप्ता फेरि पनि तपाईँलाई मनपर्ने मिठा मिठा गीत संगीत लिएर पक्कै पनि म आउने नै छु आज भने मैले तपाईँ समक्षबाट विदा माग्नुपर्ने जमर्को गर्नुपर्ने हुन्छ अब भने कार्यक्रम भरि बजाइएका सम्पूर्ण गीतका स्रष्टा अनि सर्जकहरूलाई म हार्दिक सम्मान गर्न चाहन्छु किनभने उहाँहरूले राम्रा राम्रा मिठा मिठा समय सान्दर्भिक गीतहरू हामी माझ पस्कनुहुन्छ र हामीले तपाईँहरू माझमा कार्यक्रममा लिएर कार्यक्रम भरि बजाउने एउटा जमर्को र हाम्रो यो कार्यक्रमलाई सफल बनाउने एउटा कार्यक्रम भरि बजाएका गीतका स्रष्टा सर्जकहरूलाई यति बेला म

धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु। यी तीन दिनसम्म कार्यक्रमभरि मलाई प्रविधि कक्षमा बसेर सहयोग गर्नुहुने साथी भुवनलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। अर्को हप्ता यसै गरी तपाईँ समक्ष बसेर मिठा मिठा गीत संगीत पक्कै पनि म लिएर आउने नै छु। तबसम्मका लागि तपाईँले सरिता लाग्य दिनुहोस्। नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: झलझला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: हा हा अपडेट।

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट टिचिङमा स्थानान्तरण गरिएको छ। परिवारले अझै पनि शव बुझ्न मानेका छैनन्। परिवारका सदस्य र सरकारबीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शव टिचिङ सारिएको हो। परिवार भने अहिले पनि वीरमै बसेका छन्। मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफल गर्नुभएको थियो। परिवारको शिक्षा स्वास्थ्य भरण पोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ। आत्मदाहको प्रयास गरेका सरलाईका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको कीर्तिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको र 50% भाग जलेकाले जटिल अवस्था रहेको अस्पतालकी प्रवक्ता निजिना ताम्राकारले बताउनुभयो। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आज बिहान काठमाडौँको बुद्धनगरमा पनि एकजना युवाले आत्मदाहको प्रयास गरेका छन्। कोठागरी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्नो छोरासँग विवाद भएपछि भान्सा कोठामा गएर आफैलाई आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पतालमा राखिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभयो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्न कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कालीगण्डकी करिडोर बेनी जोमसुम कोरला सड़क आयोजनाले कोराला नाका जोड्ने छुसाङ घमी सड़कको बहुवर्षीय ठेक्का आह्वान गरेको छ। आयोजनाले सूचना प्रकाशित गरी छुसाङ घुमी सड़कको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको, सड़क स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो। सड़क मार्ग अन्तर्गत छुसाङदेखि भेनासम्मको 20.1 किलोमिटर सड़क पहिलो खण्ड र भेनादेखि घमीसम्मको 20.1 किलोमिटर दोस्रो खण्ड गरी बहुवर्षीय ठेक्का आह्वान गरिएको छ। छुसाङदेखि भेनासम्मको 14 किलोमिटर सड़कका लागि 1 अर्बभन्दा बढ़ी र भेनादेखि घमीसम्मको 6 किलोमिटर सड़कका लागि करिब 1 अर्ब रूपियाँ लागत रहनेछ। कालीकोटको गगने खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको बताउनुभयो। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान 3 बजेदेखि काम भइरहेको छ। यसका लागि सड़क डिभिजन सुर्खेतसँग समन्वय भइरहेको उहाँको भनाइ छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत अनुरोध पनि गरेको छ। र कालीकोटको तिला गुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले बताएको छ। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिला गुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको, जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्र स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेले बताउनुभयो। स्याउ ढुवानी तथा निर्यात गर्नुभन्दा कम्तीमा 3 दिन अघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
3: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
3: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डान बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तिते पाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: यो दाँती तो हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
4: 9800-95-14-652।
8: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जराईदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जराईबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओगोदिरी जेऊ बेला सुनो फुरी कता ओचुदिरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये दिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए छेला लिउसोतर पोतरालाई पार्जगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई हुजा बाङ्जा र यामा ढेने पोल घेने या इतौ चिज्र हराइदे वन जङ्गल याल के भए
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिम्नी मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरोद विधि ओरे बनै कोबाजे
3: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था
2: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेकेलाई जो अब नजिरे बनाए गेन गेज मेकेमा लागे औलेम लाइकेमा लिए
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा सचाउँछु छिमी मे चाउसो सैलेकी खेले यहाँ
2: वन जङ्गल मेला दुखेमा लिए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरी राखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खटखट के को झगडा हो यो?
3: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
7: खै योमा त दादाको छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
6: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चोरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
8: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847-50571 र 9855-24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान थुडीखेल रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
10: सम्पर्क मोबाइल 9857-21-105,
9: 9479-2802,
10: 9805,
9: र 9103-39-40।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

रोल्पावासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर बिमार हुनुहुन्छ।
2: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको,

0: यद पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
1: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क जोर।
0: पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम खोकी, पुरानो

0: बग्नु, जीवमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076700 र ल्यान्डलाइन फोन नम्बर 91-6770।
0: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।

0: मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने फुल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब फुल्ने छिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र
2: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर
5: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास, व्यवस्थापनको टुङ्गो छैन, सरकारसँग आक्रोशी।
0: कालीकोटको गोगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यसपटक सवारी साधनलाई सहज।
1: आत्मदाह गरेका गणेश नेपालीको सब पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
0: पूर्वी एसियामा भीषण आदिको जोखिम, दक्षिणी फिलिपिन्समा आदिका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसरी त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँको किर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास लागेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा हिजो राति डुबान भएको थियो। आज बिहानसम्म पनि जलमग्न सो क्षेत्रबाट उनीहरूले आफ्ना सामान निकाल्न थालेका छन्। राति डुबानपछि सुरक्षाकर्मीले 54 जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो। संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको थियो। केही आफन्तकोमा गएका छन् भने अरू सेन्टरकै आसपासमा रहेका छन्। उनीहरूलाई कहाँ लैजाने भन्ने टुङ्गो लागेको छैन। सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था छैन। आज बिहान गृहमन्त्री सुदन गुरूङका स्वकीय सचिव ओजस्वी थापा त्यहाँ पुगेका थिए। सरकारले पटक पटक आश्वासन दिए पनि आफूहरू बिचल्लीमा परेको भन्दै बाँच्न नसक्ने अवस्थामा पुगेको बताएका थिए। थापाले कृतिपुरको होल्डिङ सेन्टरमा राख्नु नै गल्ती भएको स्वीकार गरे पनि कहाँ व्यवस्थापन गर्ने भन्ने बारे केही पनि बताएका थिएनन्।
1: कालीकोटको गगने खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछि गगने खोलामा पहिरो जाँदा सड़क अवरूद्ध भएको बताउनुभयो। कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान 3 बजेदेखि काम भइरहेको छ। यसका लागि सड़क डिभिजन सुरक्षितसँग आवश्यक समन्वय भइरहेको उहाँको भनाई छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अप्नाएर हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत अनुरोध पनि गरेको छ।
0: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यस वर्ष भने यात्रा सहज बनेको छ। सड़क विस्तारको काम अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष त्यो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन्। गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी परीक्षक युवराज खड्काले बताउनुभयो। सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको समग्र भौतिक प्रगति 92.38% पुगेको छ।
1: त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट टिचिङमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझ्न मानेका छैनन्। परिवारका सदस्य र सरकारबीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शव टिचिङ सारिएको हो। परिवार भने अहिले पनि वीरमै छन्। मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफल गर्नुभएको थियो। परिवारको शिक्षा, स्वास्थ्य, भरण पोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ। यस्तै आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टर हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार भइरहेको छ। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको र 85% भाग जलेकाले जटिल अवस्था रहेको अस्पतालकी प्रवक्ता निजिना ताम्राकारले बताउनुभयो। 25 वर्षीय विवेकले हिजो आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आज बिहान काठमाडौँको बुद्धनगरमा पनि एकजना पुरूषले आत्मदाहको प्रयास गरेका छन्। कोठागढ़ी बस्ने 45 वर्षीय अश्विन राउतले आज बिहान आफ्नो छोरासँग विवाद भएपछि भान्सा कोठामा गएर आफैलाई आगो लगाएका थिए। अहिले उनलाई उद्धार गरी वीर अस्पतालमा राखिएको छ। 55% भन्दा बढ़ी भाग जलेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभयो।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्याली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी एसियाली देशमा शक्तिशाली आँधीको जोखिम देखिएको छ। फिलिपिन्स लगायतका देशहरूमा पछिल्ला दशकै सबैभन्दा शक्तिशाली मध्ये एक मानिएको बाबुई नामक आँधीको खतरा देखिएको हो। दक्षिणी फिलिपिन्समा यो आँधीका कारण आएको पहिरोमा परि करिब 15 जनाको मृत्यु भएको छ। बाबुई आँधी करिब 1000 किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको छ। यसको आकार फ्रान्स देशको क्षेत्रफल बराबर रहेको बताइएको छ। मौसम विभागका अनुसार आँधीका कारण ताइवानको उत्तरी र पूर्वी भागका साथै जापानका टाढाका टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। शनिबार यो आँधी दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै धेरै उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूमा पठन पाठन स्थगित गरिएको छ। सम्भावित विपदको तयारी स्वरूप सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू भण्डार गर्न थालेपछि धेरै सुपर मार्केटका सेल्फहरू खाली हुन थालेका छन्। फिलिपिन्सको मिन्डानाओ टापुमा लगातारको भारी वर्षापछि आएको पहिरोमा धेरै परिवार प्रभावित भएका छन्। उद्धार टोलीहरू अझै पनि बेपत्ता भएकाहरूको खोजीमा जुटेका छन्।
1: अब खेल समाचार। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याए। 88 मिनटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याएका हुन्। त्यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर मार्फत खेल बराबरीमा फर्काएको थियो। सन् 2010 को विश्व विजेता स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 को विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 को विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। यस्तै आज राति नर्वे र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको उठीवास व्यवस्थापनको टुंगो छैन, सरकारसँग आक्रोशी।
0: कालीकोटको गोगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, पूर्व पश्चिम राजमार्गको दाउने खण्डमा यसपटक सवारी साधनलाई सहज।
1: आत्मदाह गरेका गणेश नेपालीको शव पोस्टमार्टम गरिँदै काठमाडौँमा अर्का पुरूषले आफैमाथि आगो लगाए, सप्तरीका मण्डलको अवस्था चिन्ताजनक।
0: पूर्वी एसियामा भीषण आदिको जोखिम, दक्षिण फिलिपिन्समा आदिका कारण गएको पहिरोमा परि 15 जनाको मृत्यु।
1: र स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्याण्डल हो @थाहा खबर।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गर्न स्थानीय जडीबुटीहरू तिते पाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। असिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला?
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
0: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा

0: मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिर्जा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि

0: त्यही दाना होला दाना हालिदेऊ नानी
1: खै यो म त दाना छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर किबुराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिखेल रोल्पा।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगतमै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
1: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपडेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु। गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
3: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोगा 9481868697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं, स्थानीय जडीबुटीहरू, तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्र फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: यो दाँती तो हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 40 3 98 095 14 652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9800594652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9942754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
7: आया मम्मी दादू क्यों मत खाना खाना नहीं सकती ना
8: है ना यो थोड़ी लेके भंसे दादू क्यों भरे रा है रा पारी सकी भने जहाँ लगे पनी इसको दांत कहीं नहीं ठीक ना होने भयो
9: है ना ए भाउजू तपाई आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्तक जरुरी सूचना झुङ पेला खेमृदे गरम ओबोत्री जेउ पेला सुनो फुरी कदास ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आए दिने प्राकृतिक सम्पदा र तक्षेप जस खेम्नादे वातावरण मिलेने लघेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दे को ठेल नेला की नाते जन धने में खेता छेती ताऊ दुबो खोकाई
11: बिचो छानियाला बन्न नेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
10: बन जंगल सजो मेरा आज उन्हें बाने एमएल एमएल सो छानियाला ली उसो कर पोतर राले पार जगे रहते
11: सलाई लाइटर सियाला में सो चंगे चीज राले जबांगजारो यामा देने पोला गिने या इतने चीज रहे दे बन जंगल याल गिरवा भाया
10: पिकनिक बन बोझ बाको में सो चांसो छिन्नी मेले चौसो सही दे की खिलाई बन जंगल उसो छानी दे के बारे को चुरो विधि ओरे को नहीं कुबा
11: नान्थर नामले लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हो नि ढाल्ले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
10: गेसो थामेला खोरे ल चौसी पोदिए हरिदे तरिन गाई गेसो नेके लाइजु आबो नजिरे बने गेन येल गेसो नेके मालाये औले नायो के नाइए
11: वन जंगल छ जुलिसि हो गेन बारी ल बालिनाली कुचुला चुली यात्रा रस चौसो छिनि ने चौसो सहिदे के खेले या
10: वन जंगल नेला कि गेमाइए ने लागि किनि पाँचजना खरनामदार मिली दिएको नै सानो जन मेघे सही
11: बतास उचुलिजु बेलाको हिजिनके कोटल मेघे सताङ्गिने हेन अखेम छिन्ने मे चाउसके सही
10: मे लागि नि निताए गे मने गे पछि सुन अरूले भने गे पछि या
11: के छ थामला पोयाल मे लागि उकि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: हो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगतमै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578211105,
6: 98479802,
7: 98095826605
6: र 98103940।
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
9: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कोलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
11: पम्प तौल, दुध नसुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
12: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
12: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
2: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
13: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
14: कैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब?
15: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
16: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
15: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
16: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ। हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहालेँ।

0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578305004।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
3: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72
3: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 3 महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफलका क्रममा उहाँले प्रक्रिया शुरू गरेर प्रभावकारी रूपमा ऐन कार्यान्वयनका लागि निर्देशन दिनुभएको हो। मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ गुणस्तरीय र परीक्षण गरिएको मासु उपभोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। उहाँले पशु ढुवानी वध प्रक्रिया र मासु वितरण प्रणालीलाई समेत व्यवस्थित तथा नियमन गर्नुपर्ने आवश्यकता औल्याउँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्ने गरी ऐनमा आवश्यक लचकता समेत राखिएको बताउनुभयो। निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई उक्त जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्य हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबरा कायम हुनुहुन्छ। यसैबीच संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। दाङको घोराई उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज बिहान मोबिल खनाइएको हो। गुराही 15 का वडा सदस्य लेखनाथ बुढा थोकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मोदय पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढा थोकीले बोहराको शरीरमा मोबिल खनाइदिएका हुन्। यसको भिडियो बुढा थोकी आफूले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियोमा मोटरसाइकलमा सवार बोहरालाई हेलमेट माथिबाटै मोबिल खनाइएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न अझै सकेको छैन। र पहिरोले राष्ट्रिय गौरवको आयोजना साल झण्डी ढोरपाटन सड़क अवरूद्ध भएको छ। बागलुङ स्थित बुर्तीबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 फल्ले घरमा आज बिहान सड़कमाथिदेखि झरेको पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटन घुम्न गएका पर्यटकहरू अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्किन पाएका छैनन्। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଷ ଖାଣ ପନି ଦି ଦୈନ ଦୁଃଖେ ପୁଅ ଦୁଃଖୀ ଗର୍ଝ ଦାତ କୁ ଉପକାର ପନି ଗର୍ଣୁ ପନି ଝିଅ ଝୋରୀ କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗ ଝିଅ ନ ସୁହାଉନି ଭାଗ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्प में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9905 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
5: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासशिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लाग्नबाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई नदुखाई जरैबाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जानेहरुको लागि विशेष खालको दात भर्ने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
7: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
8: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जो बेला खिमरिदे गरम ओबोतिरी जेऊ बेला सुन फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना ताए आए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नादे वातावरण मिलेने लघ्यता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुन चाउस खेलगेमा दुख जिंदगी को ठेल नीला की नाते जन धने में खेता छिपी ताऊ दुबो होकाई
9: गेचो छालियाला बल्ला नीला की ने पूरा रंगे नव पूरा ले चाऊसो खेल गिरी
8: वन जंगल सर मेरा आज मेरी बानी एमएल ओ सचाने लाली उसो कर पोतर राले पार जगे रहते ही
9: सलाई लाइटर सियाला में सचाने चीज राले जा बंजा रो यामा देने पोला गेने या इतने चीज रो रही दे वन जंगल याल गेमा बाया
8: पिकनिक वन बोस बाको में सचांसो छिन्नी मेले चाऊसो सही दे के खनाई वन जंगल ओ सचाने दे के बारी पर चुरो विधि ओरे बने कुबा
9: नाङखर नामले लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले छ अनुगमन दिने व्यवस्था चौसन गिदिए
8: गेछो छामेला खोरे ल चौसी पोलिए हरिदे तरिम गाई गेजो नेकेलाई जु आबो नजिरे बने गेम ये ल गेजो नेके नलाए औले नयो के नाइए
9: वन जंगल स जुडीसी हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा रस चौसो छिनी ने चौसो सहिले के खेले या
8: वन जंगल मेला के गेमाइए ने लागि किनि पार्सोना खर्नामार मिलि दिबनै सानो जने गेसै
9: बतास उचलिजु बेला त हिजिनके कोटल नेके सतागिले हेन अखिम छिन्नी ने चासो गेसै
8: ने लागि ने निताए गे मने गे बचिए सोनो अरुले मने गे बचया
9: के छ थामला पोयाल ने लागि किसन किनि गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिकाले उनी कार्यालयले खबर दिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जजुलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानीको गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ निज जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला श्रुतिको अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना निकान्देरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो जलजला नभएर म टिकटक लाइभमा पनि आएको छु आज हामी फेसबुक लाइभमा आएका छैनौं आज म टिकटक लाइभमा आएको छु तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ हजुर हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबारे श्रृंखलामा छौ शनिबारे श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु आज हामी शनिबारे श्रृंखलामा छौ आज हामी पक्कै पनि लाग्छ मलाई विद्यार्थी साथीहरू पनि फुर्सदिलो समयमा हुनुहुन्छ होला आज त सरसफाई गर्ने दिन पनि हो र त हामी आउँदै गर्दा आज शनिबारे श्रृंखलामा छौ शनिबारे श्रृंखलामा हामी आज जुनसुकै प्रतिभा पनि सुनाउँछौ मैले तपाईँको माझमा जानकारी गराए आइसकेपछि तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भनी आउनुहोस् जसको लागि 97 45 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकगीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

0: हजुर, आँखा मारेर भाका सारेर यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ, आज सहभागिता जनाउनु भयो भने आज जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ। तपाईँमा रहेका क्यारिकेचर, गजल, मुक्तक, भावना लगायत विभिन्न प्रतिभा तपाईँमा रहेका छन् भने सुनाउन सक्नुहुनेछ तपाईँमा छ भने। यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? फोन कलको साथी नमस्कार। हेलो, फोन कलको साथी, उहाँको आवाज हामीले बुझ्न सकिएनौ। आज नेटवर्कमा अलिकति समस्या देखिराखेको छ, अलिकति समस्या भइराखेको छ। तपाईँले अलि तावरले राम्रोसँग कभर गर्ने ठाउँमा गएर फोन डायल गर्नुभयो भने हामी तपाईँसँग सजिलै कुराकानी गर्न सक्नेछौँ आजको बसाइमा। आज तपाईँ आउनुभयो भने जुनसुकै प्रतिभा सुनाउन सक्नुहुनेछ। प्रतिभा सुनाउनको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। र मलाई टिकटक लाइभमा भेटिँदैन भन्नुहुन्छ कोही साथीहरूले, होइन? तपाईँले प्रिया डट तेजेन्द्र सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई पक्कै पनि भेटाउनुहुन्छ। है, प्रिया मगर सर्च गर्नुभयो भने न्यू आइडी देखिन सक्छ, तर आज म न्यू आइडीबाट आएको छैन। है, यतिखेरको समयमा अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्ते,
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सिउठानबाट चञ्चल घरती मगर। आज तपाईँको नेटवर्कमा पनि समस्या छ कि क्या हो? अलि आवाज सुन्न गाह्रो पो भयो त।
1: हजुर हजुर, अहिले मोबाइलमा अहिले खास छ, त्यसैले
0: आवाज सानो आइराखेको छ। अनि के छ चञ्चलजीको हाल खबर?
1: हजुर, के भने ठिकै छ भनौँ है, अब मन्द मन्द घाम लाग्छ, अलिअलि चाहिँ पानी परेको छ भनौँ।
0: मन्द मन्द घाम लागिराखेको छ, होइन?
1: हजुर हजुर,
0: त्यो घामलाई, मन्द मन्द घामलाई पनि यतातिर पनि पठाउनु पर्यो क्या। यतातिर त पानी पर्ला पर्ला जस्तो भइसक्यो।
1: हुन्छ हुन्छ, अब कता के हो, आजको बर्खामा पानी अब यता पर्छ, उता पर्छ, अब कता पर्छ कता पर्यो।
0: अब बर्खातिर पानी नआएर फेरि कामै छैन, होइन?
1: हजुर हजुर,
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ हाम्रो चञ्चलजीले? ल हुन्छ, सुरु
1: गर्नुहोस्।
0: फुल राम्रो हो कि भो त राम्रो, होइन?
1: हजुर हजुर,
0: लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: अनि सबैपल्ट हजुरलाई
0: धन्यवाद।
1: अनि साथमा को हुनुहुन्छ? उहाँ दाईलाई। अनि मेरो घर फ्रेन्डलाई, अनि दिदा भाइ नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा प्युठानबाट आउनुभएको थियो चञ्चल, आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। मलाई प्रदेशी रोल्पाली काइलोले नमस्ते, है आमा बुवा दाजुभाइ बहिनीहरूमा मेरो थवाङ गाउँपालिका 3 मिरुल छोरा गाउँ बाट है हजुर भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि। अर्को साथी आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु। नमस्कार हजुर, फोन कलको साथी नमस्कार। हेलो, फोन कलको साथी भन्दै थिए, उहाँसँग हामी कुराकानी गर्न सकेनौ। अब हामी फुला राम्रो गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौ यो गीत तपाईँको लागि।

0: हजुर, यो गीतबाट तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। पालो तपाईँको रहनेछ 97 45 99 36 20। फोन लाइनमा साथी आइसकेपछि होल्डमा राख्ने काम नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु, नत्र भने म तपाईँको नम्बर यहाँबाट वाचन गर्न बाध्य हुनेछु। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले केही गर्नु पर्दैन है, मात्र तपाईँमा रहेका प्रतिभा सुनाउनुपर्ने हुन्छ, केही गर्नु पर्दैन, त्यो त सजिलो कुरा हो नि त होइन। एउटा न एउटा प्रतिभा त होला तपाईँमा, होइन छैन भन्ने त कुनै पनि छैन होला होइन। 97 45 99 36 20 को लाइन भएर अर्को साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर, फोनकलको साथी नमस्कार। हेलो, फोनकलको साथी, उहाँले हामीतिर ध्यान दिनु भएन होइन, फोन डायल गरिसकेपछि हामीतिर ध्यान दिनु होला। मैले तपाईँको नम्बर यहाँ वाचन गरिहाल्छु है, अघिदेखि फोन हानिराख्नुहुन्छ तर हामीतिर ध्यान पटक्कै छैन फेरि उहाँको। अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुनसहरी गाउँपालिकाबाट सृष्टिपुन मगर, के छ सृष्टिको हाल खबर?
1: हजुर दिदी, अहिलेको समयमा चाहिँ गोठालोतिर छु दिदी।
0: अहिलेको समयमा गोठालोतिर हुनुहुन्छ, तर मैले के गर्दै हुनुहुन्छ भनेर सोधे त छैन नि त, सन्चै हुनुहुन्छ भन्दा खोजे।
1: आवाज कतिर आइरहेको थियो त्यो भएर?
0: आवाज कतिर आइरहेको थियो होइन
1: हजुर
0: दिदी, अलि नेत्रोकले राम्रोसँग कभर गर्ने ठाउँमा जानु पर्यो क्या सृष्टिजी। अनि खाजा नास्ता खानुभयो सृष्टिले?
1: खाइसके दिदी, तपाईँले खानुभयो कि?
0: मैले खाएको छैन, अब एकैछिन पछि हुन्छ क्या अरे हाम्रो। अनि आज सहभागी जनाउनु भएको छ, के सुनाउनुहुन्छ आज?
1: आज म मुक्तक सुनाउँछु दिदी।
0: मुक्तक सुनाउनुहुन्छ?
1: हजुर दिदी।
0: ल त हुन्छ, सुरु गर्नुहोस्।
1: फुल टिप्नु पाप होइन, कोपिला टिप्नु पाप हो, माया लगाउनु पाप होइन, धोका दिनु पाप हो, यति नै दिदी।
0: यति नै हो?
1: हजुर दिदी।
0: ल त हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: फर्स्ट लेभल त हजुरलाई सम्झिन चाहन्छु, अनि मेरो साथीहरूमा भन्नुपर्दा तिरुमला पुन मगर, शर्मिला पुन मगर, नवीना पुन मगर, रचना पुन मगर, अनि
0: नमस्ते। यतिखेरको समयमा सुनसहरी गाउँपालिकाबाट सृष्टि पुन मगर आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 99 36 20, 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। यतिखेरको समयमा अर्को साथी नमस्कार हजुर।
2: नमस्कार।
0: नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
2: म ब्राहताल स्कुटेटबाट बोल्दैछु है, राम शर्मा।
0: ब्राहतालबाट के भन्नुभयो?
2: राम शर्मा।
0: राम शर्मा, ब्राहताल भन्नाले कुन ठाउँ पर्छ?
2: ब्राहताल गाउँपाल गाउँपालिका पर्यो है।
0: ब्राहताल गाउँपालिका होइन?
2: हजुर, ब्राहताल गाउँपालिका एकदेखि है त।
0: जिल्लाको नाम भन्न सक्नुहुन्छ?
2: जिल्ला त सुर्खेतै पर्छ।
0: सुर्खेत जिल्लाबाट होइन?
2: हजुर हजुर।
0: नाम के भन्नुभयो?
2: राम शर्मा।
0: राम शर्मा, अनि के छ रामजीको हाल खबर?
2: मेरो त ठिकै छ, हजुरलाई कस्तो छ?
0: मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: यतिखेर त म बाख्रा लिएर बन्तिर चराउन आएको है त।
0: बाख्रा लिएर जानुभएको छ बन्तिर?
2: हजुर हजुर।
0: खाने खाजा नास्ता खाएरै जानुभयो?
2: खाना खाएर हिँडेको बिहानै, अब नास्ता खाजा त साँझ होला है।
0: खाजा नास्ता खानु भएको छैन, अब एकैचोटि साँझ होइन?
2: हजुर हजुर।
0: लौ त हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत नभएर के सुनाउनुहुन्छ?
2: के गर्नुपर्ने यसमा?
0: के गर्ने भनिसकेपछि तपाईँले कार्यक्रम सुन्नु भएको छैन?
2: कार्यक्रम सुनेन मैले,
0: कार्यक्रम त सुन्नु भएन तर फोन डायल गरिहाल्नु भयो होइन? अनि कार्यक्रम नसुनिकन फोन डायल गर्नुपर्छ भन्ने तपाईँलाई कसले सिकायो त?
2: साथीले नम्बर दिनु भएको थियो, त्यही भएर कल गरेको।
0: साथीको नाम के होला ल भन्नुहोस्?
2: हजुर,
0: साथीले भन्नुभयो, नम्बर दिनुभयो, साथीको नाम के हो?
2: मोहन महरा।
0: मोहन महरा रोल्पाकै मान्छे हो होइन? ल त हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। यतिखेरको समयमा साथी आउनुभएको थियो, रोल्पाको साथी मोहन महरा, उहाँले चाहिँ फोन डायल गर्नुभएको थियो अगाडि होइन। मोहन महराले भन्नुभएको थियो मलाई होइन, योभन्दा कार्यक्रम चलाउनुभन्दा 10-15 मिनट अगाडि फोन गर्नुभएको थियो, हामी फोन डायल गर्छौँ र तपाईँले फोन यताबाट नकाटिदिनु होला भन्नुभएको थियो होइन। कार्यक्रमको नियम पालना गर्नुहोस्, कार्यक्रम सुनेर मात्रै फोन डायल गर्नुहोस् भनिराखेको हुन्छु मैले होइन, तर तपाईँहरूले बुझिदिनुहुन्न हाम्रो कुरा होइन। क्यार्नु हाम्रो महाराजीले तपाईँले कार्यक्रमलाई फोन डायल कार्यक्रममा फोन डायल गर्नै पर्ने हो भने तपाईँले के गर्नुहोस् भनिसकेपछि तपाईँले पनि कार्यक्रम सुन्नुहोस् होइन, अनि साथीहरूलाई पनि फोन डायल गर्न लगाउँदा यो कार्यक्रममा आज यस्तो गर्नुपर्छ है भनेर मात्र जानकारी दिएर मात्र फोन डायल गर्न लगाउनु होला म तपाईँलाई आग्रह गरे। अर्को साथी आउनुभएको छ, नमस्कार हजुर। फनकलको साथी नमस्कार।
3: हजुर नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, कुन्ठाबाट बोल्नुभयो?
3: हजुर पक्कै पनि म बोल्दैछु रोल्पाको रोल्पा नगरपालिकाबाट, मोहन महरा छेत्री।
0: मोहन महरा छेत्री, तपाईँले त कार्यक्रम सुन्नुभएको छ?
3: हजुर कार्यक्रम सुन्दै फोन ट्राई गर्दै फोन लगाउँदै रमाइलो गफगाफ हुँदै गफगाफ तपाईँसँग गर्दैछु।
0: अनि कार्यक्रम त सुन्नुभयो तपाईँले, तर साथीलाई सुन्न लगाउनु भएन, आज यो गर्नुपर्छ भन्ने कुरा पनि जानकारी दिनु पर्थ्यो नि तपाईँले।
3: साथीलाई भन्नुको मतलब मैले को साथीलाई सुन्न लगाएँ? अहिले त म एक्लै सुनिरहेको छु।
0: अब खै अब को साथी हो अब तपाईँलाई भन्नुभएको रे होइन, कार्यक्रम आज फोन डायल गर्नुहोस् भनेर नम्बर त दिनुभयो रे, तर आज के गर्नुपर्छ भन्ने कुरा चाहिँ जानकारी दिनु भएन छ।
3: खै त मैले त एकजना साथीलाई दिएको थिएँ, त्यहाँ साथीलाई त जानकारी गराएरै दिएको हो।
0: गराएरै दिनुभयो, तर उहाँले खै अब भन्नु भएन भन्दै हुनुहुन्थ्यो क्या अरे। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि आज के गर्नुपर्छ जानकारी त होला क्या अरे होइन?
3: आज जुनसुकै प्रतिभा सुनाए पनि हुन्छ,
0: जुनसुकै प्रतिभा सुनाए पनि हुन्छ, तपाईँमा रहेका क्यारिकेचर, गजल, मुक्तक, भावना, गीत लगायत तपाईँमा रहेका भावनालाई आजको विषयमा सुनाउन सक्नुहुनेछ।
3: ल त्यसो त आउँदैन, म छोटो मिठोमा एउटा छोटो गीत गाउने कोसिस चाहिँ गर्छु।
0: ल त हुन्छ, सुरु गर्नुहोस्।

0: मालाई पनी तुषारा दिन दिन हो माया दल बुन्छु म झिम झिम सानो नझिमकाउ परेली फुटुकै हुन्छु म झिम झिम सानो नझिमकाउ परेली फुटुकै हुन्छु म
1: हजुर यति नै भन्नुपर्छ
2: झिम झिम सानो फरेली के भन्दै हुनुहुन्थ्यो यहाँ होइन तर फेरि मलाई गीतै गाउन आउँदैन क्या यहाँ गाह्रो पो छ मलाई फेरि हुन्छ कार्यक्रममा आउनुभयो हाम्रो मोहन महरा होइन तपाईँको नाम
1: हजुर
2: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि ककसलाई सम्झिनुहुन्छ
1: सर्वप्रथम त तपाईँलाई मिठो माया मिठो मिठो सम्झना तपाईँसँग आज पहिलो दिन कुराकानी गर्न पाइयो विशेष त तपाईँलाई धेरै माया अनि त मिठो सम्झना
2: धन्यवाद
1: अनि स्टुडियो प्राविधिक मित्रलाई पनि मिठो माया मिठो सम्झना अनि मभन्दा अगाडि मभन्दा पछाडि जति पनि साथीले मलाई मोहन महरा छेत्री भनेर चिन्नुहुन्छ त्यहाँ सम्पूर्ण साथीलाई एकमुष्ट रूपमा सम्झिँदै बिदा हुन्छु नमस्ते नमस्कार
2: नमस्ते यतिखेरको समयमा आउनुभएको थियो आउनुभएको थियो मोहन महरा छेत्री उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ अब भने म लाउना नि यस्तो भए म किन गीत राख्छु सुरेश अन्जान र अन्जिता विश्वकर्माको आवाजमा रहेको गीत राख्छु त्यसपछि फोन उपस्थित फोन हुनेछु

0: हजुर लौनामी यस्तो भए म किन सुरेश योन्जन र अञ्जिता विश्वकर्माको आवाजमा सजिएको यो गीत तपाईँको लागि हामी राखिसकेका छौ। अनुष्का घरती छेत्री र विष्णु गिरीले सुटिङ गर्नुभएको गीत हो तपाईँको माझमा हामी राखिसकेका छौ। पालो तपाईँको रहनेछ 97 45 96 36 20 को लाइन भएर अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: हेलो दिदी नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? ब्रहताल एक सुर्खेतबाट
1: अमृत कार्की।
0: अमृत कार्की के छ अमृत जीको हाल खबर?
1: ठिकै छ दिदी, अनि हजुरको भन्नुहोस्।
0: मेरो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो अमृतजीले?
1: केही नै दिदी, गाई गोठा लाएर कार्यक्रम सुनेर बसिरहेको नि।
0: कार्यक्रम सुनेर बसिराख्नु भएको छ
1: हजुर।
0: अनि आज के गर्नुपर्छ, जानकारी छ कि छैन? जानकारी छ भने के सुनाउनुहुन्छ?
1: म एउटा बाँसुलीबाट सुनाउँछु है त।
0: के भन्नुभयो?
1: म बाँसुलीबाट सुनाउँछु है त।
0: ल के सुनाउनुहोस्।

0: हजुर मनम भाइ
1: पानीको पाट होइन र
0: हजुर
1: लौ त हुन्छ कार्यक्रममा आउनुभयो बाँसुरीको धुन पनि सुनाउनु भयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि कसलाई सम्झनुहुन्छ
0: सर्वप्रथम त हजुरलाई अनि पढाइदिमा बस्नुभएको को हुनुहुन्छ उहाँलाई अनि मलाई बाँसुरी सिकाउनु प्यारो किसान गङ्गबहादुर भण्डारी अनि दिदी गीता भण्डारी फुपू रचना भण्डारी दाई नमराज भण्डारी अनि मेरो परदेशमा रहने आमाको लागि भन्दै चिन्छु नमस्ते बाबा
1: नमस्ते त्यतिखेरको समयमा सुर्खेत जिल्लाबाट आउनुभएको थियो साथी उहाँसँग पनि हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला आजको बसाइमा सहभागिता जनाउनु भए पनि तपाईँमा रहेका क्यारिकेचर प्रतिभा होइन बाँसुरीको धुन तपाईँले पाठबाट धुन बजाउन सक्नुहुन्छ भने पनि केही न केहीको पाठ बाटो पनि बजाउँछ नि त होइन तपाईँले प्रतिभा सुनाउन सक्नुहुनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला हाम्रो फोन कलमा आइसकेपछि तपाईँ बिडा भइसकेपछि फोन काट्ने काम गर्नुहोला तपाईँले हाम्रो बोली सुनिराख्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गरे सुर्खेत जिल्लाबाट आउनुभएको साथीहरूले फोन नै काटिदिनुहुन्न क्या होइन अनि हाम्रो रोल्पाबाट अगाडि आउनुभएको थियो मोहन महराजीले पनि फोनै काट्नुहुन्न हामी यहाँबाट नै फोन काट्छौँ तपाईँले नकाट्नुहोस् भन्नुभएको अर्थमा होइन अर्को साथीलाई भेटाएर पनि हामीले साथीलाई बिदा गर्ने बेलासम्म उहाँहरूले फोनै काटिदिनुहुन्न के गर्नु उहाँहरूले फोनै काट्नुहुन्न रहेछ होइन अनि हामीलाई गाह्रो त हुँदैन त हामीलाई गाह्रो हुन्छ नि त त्यसै कारणले गर्दा साथीलाई भित्राउनु पर्छ भन्ने कुरा तपाईँले ख्याल गर्नुहोला अर्को साथी आउनु भएको छ नमस्कार हजुर नमस्कार कुन्ठाबाट को बोल्दै हुनुहुन्छ कालीमाती गाउँपालिकाबाट श्रीया मगर के छ श्रीयाको हाल खबर अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो श्रीयाजीले कार्यक्रम सुन्दै बसिराख्नु भएको छ होइन लौ त हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज के गर्नुपर्छ जानकारी छ जानकारी छ भने के सुनाउनुहुन्छ ओके ल सुरु गर्नुहोस्
0: आएको सोला तारा दिन्छ मलाई तिम्री दिदी
1: लौ त हुन्छ कार्यक्रममा आउनुभयो एकदमै राम्रो गीत गाउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु आगामी दिनमा पनि आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: भएको मेरो प्यारो भाइ दर्शन घोषी मसँगै रहेको मेरो प्यारी बहिनी मेरो साथीहरू सबैलाई सम्झिँदै जान्छु
1: नमस्ते यतिखेरको समयमा आउनु भएको थियो कालीमाती गाउँपालिकाबाट श्रीया मगर उहाँसँग हामी कुराकानी गरिसकेका छौँ अन्तिम भाग्यमानी साथी भनौँ अब एकजना साथी आउनु भएको छ उहाँसँग हामी कुराकानी गर्छौँ नमस्कार हजुर हजुर नमस्कार कुन्ठाबाट को बोल्दै हुनुहुन्छ गौरी फोन मगर के छ गौरीको हाल खबर हाम्रो साथीहरूले आफ्नो बच्चालाई फोन दिएर कामै छैन नि त हामीले तपाईहरुलाई जानकारी दिइराख्या हुन्छौ बच्चालाई फोन नदिनुस् तपाईहरुले फोन गर्ने मनै छ भने आफै बोलदिनुस् भनेर तर तपाईहरुले मान्दिनु हुन्न हामी के गरौ त अब हामी यहाँबाट छुट्टीर जाने समय भइसक्या छ अब भने यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र तपाईँको आवाजमा बोलेको आवाजलाई रेडियो शीर्षसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक साथीलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट पनि म प्रियामा गएर छुट्टिन्छु समय छ भने आफै बोलिदिनुहोस् भनेर तर तपाईँहरूले मान्दिनुहुन्न हामी के गरौँ त अब हामी यहाँबाट छुट्टिएर जाने समय भइसक्या छ अब भने यतिन्जेलसम्म कार्यक्रम सुन्ने

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार नसचिए देशव्यापी आन्दोलन गर्ने कमन जेन्डी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाको जोड।
0: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
1: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध यात्रु अलपत्र। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
0: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। हजार क्षेप्यास्त तयारी अवस्थामा रहेको भनाई।
1: र अन्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजयी शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कमन जेन्जी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको 100 दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको हो। जनताको पक्षमा ठोस काम गर्न नसकेको, सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दबाब दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कार्यवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार पूर्ण भएको आरोप लगाइएको छ। संगठनले सरकारलाई तत्काल नागरिक मैत्री ढंगले काम गर्न आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
1: निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवार कायम हुनुहुन्छ। यसैबीच संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
0: पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सड़क अवरूद्ध भएको छ। बागलुङको बुर्तिबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 पल्ले घरमा आज बिहान सड़कमाथिदेखि झरेको पहिरोले सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्कन पाएका छैनन् भने विदामा घुम्न हिँडेका पर्यटक पल्ले घरमै अल्पत्र परेका हुन्। मेसिन प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति कार्यले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको बाहुली क्षेत्रमा हाल धमाधम कालोपत्री गर्ने कार्य भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यस सड़कको हालसम्मको कुल भौतिक प्रगति 72-75% पुगेको छ। विक्रम सन् 2077 कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको यस आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यले तीव्रता दिएको छ। कुल 86.73 किलोमिटर लम्बाई रहेको यस सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ।
0: नेपालमा कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। कुपोषण न्यूनीकरणका लागि बाल बालिकामा लगानी बढ़ाउन पोषण मैत्री कानून निर्माण गर्न र बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेको सरकारवालाहरूले जोड़ दिएका हुन्। नेपालमा बाल पोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा कार्यक्रममा सहभागीहरूले पोषण मैत्री कानून पर्याप्त बजेट र जनचेतना बिना कुपोषण अन्त्य सम्भव नरहेको बताएका हुन्।
1: निर्माण व्यवसाय समयमै नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज गरिएको छ। आज पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको सूचना मार्फत जनाएको हो। निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेकाहरूको इजाजत पत्र ईएसआर 17 गते मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार स्वत खारिज भएको सूचना प्रकाशन गरेर जानकारी दिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिक्ने विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपीभीसी प्रडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको सात जीवन दर्शन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिशो खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दाङको घोराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज बिहान मोबिल खनाइएको छ। घोराई पाँचका वडा सदस्य लेखनाथ बुढाथोकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मोदय पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहराको शरीरमा मोबिल खनाइदिएका हुन्। यसको भिडियो बुढाथोकी आफैले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भिडियोमा मोटरसाइकलमा सवार बोहराले हेलमेट माथिबाटै मोबिल खनाएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।
3: कालीकोटको तिला गुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिला गुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको हो। जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाको तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्र स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्रेले बताउनुभयो। निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्तरगत रूपमा स्याउको गुणस्तर परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेपास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेपास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै हजारौं थप क्षेपास्त्रहरू गरिने उहाँले बताउनुभयो। यसैबीच इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालिबाफले पनि तेहरान अमेरिका सामु कहिले नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताउनु भएको छ।
3: अब खेल समाचार। एसएससी अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याउने क्रममा कतार 12 ओभरमै अलआउट हुँदै 25 रनमै समेटियो। कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कतारलाई कम योगफलमै समेट्न नेपालका लागि रिया शर्मा रचना चौधरीले समान 3-3 विकेट लिँदा मनिषा उपाध्यायले 2 विकेट हात पारेकी थिइन्। यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालकी सावित्री धामीले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकार नसचिए देशव्यापी आन्दोलन गर्ने कमन जेन्डी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाको जोड।
3: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
4: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध। यात्रु अलपत्र कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
3: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। 1000 क्षेत्रस्थ तयारी अवस्थामा राखेको भनाई।
4: र अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार। Thank you.
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: कमिंग अप नेक्स्ट,
6: नेपाल भाषाको कार्यक्रम नेवा द बुक।
7: ज्याजो नेवा द बुक वापति शनिबार आइतबार छिगो नेपाल भाषा ज्याजो नेवा द बुक नेवा द बुक नेवा द बुक सोताइया था खबर ढुंगा न्यादी फै नेवा द बुक रेडियो था संसार 99.4 मेगाहर्ज जेजक।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयस वाटर .com.np लगइन गर्नुहोस्।

0: मनोरञ्जनसहित मात्रहरु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: रेडियो संसार 99.4 मा अबको प्रस्तुति
2: नेपाल भाषाको कार्यक्रम नेवासको

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଜ ଖାନ ପନି କି କହିନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ କରଛା ଦାନ୍ତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାନ୍ତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदि अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9802952
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही निर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9842754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
6: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
6: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुचिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिल्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल काठमाडौँ जानु?
1: रोगको उपचार हाम्रै सुन्दर सहर घोराही हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिनामा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा।

0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाघ रोग एन्ड केयर सेन्टर जिम उकालो तर्फ घोराही दाङ।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पायल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको
2: पेट दुख्ने अमिलो उपचार,
1: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, माको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुसादी पसलसँग सटिएको घरमा तुलसीपुर दाङ,
1: र घोडाका लागि सङ्घी दाङ।
2: सम्पर्क 9581105,
1: 9874820802,
2: 9805982605,
1: र 9810939940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही चाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाबलाई गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्याटिएको, घुँडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड।

0: प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइरोइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743143, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाछ र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बाथ, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
4: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
7: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त अपरेशन गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: ल उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857303504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
13: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
15: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी, विद्युत,
15: नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रम सहभागी गराउने,

0: कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या

पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिकेस्ट समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय ड्राई हस्पिटल प्राली, तिलस्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 0175624059 र 9865 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरिरहेछौ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा झलझलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ, यो कुरामा तपाईँलाई जानकारी गराए। अब म सशक्ती रेडियोहरूको जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाणिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, मेगाहर्ज रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट, 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल।

रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट यति बेला साथ दिइरहनु भएको छ। तिलु राणा भट्टराईले रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चढाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोक सिपारीबाट नकुल घरती, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, यसै क्रममा रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 मेगाहर्ज चौरजहरीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी विनुमाया राईको भने रेडियो मौराखाना 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो मेन्स्याम एफएम 103.5 मेगाहर्ज बाट यति बेला रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बासकोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सौगात एफएम 103.4 मेगाहर्ज बैतडीबाट अजय विक परिवर्तनले पनि साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट साथ मिलिराखेको छ। अनिता रसाईली अनुको भने रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी खड्गराज बस्नेत आकाशले भने रेडियो प्रभु 102.6 मेगाहर्ज जलाहारी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघोराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। हामी कार्यक्रम लोकसारथीमा छौं, प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईले सुन्न सक्नुहुन्छ। आज शनिवारी बसाईमा छौं, शनिवारी बसाईमा रहेर तपाईसँग हामी पुराना लोक भाकाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। पुराना लोकगीत सुन्न चाहनुहुन्छ भने रेडियो कार्यक्रम लोकसारथी अन्तिमसम्म सुन्नुहोला। राजा पुराना लोकगीतहरू गाउन पनि पाइन्छ, सुन्न मात्र होइन गाउन पनि पाइन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2070 सालसम्मका पुराना लोक भाकाहरू आजको कार्यक्रममा तपाईँले गाउनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2070 सालसम्मका पुराना लोक भाकाहरू गाउनका लागि तपाईँले हामीलाई फोन गर्नुहोला। 98 68 39 40 को नम्बर 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला भने हामीलाई तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ। 98 46 17 298 9844417298 म्यासेज गर्नुहोला। फोन गर्ने साथीहरूले म्यासेज नगर्नुहोला भने म्यासेज गर्ने साथीहरूले फोन नगर्नु होला। फोन अब फोन गर्ने साथीहरूले गीत सुनाउन पाउनुहुन्छ, प्रतिभा छ भने तपाईँले भनौँ न फोन गर्नुहोला। होइन कार्यक्रम सुनेर साथ दिइराखेको छु, कार्यक्रम सुन्ने मात्रै साथीहरूले चाहिँ म्यासेज गरेर साथ दिनुहोला कि तपाईँको पनि सहभागिता रहोस्, कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई पनि जानकारी होस् है। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् अबको क्रममा कार्यक्रमको पहिलो कार्यक्रमको शुभारम्भ स्वरूप एउटा निकै मिठो गीत, निकै राम्रो गीत, सुन्दरमणि अधिकारी र विष्णु माझीको आवाजमा रहेको गीत बर्खा लाग्यो यो गीत छ होइन। यो गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ। 98 68 40 40 फोन र 98 44 17 298 मा म्यासेज गर्न सक्नुहुन्छ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाजमा रहेको पुरानो गीत बर्खा लाग्यो, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। र कार्यक्रम लोकसारथी सँगै छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज शनिबार, आज पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ। 2070 सालसम्म आएका रेकर्ड भएका लोकभाकाहरू गाउन पाउनुहुन्छ। आजको बसाईमा तपाईँले फोन गर्नुभयो भने म तपाईँलाई आग्रह गर्छु, तपाईँले फोन गर्नुहोस्, आउनुहोस्, होइन। आज तपाईँको आवाजमा पुराना पुराना लोकभाकाहरू सुनाउनका लागि तपाईँको उत्तम तयारी अवस्थामा हामी छौं, है, तपाईँको लागि। र हामीले यताबाट पनि धेरै राम्रा राम्रा गीतहरू बजाइराखेका छौं। मैले 98644 को लाइनमा म्यासेज गर्नको लागि भनेको छु, फोन गर्नको लागि होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज बुझिएन हजुर। हुम्लाबाट सन्देश शाही भन्नुभयो। हुम्ला कुन ठाउँबाट सन्देश जी? कुन ठाउँ भन्नुभयो? ए ल, अनि सन्देश जी कार्यक्रममा आउनु भएको छ। कार्यक्रम लोकसारथी कतिको सुन्ने गर्नुहुन्छ तपाईँले? कतिको सुन्ने गर्नुहुन्छ भनेको? दिनकै सुन्नुहुन्छ। कति क्लासमा पढ्नुहुन्छ? आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी पाउनु भएको छ कि छैन हजुर? पाउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? आज कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कृपया कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला, कार्यक्रम सुनेर मात्र आइदिनु होला। मैले फेरि पनि भने, कार्यक्रममा फोन गर्नु मात्र ठूलो कुरा होइन, कार्यक्रममा सहभागिता जनाउनु मात्र ठूलो कुरा होइन, कार्यक्रमको नियम पालना गर्नु पनि सबभन्दा ठूलो कुरा हो। अब कार्यक्रममा फोन गर्नुभयो, कार्यक्रमको नियमलाई पालना गर्न सक्नु भएन, कार्यक्रममा फोन गरेको के फाइदा, होइन? यति बेला अर्को साथी, नमस्कार हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँ भएको छ?
1: म यता जाजरपुर जिल्ला खेडाघाट नगरपालिका वडा नम्बर 7 अमर बहादुर बुढा मगर।
0: अमर बहादुर बुढा मगर, के छ अमरजी खबर तपाईँको?
1: ठिकै छ भन्नुपर्छ है।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, अनि आज कार्यक्रममा के गर्छौ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन हजुर?
1: जानकारी छ भन्नुपर्छ है।
0: जानकारी छ भने आज कुन गीत सुनाउनुहुन्छ?
1: म मिरमिरेको घाम घाम कि जस्तो लागिरहेको
0: छ। गाउनुहोस् गाउनुहोस्, मजाले पाउनुहुन्छ। मिरमिरेको घाम त मलाई पनि असाध्यै मनपर्ने पुरानो गीत हो, ग्यारे गाउनुहोस्।
1: काँडाको निन्द्रै हुमान सम्झ टाडाको निरमिरेको घाम, निरमिरेको घाम लर्के जोभा तिम्रै हो रमारा फुल दर छैन काँडाको तिम्रोमा सम्झ टाढाको मिरेको घाम, मिरेको घाम लड़के जो भाषो प्रमारे मारी जाती नहीं भन्न है।
0: मिरमिरी को घाम लड़के जोवन तिम्रै हो रामा राम ढाटे मरिजाम, होइन?
1: हजुर हजुर।
0: फेरि यता यसो भन्दा घरकीले फेरि कसलाई भनिस् भनेर रिसाउनु होला र बल्ल खानु होला तपाईँ, होइन?
1: त्यसो त नहोला, अब गानामा थियो, अब गानामै सीमित होला भन्नुपर्छ।
0: ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनुहोला। अहिलेको लागि विदा गर्छौ, नमस्ते।
1: हजुर नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको नाम हो अमर बुढा, उहाँ आउनु भएको थियो छेडाघाट नगरपालिकाबाट फोन गर्नुभएको थियो जाजरकोटबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एकजना साथीको कल लिन्छौ त्यसपछि म्यासेज आएका छन् म्यासेजहरू वाचन गर्नेछौ। 9868309940 को नम्बर तपाईका लागि खुल्ला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्ने गर्छौं। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नु भयो कहाँबाट हजुर?
2: म पास्टर जिमबाट भाइबर शंकर मुखिया।
0: शंकर मुखिया हैन
2: हजुर।
0: के छ शंकर जी खबर तपाईको?
2: ठिक छ भने त सर हजुरको चाहिँ के छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: म रेडियो मेन फ्याम सुन्दैछु।
0: रेडियो मेन फ्याम एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ल कार्यक्रममा आउनु भएको छ। आज कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा जानकारी लिएर आउनु भएको छ कि नलिकन आउनुभयो?
2: लिएर आएको छु भन्नुपर्छ।
0: ल आज कुन गीत गाउनुहुन्छ?
2: म
0: गीत हो कि कति सालमा आएको गीत हो भन्नुहोस् त?
2: पुरानो गीतै हो।
0: कति सालमा आएको गीत हो थाहा छ? 2071 सालदेखि 2083 सालसम्मका गीतहरू भएमा हामीले यतैबाट

0: फोन कार्ड छौ त्यति बेला तपाईले गुनासो गर्न पाउनु हुने छैन है हुन्छ ल सुरु गर्नुस्
1: ए कान्छी अनि तर्को डाडै डाडा अब त नि मनै रमाइलो माया लाउने मायालु कान्छी जुरायो माया लाउने मायालु कान्छी जुरायो ए कान्छा देउरानीको डाँडै लपाती कसले चढायो माया लाउने मायालु कसले बोलायो माया लाउने मायालु कान्छा कसले बोलायो पछु लेखेर हो कि अहिले माया भेटियो जीवनै लेखेर हो कि अहिले माया देखियो ए कान्छ देउरानीको डाँडै लपाती कसले चढायो माया लाउने मायालु कान्छ सुनिमा कसले बोलायो माया लाउने मायालु कान्छ सुनिमा कसले बोलायो
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौं नमस्ते टेलिफोन सम्पर्कमा पास्तरबाट आउनु भएको साथीको गीत सुनिसकेपछि अब म्यासेज पढ्ने पालो हो धेरै साथीहरूले म्यासेज गर्नुभएको छ पहिलो म्यासेज मैले उठान गरे पहिलो म्यासेज आएको छ कहाँबाट आयो भन्ने कुरा हो होइन तेराथुम मबुहाम तेराथुमबाट सञ्जीव मबुहाम तेराथुमबाट कार्यक्रम सुन्दैछु असाध्यै राम्रो छ गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को सन्देश रहेको छ हामीसँग उहाँले के लेख्नु भएको छ मैले हेर्दैछु विपना छेत्री हो जाजरकोटबाट नमस्ते दाई म पनि कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज लिन चाहे अर्को म्यासेज लेख्नु भएको छ प्युठानबाट चञ्चल घरती कार्यक्रम सुन्दैछु भन्नुभएको छ अर्को म्यासेज छ र उहाँले पहिला यो म्यासेज लिन्छु होइन एउटा म्यासेज मैले छुटाएको रहेछु र अर्को म्यासेज मलाई प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ केसरी राणा मगर हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अर्को म्यासेज आएको छ हामीलाई उहाँले लेख्नु भएको छ कार्यक्रम तेराथुम छथरबाट म कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँको नाम चाहिँ लेख्नु भएको छ उहाँको नाम रहेको छ पवित्र लिम्बू पवित्र लिम्बू तेराथुमबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यति बेला अर्को म्यासेज छ उहाँले लेख्नु भएको छ न सुषमा मगर हो सुनसहरीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अब एकजना साथीको कल लिन्छौ त्यसपछि अर्को गीत राख्नेछौ नमस्कार हजुर
2: हजुर नमस्कार
0: को बोल्नु भएको कहाँबाट
2: चन्द्रकोट एक अर्जेवादेखि गंगा खरेल
0: गंगा खरेल चन्द्रकोट एक अर्जेवाबाट
2: हजुर
0: के छ गंगाजीको हाल खबर
2: एकदम ठिकै छ रमाइलो छ हजुरहरूको कार्यक्रम राम्रो लाग्छ
0: हजुरहरूको कार्यक्रम राम्रो लाग्छ होइन त
2: हजुर
0: हाम्रो मात्रै कार्यक्रम हो र यो त गंगाको पनि कार्यक्रम होला क्या अरे त्यही त नि यो त तपाईँको पनि कार्यक्रम होला क्या अरे
2: हो नि हामी सबैको

0: अनि कहाँ हजुरहरूको कार्यक्रम भन्नु भयो त नि त्यस्तो त्यस्तो त भन्न पाइन्न भयो होइन अनि कुन रेडियोबाट सुन्नुभयो गङ्गाजीले सामुदायिक रेडियो स्काईबाट सुन्नुभयो होइन कतिको मनपर्छ कतिको राम्रो लाग्छ कार्यक्रम
1: एकदम राम्रो लाग्छ हजुरहरूको कार्यक्रम
0: फेरि हजुरहरूको कार्यक्रम भन्नुभयो
1: सुनिन्छ टाइम मिलेसम्म
0: फेरि हजुरहरूको कार्यक्रम भन्नुभयो के त्यही त नि लोकसारथी कार्यक्रम राम्रो लाग्छ भनिदिनुहोस् न भइहाल्छ होइन एउटा कुरा के हो भने रेडियोमा प्रसारण भइसकेपछि रेडियो भनेको त एकजनाको हुँदैन के रेडियो भनेको आम सबैको हुन्छ त्यसैले रेडियोमा बाट प्रसारण भइसकेपछि हजुरहरूको तपाईँको यो एकजना व्यक्तिको नहुने भएको हुनाले तपाईँको हजुरहरूको भन्न मिल्दैन क्या त्यसैले हाम्रो भन्नु पर्यो होइन
1: हजुरहरूले चलाएको हजुरहरू कार्यक्रम भन्न खोजेको त्यसैको पनि भयो अनि पुराना पुराना गीतहरू सुन्न पाइन्छ अनि फेरि गाउन पाइन्छ त्यही भएर आज फोन डायल गरेर
0: आज कुन गीत गाउनुहुन्छ त गङ्गाले
1: एउटा पुरानो गीत गाउँछु
0: कुन गीत भन्नु त
1: नहेर्नु लुकेर सानो सानो हुँदाखेरि आएको
0: मलाई
1: ठ्याक्कै थाहा छैन है
0: नहेर्नु लुकेर गाउनुहोस् ल
1: हे हाँस्नु तिमी अरे मैले राई छ नि दोष मेरै नहेर्नु लुकेर तिम्रो घरमा नौ माटी बनाउँदा मलाई

0: अरे मैले रहेछ नि दोष मेरै नयन लुकेर तिम्रो घरमा नौमाती बजाउँदा मलाई लान्छन् जोरे शङ्ख फुकेर यति नै हजुर
1: नहेर्नु लुकेर होइन भनेपछि अब त्यहाँसम्म पुगिसक्नुभयो माथि नै पुग्नु भएको माथि पुग्नु भएको यहाँ कसरी बोल्नु भयो त हुन्छ कार्यक्रममा आउनुभयो राम्रो गीत गाउनुभयो तर जोरसँग चाहिँ फुक्न नपरोस् है बरु आफ्नो मनको मान्छेसँगै जानु होला होइन सायद गई पनि सक्नु भयो होला होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौ अब एउटा गीत सुन्ने पालो हो तपाईँले फोन गर्नको लागि 9868309440मा फोन गर्नुहोला म्यासेज गर्नका लागि 9864472998मा म्यासेज गर्नुहोला अब अर्को गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: पानी पर्या छ पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ अब उसैलाई सम्झिने बानी परेपछि त कसको के लाग्छ र होइन मुसलधारे पानी पर्यो कि उसको याद आइरहन्छ आइहाल्छ होइन नसम्झ्यौं भने पनि सम्झिहाल्न पर्दो रहेछ विमल राज छेत्री र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिएका हौ हामीले यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ म साथी नमस्कार हजुर
1: नमस्ते दाई
0: को बोल्नु भयो कहाँबाट के लिम्बू भन्नुभयो
1: सन्ध्या
0: ए सन्ध्या लिम्बू होइन के छ सन्ध्याको खबर
1: ठिकै छ दाई भर्खर पानी परेर रोकिराखेको छ त्यस्तै छ दाई
0: ए यतातिर पनि पानी पर्ने अब त मौसम त बर्खाको हो त्यही भएर
1: हो त दाई
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन सन्ध्याले
1: जानकारी त छ दाई म एउटा गीत गाउन चाहन्छु रेशम फेरि भन्ने यो गीत पुरानै होला जस्तो लाग्छ दाई
0: यो गीत त धेरै पुरानो भन्दा नि धेरै पुरानो गीत हो यो गीत मजाले गाउन पाउनुहुन्छ
1: हुन्छ दाई दुई तिनलाई गीत गाउन चाहन्छु
0: लगाउनुहोस्

0: एक नाले बन्दुक दुई नाले बन्दुक मिर्गालाई ताकेको मिर्गालाई मैले ताकेको होइन मायालाई ढाकेको रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ टाढामा भन्ज्याङ रेशम फिरिरी चाहिँ है
1: रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर यति बेला अर्का सहभागी त्यसपछि म म्यासेज वाचन गर्नेछु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अर्घखाँचीबाट नाम के भन्नुभयो शर्मिला सुनार अर्घखाँची कुन ठाउँबाट हो शर्मिला ल कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ लगाउनुहोस् ल पुरानै गीत गाउनुहोस् ल

0: हजुर
1: पुरानै गीत गाउनुस् हजुर हेलो टेलिफोन सम्पर्कमा फोन गरिसकेपछि मैले कतिचोटि भन्ने तपाईँहरूलाई टेलिफोनतिर ध्यान दिनुहोस् यता बोल्नुहुन्छ उता हजुर भन्नुहुन्छ उता तिर उ गर्नुहुन्छ होइन त्यस्तो त हुँदैन नि अब कार्यक्रममा आइसकेपछि कति धेरैजना साथीहरूले फोन लगाउन कोसिस गरिरहनु भएको हुन्छ तपाईँहरू एक दुईजना साथीहरूले गर्दाखेरि अन्य साथीहरूलाई पनि डिस्टर्ब हुन्छ समस्या पर्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: मालिक गाउँपालिका वडा नम्बर 5 साथीले आर्चरदेखि गुनाखर गिरी
1: गुनाखर गिरी होइन
2: हजुर
1: कुन ठाउँबाट भन्नुभयो
2: म गुल्मीदेखि गुनाखर गिरी
1: गुल्मी मालिका गाउँपालिका भन्नुभयो होइन भन्नुपर्छ जानकारी छ कि छैन हजुरलाई
2: गीत गाउने होइन र
1: कस्तो खालको गीत गाउनुपर्छ थाहा छ थाहा छैन रेडियो सुन्नु भएको छैन उसो भए सुनेर बुझेर कल गर्नुहोला अहिलेको लागि विदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गीत गाउनुपर्छ त पर्छ कस्तो खालको गीत गाउनुपर्छ यो पनि जानकारी हुनुपर्छ कार्यक्रमलाई भर्खर मात्र सुनेको छु भन्दै फोन गर्नुभन्दा बरु एकछिनसम्म मजाले कार्यक्रमलाई ध्यान दिएर सुन्नुभयो भने तपाईँले कार्यक्रमको बारेमा बुझ्नुहुनेछ कार्यक्रममा तपाईँले पुराना 2070 सालसम्मका लोकभाकाहरू गाउन पाउनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए आजको बसाईमा यति बेला के छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज सानो आयो अलि लाउड स्पिकर बन्द गरेर बोल्नु होला है संगीता सुनार कहाँबाट भन्नुभयो गुल्मीको सिमलटारीबाट होइन लाउड स्पिकर बन्द गरिदिनु न संगीताजी आज कुन गीत गाउनुहुन्छ कुन गीत गाउनुहुन्छ भन्नु त संगीताजीलाई मैले लाउड स्पिकर बन्द गर्नु भनिरहेको छु तर मानिरहनु भएको छैन आवाज पनि सानो आइराखेको छ अनि हाम्रो आवाज हल्का हल्का फर्किना फर्किना पनि खोजिराखेको छ के गरौँ भन्नु त संगीताजी ल गीत सुरु गर्नुहोस् Thank you.

0: ये दिल की अभी देखती हूँ।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। फेरि फेरि बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। गंगा आउनु भएको थियो, अस्मिता सुनार आउनु भएको थियो उहाँसँग, अस्मिता होइन क्यारे, संगीता सुनार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छ। तीनवटा म्यासेज आएको छ, म म्यासेज वाचन गर्छु। मलाई पहिलो म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, हेलो दादा नमस्ते, जाजरकोटबाट गंगा पुन हो, कार्यक्रम असाध्यै राम्रो छ, कार्यक्रम नियमित सुन्ने गर्छु भनेर म्यासेज गर्नुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, हामीलाई म्यासेज गर्नुभएको छ, कमल गिरी हो प्युठान टिमुर चौरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, मनिषा बीके मैग्लू

0: तेह्रथुमबाट कार्यक्रम सुन्दैछु, सबै साथीहरूलाई सम्झेको कुरा जानकारी गराउँछु भन्नु भएको छ। 9846417298 म्यासेज गर्दै गर्नुहोला। हामी एकजना साथीलाई कलमा लिन्छौ, त्यसपछि एउटा गीत राखौंला। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
1: म चन्दकोट एकदेखि चन्दकोट एक अर्जुमा बोल्नुदेखि सौगात खरेल।
0: सौगात खरेल,
1: हजुर,
0: के छ सौगात, कति क्लासमा पढ्नुहुन्छ?
1: ठिक छ, 8 क्लासमा पढ्छु।
0: ल, रेडियो भन्दा टाढा गइदिनुहोस् ल।
1: ल ल
0: ल, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
1: जाने सुर्के भन्ने अलमल परे बनैना म किन मूल बाटोमा निस्कन सकिन डाँडै फुर्के सल्लो मायाको गाउँ त सिने घर सिन्नाई।

0: पल्लो यति नै।
1: मायाको गाउँ त चिन्ने, घर चिन्नै सकिन, वल्लो हो कि पल्लो। उमेरमा मायाको गाउँ चिनिसक्नु भयो?
0: होइन।
1: भनेपछि आठमा पढ्दा पढ्दै मायाको गाउँ चिन्ने होइन त?
0: होइन।
1: अब कति वर्षमा मायाको घरै चिनिन्छ होला? होइन, ए उमेर पुगेपछि चिनिन्छ होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, प्रयास राम्रो छ, अहिलेको लागि विदा गर्छौ, नमस्ते। अब गीत सुन्ने पालो हो, 9868309040 फोन गर्नुहोला, 9864417298 मा म्यासेज गर्नुहोला। अब गीत राख्छौ तपाईँको लागि, पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट?
1: म बुटोलदेखि।
0: नाम के होला?
1: मेरो मनिता रोकाया।
0: मनिता रोका, टोलमा हामीलाई कुन माध्यमबाट सुन्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो बुटवलबाट मनिता रुकाया। कसले फोन लगाइदिनु भएको? कृपया अभिभावकहरूलाई, तपाईँको छोराछोरीलाई फोन लगाइदिइसकेपछि होइन राम्रोसँग बोल्न सक्ने

0: त्यही त एउटा मैले पढ्दाखेरि एउटा एकदमै राम्रो एउटा स्लोगन थियो कि नगरिकामा पुग्दैन खाना साझा र बिहान भन्ने होइन सानो छ बारी सानै छ जहाना नगरिकाना नगरिकामा पुग्दैन खाना साझा र बिहान भन्ने एउटा मैले हाम्रो कक्षा पाँचमा गीत पढाएको थियौँ कि किसानको रहर भन्ने त्यही गीतको याद आयो मलाई अहिले है हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
1: म त गर्न गरेउ बलराम भन्ने गाउनु पर्यो त पुरानो 60 सालतिरै निस्केको
0: त्यो त मलाई पनि थाहा छ विष्णु माझी र राजु परियारको आवाज हो कमल गाउँले अभिनय गर्नु भएको छ लगाउनुहोस्
1: हजुर म एक लाइन गाउनु पर्यो
0: लगाउनुहोस्
1: हजुर म गाउनु थाहा
0: नै त सुरु गर्नुहोस्
1: गर्न गरेउ बलराम भैँसी पालेर दुनियालाई ढाँटेर खाँची दुधमा पानी हालेर मान्दिन सरम मान्दिन सरम भैँसीले दुध घटायो कर्म गर्यो बलराम भैँसी पालेर दुनियालाई ढाँटेर खाँची दुधमा पानी हालेर सुर भाइ अब अर्काचोटि लामो धेरै गाउन सिकेर आउँछु है त
0: बलरामको डाइलग सुन्तलीले बोलेपछि हुने यस्तै हो क्या अरे होइन तपाईँले गाउने ऊ के दुधको भाडा छेउतिर आइराखे छेउतिर आइराखे भन्ने हो क्या अरे अब तपाईँले बलरामको डाइलग बोलेपछि होइन ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो
1: साथी नाचेर छेउमा खप्नु
0: ल त्यो साथीलाई पनि मेरो तर्फबाट नमस्कार सुनाइदिनु अहिलेको लागि हामी तपाईँलाई विदाय
1: गर्छौँ
0: विदाय गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मुना खड्का जलजलाबाट जलजलीबाट होइन जलजला त यहाँ हो जलजली उता रहेछ होइन पूर्वतिर रहेछ पालो तपाईँको हो फोन गर्नुहोला अब एकजना साथीसँग कुराकानी गरिसकेपछि हामी म्यासेज वाचन गर्नेछौँ होइन दुईजनै साथीसँग कुराकानी गरेपछि म्यासेज वाचन गरौँला किनभने अन्तिममा छौँ अन्तिममा हामी किसानी दाईको हलो र जुवा भन्ने गीत सुनाउनेछौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: हेलो
0: नमस्कार हजुर हेलो भन्नुभयो यस्तो त नगर्नु न हो यो मनमा कटक्कै पिर पर्छ क्या तपाईँको फोन काटियो भने त्यो कारणले गर्दाखेरि फोन नकाटिदिनु होला सकिन्छ फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस् मिठा मिठा गीत गाउनुहोस् सकिँदैन म्यासेज गर्ने अप्सन छ त तपाईँको मोबाइलमा ब्यालेन्स छैन अथवा गीत गाउन आउँदैन भने त्यसको लागि पनि त मैले म्यासेज गर्ने अप्सन विकल्प ल्याएको छु मैले तपाईँहरूको लागि होइन अब यति हुँदा हुँदै पनि तपाईँहरूले फोन गर्ने हेलो भन्ने फोन काट्ने गर्नुहुन्छ भने त मेरो भन्नु के छ र हजुर होइन तपाईँलाई विकल्प हामीले दिएकै छौँ यति बेला अर्को साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो अब म्यासेजतिर जान्छु म होइन म्यासेज पनि वाचन गर्नु पर्यो र हामीलाई म्यासेज प्राप्त भएको एउटा मात्रै म्यासेज आ रहेछ मिस कल गर्नु फोन गरेर काट्नु भन्दा त म्यासेज बरु गर्नु न म्यासेज गरेपछि तपाईँको नाम पनि आउँछ होइन अनि भइहाल्छ नि यति बेला अर्को हेलो दादा नमस्ते कल्पना तामाङ हो तेह्रथुमबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ के छ अर्को म्यासेज पनि आएको छ म म्यासेज लिन्छु यति बेला म्यासेजमा लेख्नु भएको छ हामी म्यासेज राम्ररी पढ्नु होला भन्नुभएको छ हामीले म्यासेज छोटोमा पढ्छौँ है तपाईँको पुरै म्यासेज हामी पढ्दैनौँ टुमा पढ्छौँ तपाईँले तपाईँको नाम र तपाईँको तपाईँको नाम र तपाईँको तपाईँ कहाँबाट सुन्दै हुनुहुन्छ भन्ने कुरा मात्रै हामी जानकारी गराउँछौँ तपाईँको पुरा म्यासेज हामी पढ्दैनौँ धेरै साथीहरूको म्यासेज आएको हुन्छ मनिषा बिकले म्यासेज गर्नुभएको छ उहाँको म्यासेज मैले अगाडि नै पढिसकेको छु है अर्को म्यासेज हामीलाई प्राप्त भएको छ उहाँले हजुर दाजु नमस्ते दिनेश बान्तावा हो लालीगुराँस एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै

इन्द्रगिरी विदा हुने अनुमति चाहन्छु। साफ सल्लाह व प्रतिक्रियाका लागि 98644 17298 मा फोन गर्नुहोला, म्यासेज गर्नुहोला भन्दै किसानी दाईको हालु र जुवा वन र पाखा जीवनमा वनवास जीवनको किसानी गाईको हालु र जुवा वन र पाखा यस्तै यस्तै गीत छ। बीमा कुमारी दुरा र विष्णु खत्रीको आवाजमा रहेको गीत तपाईँको लागि हामी छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

आदान धरती बरु पेन्सन आउने भएको भए धरती रसन गरौँ फेरि सके कयौँ हारो।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

साथको थाहा ब्रिडमा दिनेशको नमस्कार। काठमाडौँको बुद्ध नगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार राउतको आफ्ना छोरासँग विवाद भएको थियो। विवादपछि आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको अस्पतालले जानकारी दिएको थियो। यसअघि बिहिबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो। एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले स्टाइपेन्डस

0: सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाईमा उनीहरूले काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका सहसंयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड 75% पुर्याउने निर्णय गरेको थियो। मन्त्रालयले बनाएको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा निर्णय भएको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन। मन्त्रालयबाट निर्णय भएर आएको कुरा कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको शाहले बताउनुभयो। सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। असार 18 गते कर्णाली नदीमा बेपत्ता भएको गाड़ीमा सवार अर्का एकजनाको शव पनि फेला परेको छ। अछाम तुर्मा खाद गाउँपालिका 2 जमगडा स्थित कर्णाली नदीको किनारमा व्यवहारिसी अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। उक्त शव दुर्घटनामा परि बेपत्ता भएका सवारी चालकको रहेको प्रहरीले बताएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका माझी गाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले बताएको छ। यसअघि पाचाल झरना गाउँपालिका 9 कालीकोटका मिखे तिरुवाको शव फेला परेको थियो। असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ गइरहेको क प्र 02001 ख 1055 नम्बरको गाड़ी दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिका 7 सांगेत डाँडामा दुर्घटनामा परेको थियो। सड़कबाट उक्त गाड़ी कर्णाली नदीमा खसेर यात्रु सहित बेपत्ता भएका थिए। र सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका 2 कार्ययोजना अनुमोदन गरेको छ। मुख्यमन्त्री एवं मन्त्री परिषदका अध्यक्ष कमल बहादुर शाहको अध्यक्षतामा आज धनगढ़ीमा बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना 2077 5 संशोधन 2083 र बहुप्रकोपूर्ण पूर्व सूचना रणनीतिक कार्ययोजना 2025-2030 अनुमोदन गरेको हो। कार्ययोजना पारित भएसँगै प्रदेशमा मनसून पूर्व तयारी तथा प्रतिकार्य अन्तर निकाय समन्वय जिम्मेवारी अनुसार भूमिका निर्वाह स्रोत साधन व्यवस्थापन र बहुप्रकोप पूर्व सूचनाका क्षेत्रमा प्रभावकारी कार्य सम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ। यसका लागि बैठकले मनसून जन्य प्रकोपका जोखिम न्यूनीकरण प्रतिकार्यका लागि समन्वयात्मक रूपमा परिचालन र क्षेत्रगत जिम्मेवारी निर्वाह गर्ने समझदारी समेत गरेको छ। परिषदका अध्यक्ष शाहले सरकार र जिम्मेवार निकायमाथि कुनै प्रश्न नउठाउने गरी विपद प्रतिकार्यका लागि तयार रहन सम्बद्ध निकायलाई निर्देशन दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: धरती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन। दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ। कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पा मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको
2: हजुर आउनुहोस्। 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट।

0: नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँतो लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
2: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिनी स्मिथ ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
7: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ आएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
9: मेरो लागि माइलका लागि सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। जो बेला खेलिदे गरम अगोदी जेऊ बेला सुनौ, भुरी पनि जेऊ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए। आउए दिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खुन्नादे, वातावरण मिले बेला झेप्पा असर किएने, रि उमुल र थाउने, भुच्छे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकिएने सुनौ, नाकार नामे ल घे लागिने सज, जिमी जिमी लापरवाही सुनौ, चाउसो खेलगेमा दुख, बिझिम जेको मेला किनाटे, जन धने मे खेप्पा छेपिता उठुको फोकाई।

0: तेस्रो छानेला बन्न रेलाकी पूर्व भन्दै नौ पुराले चौसो खेल गिरे
1: वन जङ्गल सर मेरा आइरिङ्गे बाली एमएल एमए हो छानेला दिउँसोकर पोतोरामे पार जगेर हटेल
0: सलाई लाइटर स्याउला ले सचाउने चिज्राले जबाङजा र यामाले पोल गेले या इतो चिज र रहिदे वन जङ्गल याल के भयो
1: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेले चौसो सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दैके बारीको चुरो दिदी ओरे बनाउ
0: गाउँ कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त

0: इतना खर्चा पनि धेरै लाग्ने होला।
1: ला तिमीलाई यति पनि थाहा छैन, बाथरूमको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरूम एन्ड उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू भाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आग भरिएमा र आइएलडीमा, बारम्बार लामो समयमा छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइमा, युवा अवस्थामा भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट शूटिंग रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सौलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर 98511 68477 98182546।
1: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र स्वच्छ अन्तर्गत

रक्षा म्युजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार

0: व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सहुलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतली सडक काठमाडौँ नेपाल मोबाइल नम्बर 9851 68477 9818 3256
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ व्यवस्थित तवरले पार्किङ गरौँ आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौँ घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ याद राखौँ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने वडा र नगर सफा हुन्छ तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ रोल्पा नगरपालिकाको कारणले

0: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझम आउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग

0: यो मा त दाना चाहिँ छैन।
1: कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर? यो बुढाले सुन्ने काम नहुन्न भने त दिमाग खराब।
2: ओहो, भुसुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग टुरी खेल्न नजिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
1: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडिखेल, रोल्पा।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 12 जना घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी।
0: आत्मदाहको प्रयास गरेका अश्विन रावतको उपचारका क्रममा मृत्यु, आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै माइती घरमा प्रदर्शन।
1: पशुपतिमा साउने सोमबारको तयारी सुरु, आजदेखि सरसफाई अभियान थालियो।

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। बझाङको केदार सिंह र दुर्गाथली गाउँपालिकाको सिमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा चालक सहित 12 जना गम्भीर घाइते भएका छन्। केदार सिंह गाउँपालिका 7 काँडा चोरबाट दुर्गाथली गाउँपालिका 6 चुवापन तर्फ गइरहेको 6000144 नम्बरको जीप दुर्गाथली गाउँपालिका 6 र केदार सिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुङ्गरे भन्ने स्थानमा दुर्घटनामा परेको हो। जीप सडकबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताए। जिल्ला प्रहरी कार्यालय बझाङले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले समयमित रहन आग्रह गरेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको हो।
4: काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको अस्पतालले जानकारी दिएको थियो। यसअघि बिहिबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो।
3: जनपक्षीय ट्रेड युनियन महासङ्घको अगुवाईमा आज काठमाडौँको माइती घरमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ। मुकुका नेपालीलाई आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरिएको हो। युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानर सहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले युवाहरूलाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगारी देऊ, हत्यारा सरकार मुर्दाबाद लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यस्तै आत्मदाहको प्रयासबाट ज्यान गुमाएका नेपालीको न्यायको माग गर्दै उनका आफन्तले वीर अस्पताल अगाडि पनि सडकमा समेत प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेला धकेल समेत भएको थियो।
4: आत्मदाहको प्रयास गरेका र पछि निधन भएका मुगुका गणेश नेपालीको घटनापछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सडकमा कम देखिन थालेका छन्, जसले गर्दा राजधानीका मुख्य व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सडक किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो। तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कमी आएको बताइएको छ। सुरक्षा जोखिम र सम्भावित आक्रमणको चिन्ताका कारण पनि नगर प्रहरीहरू सडकमा नखटिएको बताइएको छ। नगर प्रहरीको उपस्थिति घटेसँगै राइड सेयरिङ तथा अन्य सवारी साधनले सडक किनारमै पार्किङ गर्ने, यात्रु कुरेर लामो समय सवारी रोक्ने र मुख्य सडक अवरुद्ध गर्ने क्रम बढेको छ। यसले व्यस्त समयमा ट्राफिक जाम बढ्नुका साथै पैदल यात्रीलाई समेत आवत जावतमा शास्ति भएको स्थानीयले बताएका छन्।
3: एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले प्रशिक्षार्थीलाई दिने भत्ता सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न सङ्घर्ष समितिको अगुवाईमा उनीहरूले काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुनिश्चित गर्न आन्दोलनमा उत्रनु परेको सङ्घर्ष समितिका सहसंयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड 75% पुर्याउने निर्णय गरेको थियो। सरकारले बनाएको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन। मन्त्रालयबाट निर्णय भएर आएका कुरा कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ। सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। रासोपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको जानकारी दिनुभयो। यसअघि चितवनमा सम्पन्न रासोपाको महाधिवेशनपछि प्रकाशित मतपरिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो। तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाइएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लुगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भएको।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दैलेखमा गाडी दुर्घटनामा परि बेपत्ता सहचालकको शव 9 दिनपछि आज फेला परेको छ। सुखेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका गाडीका सहचालक अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदीको शव अछामको तुर्माखात गाउँपालिका 2 जमगढा स्थित कर्णाली नदीमा फेला परेको हो। दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवण कुमार विश्वकर्माका अनुसार आज बिहान 7 बजेतिर नदी किनारमा फेला परेको शवको शनाखत उनका बुबाले दिउँसो 3 बजेतिर गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता 5 जना मध्ये गाडीका चालक तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
3: साउन महिनामा आराध्य देव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ। साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले एकै दिन लाखौँ भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्दछन्। भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सरसफाई अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई गरिएको छ। कोषले आजदेखि सुरु गरेको सफाई अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सरसफाई अभियान सञ्चालन गरिनेछ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फुकोक टापु नजिकै 32 जना यात्रु सवार डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु भएको हो, जसमध्ये धेरैजसो भारतको तेलङ्गाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुङ्गामा 4 जना चालक दलका सदस्य सहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छालहरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुङ्गा पल्टिँदा पर्यटकहरू डुङ्गामुनि फँसेका थिए। डुङ्गा फुकोक टापु नजिकैको होन्मी रुटबाट भारतीय पर्यटकहरूलाई बोकेर नोगोई टापु जाँदै थियो, तर तटबाट लगभग 400 मिटर टाढा दुर्घटनामा परेको हो। घटना लगत्तै स्थानीय प्रशासन, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।
3: अब खेल समाचार। भारत र इङ्ल्यान्ड बीचको टी20 श्रृङ्खला अन्तर्गत पाँचौं तथा अन्तिम खेल आज हुँदैछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:15 साउथ ह्याम्पटनको रोज बाउल स्टेडियममा सुरु हुनेछ। पाँच खेलको टी20 श्रृङ्खला इङ्ल्यान्डले 3-0 यसअघि नै जितिसकेको छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा त्यसपछिका तीन खेलमा इङ्ल्यान्ड विजयी भएको थियो। आजको खेलमा भारत सान्त्वना जितको खोजीमा हुनेछ भने इङ्ल्यान्ड पाहुना टोलीलाई 4-0 हराएर क्लिन स्विप मात्र होइन भारतलाई पछि पार्दै आइसिसी टी20 वरियतामा नम्बर एक टोली बन्ने दाउमा हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 12 जना घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी।
3: आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारका क्रममा मृत्यु, आत्मदाह गर्ने परिस्थितिमा राज्यले पुर्याएको भन्दै माइती घरमा प्रदर्शन।
4: पशुपतिमा साउने सोमबारको तयारी सुरु, आजदेखि सरसफाई अभियान थालियो।
3: भियतनाममा डुङ्गा पल्टिँदा 15 पर्यटक भारतीय पर्यटकको मृत्यु, 21 जनाको उद्धार।
4: र अन्तिम टी20मा आज भारत र इङ्ल्यान्ड भिड्दै।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858443173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
7: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, भोराही डाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ, आफू यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
1: होइन, के भाछ र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: हा काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराहे दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुँ बेला खेम्रिदे गरम ओभोतिरी ज्याउ बेला सुनो, फुरी कतास ओचुदुरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुख जिम गे कोठे ल भेला गिनाते, जन धनी मे खेप्पा छेती ताउदु हो होकाई। पिकनिक वनभोज बाको मेले चाउसो सैदेकी खेनाए, वन जङ्गले ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजे
4: नाङथार नाम्लो लिज्याउ, वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि, ढाल्ले छ अनुगमन दुने व्यवस्था चाउस गिडुए,
3: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे, तरिम गाई गेज मेके लैजु, अब नजिरे बनाए गेम एल गेज मेके मालाए, अरूले लायो के माइए,
4: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउसो छिनी ने चाउसो सैले के खेले, यहाँ
3: वन जङ्गल मेला गुगे माइए भेला
4: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए।
3: अनुरोध, सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अङ्ग्रेजी नेपाली जनसङ्ख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वृत्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अङ्ग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860819020 प्रशासन शाखा 9844900008 9868363090 47 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नंबर 086440367 सबै को रोजाई भरपर्दो शैक्षिक गंतव्य जलजला बहुमुखी कैंपस लिबाङ रोल्पा रोल्पा को गौरव रोल्पा को शान जलजला बहुमुखी कैंपस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
5: क्विन केयर क्रिम रे, होइन के हो यो?
4: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मद्दत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: अब जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627
2: राम्रो आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।

0: नमस्कार। रेडियो कार्यक्रम लुम्बरी सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत छ। प्राविधिक साथी टिकमन छेत्रीका साथमा म प्रिया मगरको तर्फबाट रेडियो कार्यक्रम लुङ्गुरी सन्दर्भ हरेक हप्ताको शनिबार बेलुकी 36 देखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। लुङ्गुरी गाउँपालिकाको आर्थिक सहयोगमा र रेडियो जजलाको प्राविधिक सहयोगमा यो कार्यक्रम तयार पारिएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो जजला 96.4 MHz, सामुदायिक रेडियो रोल्पा 93.8 MHz, सामुदायिक रेडियो मालश्री 100.5 MHz र रेडियो सभ्यता 79.5 MHz एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुङ्गुरी सन्दर्भमा हामी लुङ्गुरी गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू, पालिकाका विभिन्न सरकारवालाहरूसँगको कुराकानी, गाउँपालिकाले प्रवाह गरेका विभिन्न सेवाहरू, नागरिकका जनगुनासाहरू, विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीमा भएका सुधारात्मक कार्य तथा गतिविधिहरू, वडा तथा गाउँपालिकासँग प्रत्यक्ष जोडिएका गतिविधि र सूचनाहरूलाई आम जनमासमा पुर्याउने यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै समय सन्दर्भ अनुसार प्रवाह गरिने सेवा तथा कार्यक्रमका बारेमा समेत जानकारी दिने गर्दछौ। अब लागौ हाम्रा सहकर्मी देवी गुरुङले तयार पार्नु भएको कुराकानी तर्फ।
1: आदरणीय श्रोता, आजको कार्यक्रम लुङ्गुरी सन्दर्भमा पर्यटकीय क्षेत्र थामाको विषयमा लिएर हामी चर्चा गर्नेछौँ, अर्थात् सोही श्रृङ्खला तपाईँको माझमा प्रस्तुत गर्दैछौँ। थामा शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा उक्त क्षेत्रमा भएको पर्यटकीय क्षेत्रको गतिविधिसँगै संस्कारी क्लबले जुन घुम्ती बैठक राखेको थियो, सोही अवसरमा स्थानीय थामा शिवालय मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्नो प्रस्तुति राख्नु भएको थियो। सोही प्रस्तुति सँगसँगै उक्त थामा मन्दिर कसरी उक्त पर्यटकीय क्षेत्रको रूपमा विकास हुन गयो त्यसको बारेमा पुजारीसँग गरिएको कुराकानी र गाउँपालिका अध्यक्षको कुराकानी हामी प्रस्तुत गर्दैछौँ। अबको पालो एउटा रचनाको
2: शिव मन्दिर दर्शन गरी मनमा शान्ति पाउनु होला, पर्यटकीय ठाउँ थामा लेकमा फेरि पनि आउनु होला। भदौको पूर्णिमामा बृहत् शिव मेला लाग्छ यहाँ, भदौको पूर्णिमामा बृहत् शिव मेला लाग्छ यहाँ, समय मिलाई सबैजना रमाउन ढाउनु होला, पर्यटकीय ठाउँ थामलेकमा फेरि पनि आउनु होला। चारैतिर सौन्दर्य वातावरण, साथमा चिसो चिसो हावा, चारैतिर सौन्दर्य वातावरण, साथमा चिसो चिसो हावा मिल्छ भने चोखो माया यही ठाउँमा लाउनु होला, पर्यटकीय ठाउँ थामलेकमा फेरि पनि आउनु होला। प्रचार अनि विकासको ओझेलमा परेको छ थामलेख, प्रचार अनि विकासको ओझेलमा परेको छ थामलेख, चारैतिर प्रसारण गरी पुण्य कर्म कमाउनु होला, पर्यटकीय ठाउँ थामलेकमा फेरि पनि आउनु होला। मान्छे हामी धरतीमा 2 दिनको पाहुना हजुर, मान्छे हामी धरतीमा 2 दिनको पाहुना हजुर, सबैतिर मेलमिलाप सद्भावना छाउनु होला, पर्यटकीय ठाउँ थामलेकमा फेरि पनि आउनु होला, प्राकृतिक सौन्दर्यता अनि सद्भाव मनभरि सजाउनु होला, मनभरि सजाउनु होला। हार्दिक नमस्कार।
1: यो प्रस्तुति थियो थामा शिवालय मन्दिर गुम्चालका पदाधिकारी जेबी विष्टको, उहाँको प्रस्तुति पश्चात अब हामी कुराकानी गर्नेछौँ यो पर्यटकीय क्षेत्र गुम्चालमा रहेको थामा शिवालय मन्दिर जुन पर्यटकीय क्षेत्र छ यसको विषयमा हामी कुराकानी गर्नेछौँ। यो पर्यटकीय क्षेत्र धार्मिक महत्त्वले बोकेको, धार्मिक एउटा आस्था र विश्वासले भरिएको यो पर्यटकीय क्षेत्रलाई कसरी त्यहाँका स्थानीयहरूले चिनिराखेका छन्, यो कसरी नामकरण हुन गयो र यसको विकास कसरी भइराखेको छ, हाल वर्तमान अवस्था के छ यसको, यसबारेमा त्यहाँका पुजाहरूसँग गरिएको कुराकानी तपाईँको माझमा प्रस्तुत गर्दैछौँ।
3: यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
4: धन्यवाद हजुरलाई।
3: हजुर, यो शिवालय मन्दिर थामा शिवालय मन्दिर व्यवस्थापन समितिमा कोषाध्यक्ष
4: हजुर,
3: यहाँको पूजाहरू पनि भनौँ,
4: पूजाहरू पनि भनौँ, धामी पनि भनौँ।
3: अनि यो जुन मन्दिर छ नि, यो मन्दिर सुरुमा कहिले स्थापना भएको, पहिले यस्तै थियो कि पछि मात्रै स्थापना भएको?
4: यो 2012 सालमा यहाँका विजय बुढाले चाहिँ शिवको मूर्ति भेट्नु भएको छन्। विजय बुढाठोकीले, विजय बुढाठोकी अनि अरिमरे विष्ट ओ कमान सिंह खत्रीले यो ठाउँमा स्थापना गरे।
3: सुरुमा
4: सुरुमा सानो झोपडी बनाएर, खरले बनाएर झोपडी बनाएर तलतिर पुजे, तल खालनिर त्यहाँ पुजे। अनि त्यसपछि 2013 सालमा यहाँ त्यो खालको मन्दिर बनाए, त्यो उब्लो खालको उब्लो पहिलो, यो दुसरो अहिले पहिले अहिले यहाँ यो अहिले यही 10 वर्ष भयो मैले नै निर्माण गरेको मन्दिर हो यो।
3: बजेट राम्रै आएछ?
4: बचत आएन, बचत गाउँपालिका ओडाले 5 लाख, गाउँपालिकाले 10 लाख,
3: 15 लाखमा
4: स्थापना भयो। यो बिडिसी हाम्रो थामा मिलिजुली सेवा समाज दोहा कतारले सहयोग उठायो, यो हाम्रो गाउँका दाजुभाइहरूले घुम्जा हाम्रै ओडाको साबीको 4-5-6 त्यहाँका युवा केटाहरूले बिजेर यो गर्नुपर्छ भनेर हामीले सेवा समाज खोलेको थियौँ। त्यही सेवा समाजले पैसा उत्पन्न गरे त्यहाँबाट पैसा सहयोग गरेर यो मन्दिर तयार भएछ। यो मन्दिर बनाउने कला पनि मेरै हो, काठोको
3: डिजाइन
4: यिनी डिजाइन पनि हाम्रै हजुर। यो बाहिरबाट मिस्त्री ल्याएको होइन, यहीँका मिस्त्री गरे। एउटा यो खिम्बहादुर विष्टले बनाएको काठको काठ कामभरि खिम्बहादुर विष्टको, यो आरसिसी भवनभरि मेरो डिजाइन।
3: अनि पारि त्यो यो यो स्तम्भ पनि बनाएर छ यहाँ,
4: यो
3: स्तम्भ
4: होइन, यो उसो शिलालेख, शिलापार्क भने सहयोगदाताहरूको नाम दर्ता छ, हजुर सहयोगदाताहरूको नाम दर्ता छ, कसले सहयोग गरेको गर्न त वाल्लो गाउँ पाल्लो गाउँ सबैले नि सहयोग गरे। गाउँपालिका यताउता इष्ट मित्रले दाङ दिउखोरी इच्छा भनेर जतासुकै सहयोग गर्नुभयो। सहयोग गरेपछि हामीले यो पनि निर्माण गरेको छौँ, उनको नाउँमा शिलालेख बनाएर टाँस दियौँ।
3: अनि उता पारितिर फेरि यो के के
4: पारि, यो बडा मन्दिर, यिनको साथसाथै बडा पुजिन्छ, त्यो सानो मन्दिर त्यसले पनि स्थापना गर्नेछ, त्यसले पनि राम्रो मन्दिर बन्ने हाम्रो धारणा हो।
3: दुईवटा छ यहाँ, शिव मन्दिर र बडा मन्दिर,
4: बडा मन्दिर
3: दुईवटा।
4: त्यस पछाडि हामीले गणेश मन्दिर निर्माण गर्छौँ।
3: कुन कुन उसले पूजा गर्नुहुन्छ खासमा?
4: पूजा विष्ट खत्री, खत्री चाहिँ रोका बनेर पूजा गरेछ, खत्री अनि बुढाठुकी।
3: यो कहिले कहिले पूजा गर्नुहुन्छ?
4: यो तपाईँको जेठो पूजा जेठमा, अर्को माइलो पूजा भडौमा भव्य मेला लाग्छ, माघमा माघको पुरै पूर्णिमामा पूजा मात्रै हुन्छन्, मेला लाग्दैन। शिवरात्रिमा ठुलो मेला लाग्छ, वर्षमा 4 चोटि हाम्रो पूजा हुन्छ
3: हजुर।
4: शिवरात्रिमा दमा भोकरी बजाउने हामीले अरू 3 चोटि दमा भोकर बजाउँछौँ।
3: अनि धामी
4: धामी नाच्ने काम्ने त्यो चलन छ।
3: अब कतिजना हुनुहुन्छ
4: हामी? लगभग 12-15 जना। धमिनी छैनन्, धमिनी हामीले हाल्दैनौँ। काम्नेहरूलाई त भत्सकै हुन्छन्, महिला पनि हुन्छन् पुरुष पनि हुन्छन्। काम्ने बित्तिकै हामीले धामी बनाउनु, हाम्रो चलन छैन, हाम्रो त्यो बाध्यताले यो काम गर्नुपर्छ भन्ने, या आफ्नै घरभित्र मेरो छोरा या मेरो बुवा मेरो काका तिनीले चाहिँ चाहना भयो भने उहाँहरूले बनाउन सक्यो त्यो काम धान्नको लागि, अर्को मान्छे बाहिर फेरको मान्छेले कामदा बित्तिकै हामीले धामी भन्ने चलन छैन।
3: अनि यहाँ पूजा गरेपछि अब अरू ठाउँमा अब जस्तो के अरे यो ठाउँमा यस्तो मन ताकेको पुग्छ, यस्तो हुन्छ, उस्तो हुन्छ भन्छन्, यो ठाउँमा के हो भाकल गरेर
4: पुगेपछि? भाकल गरेपछि भाकल गरेर पाइन्छ, जो माग्यो त्यो पाइन्छ। यहाँ तपाईँको अहिले भर्खरकै कुरो हो, सुलिचोरको युक्ता रुपदल भन्नेको श्रीमतीले गुम्चाल, तल गुम्चालमा पनि शिवन, योभन्दा पहिलेका शिव छन्, चारजुका शिवन, उहाँ हामीले पहिले हामी हुँ मान्थ्यौँ, अहिले चाहिँ नि यहाँ हाम्रो भएपछि हामीले यहाँ मान्न लायौँ। यो त्यो ठाउँमा र यो ठाउँमा जो मनले माग्यो इच्छा पुरा हुन्छ। रुपदलको श्रीमतीले तिनको धेरै वर्ष त नि हजुरको नामले भन्नु थारा बसेको थिएँ, उहाँले चाहिँ छोरा बर माग्न आएका, दुईटी शिवमा थारा वर माग छोराको वर माग्दाखेरि पुत्र वर माग्दाखेरि दुईटी शिवले दुईटा छोरा दिए उहाँले दुई दिएपछि उनले फेरि मान्न आउनुभयो पहिले भेटिराखे जानुभयो मलाई यस्तो चिज चाहियो भनेर यहाँ भेटिराखेर यिनी शिवले वर मागेर जानुभयो उहाँले पाउनुभयो पाएपछि फेरि पनि माग्न आउनुभयो फेरि पनि मान्न आउनुभयो यहाँ देउताले मान्न आएपछि उहाँको मनोइच्छा पुरा भयो यति शक्ति छन् त्यो त अब आफ्नो मनले पनि जान्ने कुरा हो हामीले मात्रै भनेर होइन हामीले अहिले हाम्रो भगवान्को हाम्रो ठाउँको अस्तित्व बनाउने भने पनि होइन त्यो आफूले विचार गर्ने सक्दैछ भने आजकल के छ भन्नुहुन्छ भने भगवान्मा शक्ति छ हामी मानिसमा शक्ति छैन विश्वास छैन हो हल्लैमा हिँड्न सक्छन् विश्वास गरेर यो गर्नुपर्छ भनेर कसैमा हामी मानिसमा विश्वास छैन कि अर्कोले भन्नु न आफैमा विश्वास छैन भनेर त्यो भएर हिँड्छौँ हामी
3: अब अन्तिममा यहाँले यहाँको भक्तजनहरूलाई के सन्देश दिनुहुन्छ
4: यहाँ भक्तजनहरूले यो सबभन्दा यो ठाउँमा लुङ्गी छ पाटी गुम्चालको थामालेकमा एकदम सुन्दरताले भरिएको छ हाम्रो मन्दिरले र यो ठाउँलाई थामालेकले हेरिदिनु होला भन्ने चाहना गर्छु सबैले मानिन आउनुहोला स्वच्छ दिलले यो ठाउँमा आउनुहोला मनमा पिर भएका आत्मामा व्यथा कुई कर बेठा भएका चाहिँ नि दुःख तकलिफमा भएका यहाँ आएर मन शान्त गर्नुहोला भन्ने अपेक्षा गर्छु सबैले राम्रोसित चाहनाले यहाँ मान्दिन आउनुहोला
3: जहिले पनि ढोका खुल्ला हुन्छ
4: ढोका खुल्ला हुँदैन ढोका चाहिँ अघि चाहनाले अहिले तपाईँहरू आउनुभयो एउटा बाध्यताले मात्र खोल्यो न हामीले चार पूजामा मात्रै हामीले ढोका
3: अरू
4: हुँदैन नित्य पूजा छैन यहाँ र यस्तै पर्यटन क्षेत्र घोषिसक्यो नि त हामी नित्य पूजा पनि गर्न सक्छौँ अब मान्छे आवजाट भइरहला नि त यहाँ बस्न बाध्यता लाग्छ अब मान्छे आउँदैनन् अनि यहाँ आएर एक्लै बसेर के गर्नु सबैलाई ठुलो कुरो त्यही हो
3: समय व्यवस्थापन गर्नुभयो
4: हजुर
3: धन्यवाद
4: र सबभन्दा मैले यो भन्न चाहन्छु यो घुम्ती तुली तपाईँको घुम्ती बैठकले व्यवस्थापन के कसो भयो जो राम्रो भएछ भएछ ठिकै होला नराम्रो भएछ केही कमी कमजोरी भएमा हामीहरूले माफ गर्नु होला यो थामा शिवालय व्यवस्थापन समितिको तर्फबाट माफी माग्न चाहन्छु सबैले तपाईँहरूले यहाँ आइदिएमा धन्यवाद छ नमस्कार
1: उहाँ हुनुहुन्छ थामा शिवालय मन्दिर व्यवस्थापन समिति गुम्चालका कोषाध्यक्ष तथा पुजारू रत्न केसी उहाँसँगको कुराकानी अब सकिएको छ अबको पालो लुङ्गरी गाउँपालिका अध्यक्ष भरत कुमार थापाले राख्नु भएको धारणा पर्यटकीय क्षेत्रको विषयमा उहाँ के भन्नुहुन्छ सुनौ उहाँको भनाई
5: यो लुङ्गरीको पवित्र भूमि देवभूमि सुन्दर स्थानमा आयोजना भएको सनस्टार युवा क्लबको घुम्ती बैठक सिर्जनाका सुस्केराहरू सङ्गीतका धुनहरू र साहित्यिक वाचन गर्ने यो कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू कार्यक्रमका अतिथिज्यूहरू विशिष्ट अतिथिज्यूहरू कार्यक्रममा पाल्नुभएका यो भूमिमा सायद पहिलोचोटि आगमन गर्नुहुने हाम्रा सम्पूर्ण पाहुनाहरू र यो कार्यक्रममा सहभागिता जनाएर यो कार्यक्रमलाई अत्यन्त भव्य शब्द बनाउनको लागि यो गाउँपालिकाका सम्पूर्ण दाजुभाइ दिदीबहिनी इष्टमित्र सम्पूर्णहरू लगायत यो कार्यक्रमलाई पूर्ण महत्त्वका साथ लिएर अन्य सहभागी मित्रहरूमा पनि म आफ्नो व्यक्तिगत तर्फबाट लुङ्गरी गाउँपालिकाको तर्फबाट हार्दिक नमस्ते अभिवादन भन्न चाहन्छु नमस्ते सर्वप्रथम त म यहाँहरू समक्ष क्षमा माग्न चाहन्छु हामी जति छिटो आउने कोसिस गर्दा पनि अलि ढिलो आयौँ सायद हाम्रो ढिलाइको कारणले यहाँहरूको कार्यक्रममा केही असर परेको हुन सक्छ, म क्षमा याचना गर्न चाहन्छु। यो भूमिमा हामी कार्यक्रम गरेका छौँ, मैले पहिले नै भनिसके, यो भौगोलिक पर्यटनको सम्भावना बोकेको स्थान मात्र होइन, यो धार्मिक पर्यटनको लागि पनि त्यति नै महत्त्वपूर्ण भूमि हो। यहाँ मैले र हामी सबैले भगवान् शिवप्रति गर्छ म प्रार्थना गर्न चाहन्छु र यहाँहरूले यो पवित्र स्थानमा लुम्री गाउँपालिकाको यो महत्त्वपूर्ण भूमिमा कार्यक्रमको आयोजना गर्नुभएको छ, बैठक घुम्ती बैठक राख्नुभएको छ, म अत्यन्तै खुसी प्रसन्नता व्यक्त गर्न चाहन्छु र यहाँहरूको यो कार्यक्रमले लुम्री गाउँपालिकाको समग्र पर्यटन लाई प्रवर्धन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ, टेवा पुर्याउनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा सहभागी हुँदै गर्दा मलाई खुसीको सीमा नै छैन, सायद मैले केही साथीहरूसँग सेयर पनि गरेँ होला। म लुम्री गाउँपालिकाको अध्यक्ष भएर आउँदै गर्दा अन्य विकास निर्माणका कार्यक्रम सँगसँगै पर्यटन क्षेत्रले विकास विस्तार गर्दै लैजानुपर्छ र सुरु चाहिँ हामी थामा लेकबाटै गर्नुपर्छ भन्ने मेरो सपना थियो र हामी निर्वाचित भएर आउन बित्तिकै हामी बजेट बनाउने क्रममा सायद यो मन्दिर बनाउनको लागि सम्पन्न गर्नको लागि धेरै चन्दा सहयोग उठाएर साथीहरूले धेरै दुःख गरेर बनाइरहनु भएको थियो, त्यसमा हाम्रो पनि सहयोग पुगोस् भनेर हामीले पनि गाउँपालिकाबाट केही बजेटको व्यवस्था गऱ्यौँ र सम्पन्न गर्नमा हाम्रो पनि सहयोग रह्यो र अन्य कार्यहरू गर्दै यो थामस लेकलाई यो शिवालय मन्दिर पनि भएको, यहाँको भौगोलिक अवस्थिति पनि अत्यन्तै आकर्षक अत्यन्तै मनमोहक रहेको, यसलाई अझै हामीले विकास विस्तार र यसको प्रचार प्रसार गरेर हामीले देशव्यापी अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउनुपर्छ भन्ने हाम्रो सोच अगाडि बढि नै रह्यो र हामीले मैले हाम्रा साथीहरूसँग सरसल्लाह गरेर लुम्री गाउँपालिकाको पर्यटन गुरु योजना बनाउनुपर्छ र थामा लेकलाई नै बढी टार्गेट गरेर गराउनुपर्छ भनिसकेपछि यसको हाम्रो लुम्री गाउँपालिका एउटा पर्यटन गुरु योजना पनि बनेको छ र यो ठाउँमा आएर त्यो डिपिआर गर्ने टोलीले ल्याएर हामी वडा अध्यक्ष र हामीले यहाँ धेरै ठाउँ घुमाएका छौँ, यहाँ वन्य संरचनाहरूलाई पनि धेरै हामीले उल्लेख गरेका छौँ र आज आउँदै गर्दा यही वर्ष यही चालु आर्थिक वर्षमा हामीले निर्णय गऱ्यौँ र आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी लुम्री गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा समपूर्व बजेटबाट करिब करिब 1 करोडभन्दा माथिको काम हुनेछ। यहाँ लुम्बिनी प्रदेश सरकारले 75 लाख रुपियाँ विनियोजन गरेको छ हामीले सिफारिस गरेको आधारमा र त्यसको समपूर्व त्यसको मेसिनको लागि हामीले 30 लाखभन्दा बढी बजेट बनाउँदैछौँ, 30-32 लाखको बजेट बन्दैछ। त्यसले गर्दाखेरि मलाई अत्यन्तै खुसी र मलाई विश्वास जागेको छ थामा लेकको यो पर्यटनले अब सार्थकता पाउनेछ, हाम्रा सपना पुरा हुन्छन् कि हुन त यहाँ थुप्रै गर्नुपर्नेछ, 1 करोडले पनि अब सम्पन्न हुने कुरो त होइन, थुप्रै गर्नुपर्नेछ तर मुख्य मुख्य ढोकाहरू खोल्ने काम चाहिँ त्यसले गर्नेछ र आज घुम्ती बैठक गरेर संस्थान युवा क्लबले यति यो ठाउँमा प्रचार गर्ने यसको महत्त्व उजागर गरिदिने जुन कोसिस गरेको छ, हामी सायद केही वर्षभित्रैमा हामी सबै मन वचन कर्मबाट समय लाग्यो भने यहाँ टाढा टाढाका आन्तरिक वा बाह्य पर्यटनलाई पनि हामी भित्राउन सक्छौँ कि भन्ने हाम्रो अनुमान छ। सायद हामी त्यसमा सफलता प्राप्त गर्नेछौँ। अवश्य पनि यति बेलाको युग भनेको प्रविधिको युग छ। एउटा भनाइ छ, बोल्नेको खरानी पनि बिक्छ, नबोल्नेको पिठो पनि बिक्दैन। प्रचार गर्नुपर्नेछ, प्रचार गर्नुपर्नेछ। यो कार्यक्रमले धेरै प्रचारमा ल्याउनेछ यो स्थानलाई, यो ठाउँलाई हामीले प्रचार गर्न सक्यौँ। यसलाई हामीले आआफ्नो ठाउँबाट यसको पहिचान गरेर प्रचार गर्न सक्यो भने अवश्य पनि हाम्रा थुप्रै पर्यटकहरू यहाँ भित्राउनेछौँ र यसलाई पर्यटनका सूचीहरूमा हामीले राख्नुपर्छ। असाध्यै मिठो हाम्रो पूर्ण सरले वाचन गर्नुभएको बनाउनु भएको गीतले हामीलाई असाध्यै मन छुएको छ। थामा लेखलाई पनि उहाँले त्यहाँ शब्दमा राख्नुभएको छ, लुङ्ग्रीलाई शब्दमा राख्नुभएको छ। यो गीतले पनि ठुलो प्रचारमा ल्याउनेछ हाम्रो यो स्थानलाई, मलाई धेरै विश्वास जागिसकेको छ। यस्तै यस्तै कार्यक्रमहरू, यस्तै यस्तै गीत सङ्गीतहरूबाट हामीले यो ठाउँलाई अझै माथि उठाउन सहयोग मिल्नेछ भन्ने मलाई लाग्छ। लुङ्ग्री गाउँपालिकामा थामा लेख मात्र होइन, हामीले त एउटा गुरु योजनामा कल्पना गरेको, हामी जब लुङ्ग्री प्रवेश गर्छौँ, लुङ्ग्री प्रवेश गरिसकेपछि डोमैबाट हामी फाडो लाग्छौँ, बडाचौरको ब्राह्म मन्दिर, त्यहाँ पुरानो एयरपोर्ट छ, त्यो त्यसै पनि त्यो एउटा बडो रमाइलो मनोमोहक त्यहाँ दृश्यहरू छन्। त्यहाँबाट पनि हामी माथि उक्लिन्छौँ, हामी थर्कोट आउँछौँ, थर्कोट आउँछौँ उपल्लो गुम्चालको शिव मन्दिर, धेरै पुरानो शिव मन्दिर, त्यसको हामी त्यसको पनि दर्शन गर्ने हाम्रो त्यो प्लानमा राख्न सक्छौँ। त्यसपछि हामी माथि आएर थामा आउँछौँ। यो थामा आइसकेपछि यहाँ यो थामाको मनोरञ्जन लिएर हामी हाम्रो नजिकै चाहिँ 7 नम्बरमा एउटा भालु गुफा भन्ने छ, त्यो गुफामा जान सक्नु सक्यो भने, त्यसको भित्र छिर्न सक्यो भने त्यहाँ अचम्म अचम्मका दृश्यहरू देख्न सकिन्छ। यद्यपि त्यसको पनि संरक्षण गर्नुपर्नेछ, अलिक प्रवर्धन गर्नुपर्नेछ, भित्र छिर्नको लागि अलिक त्यहाँ बाटाहरू पनि बनाउनु पर्नेछ। त्यहाँ हामी हेरेर त्यहाँ फर्किने क्रममा हामी यतैबाट हामी 1 नम्बर वडाका बक्सेढुङ्गा, पुरानो गाउँ, पाङखानी जस्ता ठाउँहरू पनि हामी घुमेर हामी सिधै 1 नम्बर वडाकै हामी देउरालीतिर गएर देउरालीबाट हामी सिधै 2 नम्बरका सरीकोट, 3 नम्बरका त्यहाँका सुपा देउराली शाखा मन्दिरहरू, 4 नम्बरका तिनी भूमि स्थानहरू, त्यहाँका के अरे मस्ता थानहरू अवलोकन गरेर, अध्ययन गरेर, दर्शन गरेर हामी त्यहाँबाट फेरि लुङ्ग्रीबाट निस्किने एउटा राम्रो रिङ रोड जस्तै एउटा मार्गबाट हामी लुङ्ग्री गाउँपालिकाको यी सम्भावित पर्यटक क्षेत्र, पर्यटन क्षेत्रहरूको हामी अध्ययन गर्न सक्छौँ, भ्रमण गर्न सक्छौँ, अवलोकन गर्न सक्छौँ। यो खालको गुरु योजनामा लुङ्ग्री गाउँपालिकाले पर्यटन क्षेत्रले अगाडि बढाउन चाहन्छ। त्यस कारणले गर्दाखेरि यो हाम्रो अभियानमा, यो हाम्रो सपना कल्पनामा साकार पार्नको लागि, पुरा गर्नको लागि संस्थार युवा क्लबले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने मैले बुझेको छु। म धेरै धेरै यहाँहरूलाई धन्यवाद भन्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु, कृतज्ञता जाहेर गर्न चाहन्छु र आगामी दिनहरूमा अझै यी यस्ता हाम्रा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई माथि उठाउनको लागि हामी सबैको साथ सहयोग रहनेछ। अवश्य पनि सरकारी क्षेत्रबाट र निजी क्षेत्रबाट हामी सबैको लगानी हुन जरुरी छ। सरकारी क्षेत्रबाट मात्रै गर्न खोजियो भने पनि सायद त्यसले सार्थकता पाउन अलिक गाह्रो हुन्छ। निजी क्षेत्रको त्यति नै योगदान भूमिका हुन जरुरी छ। मलाई लाग्छ यो क्षेत्रको उठानको लागि यहाँका निजी क्षेत्रहरू भन्नाले यहाँका हाम्रा यहाँका बस्तीका हाम्रा अभिभावकहरू, यहाँका उपभोक्ताहरू असाध्यै मेहनतका साथ लाग्नुभएको छ। उहाँले यति खर्च गर्नुभएको छ, श्रमको खर्च गर्नुभएको छ, धनको खर्च गर्नुभएको छ, अत्यन्तै प्रशंसनीय काम गर्नुभएको छ। त्यसमा हाम्रो पनि लुम्बिनी गाउँपालिका पनि निरन्तर साथ सहयोग रहेको छ, रहनेछ मैले भनिसकेँ। अहिले पनि हामी अब 1 करोडको काम यहाँ गर्दैछौँ, यो कार्यमा पनि यहाँहरूको ठुलो सहयोग रहनेछ। र यो सिङ्गो यो हाम्रो लुम्बिनी गाउँपालिकाको र यो थामालेको पर्यटन प्रवर्धनको लागि हामी सबैको निरन्तर सहयोग अगाडि बढ्नेछ, हामी सफल हुनेछौँ भन्ने विश्वास व्यक्त गर्दै पुनः एकचोटि फेरि यो घुम्ती बैठकमा यो साहित्यिक वाचनमा सहभागी टाढाबाट आउनुभएका हाम्रा पाहुनाहरूलाई लुम्बिनी गाउँपालिकामा म फेरि पनि पुनः स्वागत गर्दै यहाँहरूको व्यवस्थापनमा बसाइमा गाउँपालिकाले पनि गर्न सक्ने सहयोग हामी गर्नेछौँ र हामी सधैँ पर्यटनको विकास र विस्तारको कार्यमा अगाडि बढ्न साथ सहयोग जुटाउँदै यहाँहरू सँगसँगै यात्रामा अगाडि बढ्न हामी कटिबद्ध छौँ, प्रतिबद्ध छौँ।
0: तपाईँ अहिले भर्खरै रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम लुम्बिनी सन्दर्भ। आदरणीय श्रोता, अब हामी कार्यक्रम लुम्बिनी सन्दर्भको अन्तिम चरणमा आइपुगेका छौँ। कार्यक्रम लुम्बिनी सन्दर्भ सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? यो कार्यक्रमले तपाईँको घर, समुदाय, ओडा, बस्ती तथा गाउँपालिकामा कस्तो प्रभाव पारेको छ? यसको सल्लाह, सुझाव तथा प्रतिक्रियाको पर्खाइमा भने हामी रहेका छौँ। कार्यक्रम लुम्बिनी सन्दर्भ सुनिरहनु भएका छ, यसको सल्लाह, सुझाव तथा प्रतिक्रियाको पर्खाइमा भने हामी रहेका छौँ। कार्यक्रम लुम्बिनी सन्दर्भ सुनिरहनु

लागि गाउँपालिकाको वेबसाइट lungrimun.gov.np हेर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम लुङ्ग्री सन्दर्भ आजलाई यति नै। अर्को अङ्कमा नयाँ विषयमा कुराकानी गर्न आउने नै छौ। एटिन्जेलसम्म रेडियो कार्यक्रम लुङ्ग्री सन्दर्भ सुनेर साथ दिनुहुने सबै श्रोतालाई धन्यवाद। आजको कार्यक्रमबाट म प्रिया मगर बिदा माग्छु। रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: एएससी त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। Organic
3: Today.

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रजुलन्ड एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
2: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
1: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
2: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
1: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
2: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
2: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। बझाङ जिल्लाको सुंगरेमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। केदार सिंह गाउँपालिका र दुर्गा

0: थरी गाउँपालिकाको सिमानामा पर्ने काँडासौरबाट चुवापन गइरहेको जीप सुँगरे भन्ने ठाउँमा आज दिउँसो सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली 6 च्यावनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारसिंह गाउँपालिका 7 की विमला देवी धामी रहेका छन्। दैलेखको साङ्गे तडा गाड़ी दुर्घटनाका चालकको शव 9 दिनपछि फेला परेको छ। चालक तुलाराम सुवेदीको शव आज बिहान अछामको तुर्मा खाँद गाउँपालिका 2 जमगढा स्थित कर्णाली नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। साङ्गे तडा घटनामा बेपत्ता भएका तुलारामका भाइ तथा गाड़ीका सहचालक राम प्रसाद सुवेदी र गाड़ीको अवस्था भने अझै अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यही असार 18 गते बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिका 7 स्थित कर्णाली राजमार्गको साङ्गे तडा क्षेत्रमा दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिस गरिएका डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वाग्ले विरूद्ध प्रमाण सहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी उल्लेख गर्नुपर्नेछ। काठमाडौँको बुद्ध नगरमा आज बिहान आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन भएको छ। काठमाडौँको बुद्ध नगरमा आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ। किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे आज चितवनमा संवाद गर्दै उहाँले कृषि क्षेत्रमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन किसान, उपभोक्ता तथा आम नागरिकलाई आग्रह गर्नु भएको हो। उहाँले किसानको हित विपरीत हुने कुनै पनि गतिविधि प्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेकोले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ तत्काल अनुगमन गरी दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कड़ा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समयमै वर्षा नहुँदा देशका केही भागमा धान रोपाई प्रभावित भएको छ। आकाशे पानीको भरमा खेती हुने त्यस्ता स्थानमा रोपाई प्रभावित भएको भए पनि सिंचाई सुविधा पुगेका स्थानमा र पानी परेका ठाउँहरूमा भने किसानले रोपाई गरेका छन्। यस वर्ष बागलुङ जिल्लामा धान रोपाई प्रभावित भएको र अझै पनि करिब 50% रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी प्रतिभा शर्माले बताउनुभयो। संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: को अन्तिम सम्म पनि प्राप्त पानी नपर्दा जिल्लाका आधा भन्दा बढी खेत अझै पाँझै छन् भने किसानहरू चिन्तित छन्। जिल्लामा सिंचाई सुविधा पुगेका केही क्षेत्रमा रोपाई भए पनि आधा भन्दा धेरै किसानका खेत अझै बाँझो छ। आकाशीय पानीको भर पर्नु पर्ने अधिकांश किसानले वर्षाको प्रतीक्षा गरिरहेका छन्। किसान भूमिराज पन्त:
2: मानो रोपे मुरी उब्जाउने बेलामा अहिलेसम्म खेत रोप्न पाइएको छैन, त्यही दुःख छ, मौसमले नै साथ दिएन, त्यति बेला सकिसक्दो त्यो मकैको टारी टुक्रा मात्रै रहन्थे, त्यही पनि अब सकम हुने बेला भयो।
1: सिंचाई कुलोको सुविधा भएका केही खेतमा रोपाई भए पनि आकाशीय पानी नपर्दा यस वर्ष मूल नफुटेको र प्राप्त रोपाई गर्न नपाएको किसानहरूको गुनासो छ। बागलुङ नगरपालिका 4 का किसान टङ्कनाथ आचार्य र खगराज आचार्य:
3: धान रोपाईमा चाहिँ यति बेला लगभग हाम्रो 40% जति चाहिँ खेत सकिनु पर्ने हो। अब खडिरहेको कारणले चाहिँ अब 8-10% भन्दा रोपाई चाहिँ भएको होइन, अब प्रकृतिले साथ दियो, वर्षा सुरु भयो भने रोपाई सुरु गर्नु पर्ला।
4: किसानहरू आत्तिएको अवस्था छ, तरै पनि अझ संक्रान्ति मसान्तिसम्म पनि रोप्यो हुने खालका खेतहरू पनि छन्, यहाँ नआत्तिकन कहिले अघि कहिले पछि हुन्छ, अझै पनि बर्सात भयो भने सुरु गर्ने अपेक्षा गरे।
1: जलवायु परिवर्तनले थानबारी लगायत अन्य खेतीपातीमा गरेको असर न्यूनीकरणका लागि यहाँका जनप्रतिनिधिले पनि सिँचाइको व्यवस्था गर्ने जनाएका छन्। काठेकोला गाउँपालिका वडा नम्बर 8 का अध्यक्ष परमानन्द कणेल।
5: जलवायु परिवर्तन जस्तै क्लाइमेट चेन्जको एडप्सन कसरी गर्ने भन्ने सन्दर्भको कुराहरु जस्तै डाङ्गे खोला ढोटे बाटे प्रणाली सिँचाइ योजनाको कुलो हो त्यो निर्णयलाई मुहान क्षेत्रदेखि त्यो त्यसको सिंचित हुने एरिया पक्की सिँचाइ कुलो बनाएर चाहिँ धान खेती गर्ने समयमै रोप्न पाओस् भन्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाएको छ।
1: बागलुङमा करिब 5,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गर्दछ। कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी प्रतिभा शर्मा।
6: 2683 हेक्टर जमिनमा चाहिँ अहिले रोपाई भइसकेको अवस्था छ। गत सालको तुलनामा चाहिँ यो वर्ष अलिक खडेरी भएर चाहिँ धान रोपाई अलिक ढिला भएको अवस्था रहेको छ।
1: बढ्दो बसाइसराई तथा वैदेशिक रोजगार र श्रम शक्तिको अभावका कारण खेतीपाती गर्न निकै कठिन छ। धान खेती लगायत समग्र किसानको समस्या प्रति सरकार लगायत समग्र सरकारवालाको ध्यान जानु पर्ने देखिन्छ। रेडियो नेपाल बागलुङ।
0: गृह मन्त्रालयले विपद सम्बन्धी घटना गुनासा सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो सहज र प्रभावकारी बनाउन विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बरमा सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। यस्तै मन्त्रालयले विपदको समयमा सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनाको पालना गर्न र आवश्यक परे 1234 नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको छ। विशेष गरी बर्खा र हिउँदोमा हजारौं यात्रुले दाउन्ने क्षेत्रमा घण्टौं सड़कमै बस्नुपर्ने अवस्था रहँदै आएकोमा यस वर्ष सड़कको अधिकांश भाग कालो पत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले सहज महसुस गर्न थालेका छन्। नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले पूर्वी खण्डको मुख्य सड़कको कालोपत्र र कंक्रिट ढलान सहित 92.38% भौतिक प्रगति सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। केचना कञ्चनजङ्घा सड़क मेची कोरिडोर अन्तर्गत माईखोला बेलासेमा बेली ब्रिज जडान भएको छ। इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्ता मोड जोड्ने माईखोला बेलासेमा संघीय सरकारको 1,11,00,000 रुपियाँको लागतमा बेली ब्रिज जडान सम्पन्न भएको सड़क डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। प्रमुख भट्टराईले 180 फिट लम्बाई र 14 फिट चौडाईको बेली ब्रिज भारत सरकारबाट अनुदानमा प्राप्त भएको जानकारी दिनुभयो। गत असोज 18 गतेको वर्षासँगै गएको बाढीले पक्की पुल भाँचिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेको थियो। नेपालले सन् 2045 कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरे अनुरूप 2082 सालदेखि विक्रम सम्बत 2102 हरेक वर्ष असार 14 साउन 15 एक महिने सगरमाथा वृक्षारोपण महाअभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियान अन्तर्गत पर्वतमा 2500 बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन क्षेत्रमा फलफूलजन्य बिरुवा रोपी उपभोक्ताको आय आर्जनमा सुधार गर्दै वन्य जन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष झण्डै 2500 बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो। कोशी प्रदेशकै तरकारीको राजधानी भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका मूला उत्पादक किसान उत्पादन प्रशस्त भए पनि उचित मूल्य नपाउँदा बारीमै मूला नष्ट गर्न बाध्य भएका छन्। स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय तहको प्रयासले मात्र सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: धनकुटाको छतर जोरपाटी गाउँपालिका वडा नम्बर 2 कि किसान अम्बिका सुवेदीले ठूलो आशाका साथ लगाएको मुला अहिले बारीमै नष्ट गर्नु परेको छ। बजारमा उचित मूल्य नपाएपछि उत्पादन लागत समेत नउठ्ने अवस्था आएपछि उहाँले मुला बारीमै छाड्नु भएको हो। सुवेदी जस्तै यहाँका अधिकांश किसानको अवस्था उस्तै छ।
8: माथि यहाँबाट लानलाई 2-4 बोरा लाँदा ढुवानी खर्चै धेरै लाग्छ, अनि त्यो गाडी आउँदैन, थोरै 2-4 बोरा हुँदाखेरि एकैचोटि धेरै नै निकाल्नु पर्छ। त्यो निकाल्न पनि अनि यो 6 रुपियाँ केजीले चाहिँ
7: छतर जोरपाटीको जोरपाटी सिधुवा मजुवा चुलाचुली सल्ले चप्परी चोक फुत्रुङ डाँडा गुरासे बोक्रे र रोटेआल लगायतका क्षेत्रमा व्यावसायिक रूपमा मुला लगायत तरकारी बालीको खेती हुँदै आएको छ। तर अहिले किसान प्रति किलो 5-6 रुपियाँमै मुला बेच्न बाध्य छन्। यो मूल्यले उत्पादन लागत समेत नपुग्ने भएपछि बारीमै नष्ट गर्नु परेको किसान अम्बिका भट्टराईले बताउनु भयो।
9: अरे पनि कोपीको 25-30 रुपियाँ भयो, मुलाको 15-20 रुपियाँ होइन। अब त्यस्तो हुँदाखेरि त्यो व्यवस्था भयो, त्यो बजारको सुविधा भयो, त्यतिखेरि कृषक चाहिँ मार्नु पर्यो, दुःख गरौ दुःखै गाडीमै फिजाउनु पर्छ।
7: मुलाको मूल्य नपाउँदा छतर जोरपाटी गाउँपालिकाका करिब 3,000 किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले करिब 20 रोपनीमा लगाएको मुला बारीमै नष्ट गर्नु परेको छ। मुलाले मूल्य नपाउँदा किसानले करिब 2 करोड रुपियाँ भन्दा बढीको आर्थिक क्षति बेहोरेका छन्। स्थानीय सरकारले उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरे पनि उत्पादन बिक्री सुनिश्चित गर्ने जिम्मेवारी संघ र प्रदेश सरकारको पनि रहेको अध्यक्ष सुब्बाको भनाइ छ।
10: यसको व्यवस्थापनको लागि छतर जोरपाटी गाउँपालिकाले सम्भव हुने देखिन्न र सङ्घीय सरकार र प्रदेश सरकारले अन्तर्राष्ट्रिय हिसाबमा यसको मार्केटिङ गर्न सक्नुपर्छ र यसको व्यवस्थापन पाटोको अर्को उपाय के हो भन्दाखेरि यसलाई भ्यालु चेन्जमा लान सक्नुपर्छ। त्यो जिनिसलाई अर्को जिनिसमा परिवर्तन गरेर लङ ड्युरेसन टिक्ने बनाउन सक्नुपर्छ।
7: छतर जोरपाटीमा मुला आलु बन्दाकोपी काउली भेडे खुर्सा इस्कुस र मटर कोसा लगायतका तरकारीको व्यावसायिक खेती हुने गरेको छ। तर वर्षेनी दोहोरिने बजार व्यवस्थापनको समस्याले किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। किसानले 5 रुपियाँदेखि 6 रुपियाँ प्रति किलोमा पनि बिक्री गर्न नसकेको मुला धनकुटा सदरमुकाममा भने 30-35 रुपियाँ प्रति किलोसम्म बिक्री भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र इजाजत पत्र नवीकरण गर्नुपर्नेमा सो अवधिभित्र नवीकरण नगरेका 44 वटा निर्माण व्यवसायीको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको दक्षिणी फुकोक चापु नजिक भारतीय पर्यटक बोकेको डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु भएको छ। डुङ्गामा 32 जना भारतीय पर्यटक सहित चालक दल र सेवाकर्मी सवार थिए। दुर्घटनापछि 23 जनाको सकुशल उद्धार गरिएको र 15 जनाको शव फेला परेको स्थानीय संचार माध्यम VN एक्सप्रेसले जनाएको छ। उनीहरू सवार डुङ्गामा अचानक खराबी देखिएपछि डुङ्गा पल्टिएको अधिकारीहरूले बताएका छन्। शक्तिशाली समुद्री आँधी वाविका कारण ताइवानको उत्तरी भाग, जापानका दक्षिण पश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ। चीनमा 9 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौं घर परिवार विद्युतविहीन भएका छन्। वावी आँधीका कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा 18 जनाको मृत्यु भएको छ। यसै साता चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको चरम मौसमी अवस्थाका कारण कम्तीमा 39 जनाको मृत्यु भएको बताइएको छ भने दर्जनौ नदीमा बाढी आउँदा जलाशयको बाँध फुटेको छ। चीनको पूर्वी झेजियाङ प्रान्तको वेन्झाउ शहरमा भोलि टाइफुन वावी जमिनमा ठोकिने अनुमान गरिएको छ। स्थानीय प्रशासनका अनुसार हिजो अबेरसम्ममा 887,801 जनालाई सुरक्षित स्थानमा सारिएको थियो। सम्भावित बाढी नियन्त्रणका लागि राजधानी बेजिङ नजिकको मियुन जलाशयबाट पानी छोड्ने मात्रा पनि बढाइएको छ। प्रशांत महासागर हुँदै अघि बढ्ने क्रममा सुपर टाइफुनको स्तरबाट कमजोर बनेको वावीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा 137 किलोमिटरमा झरेको ताइवानको केन्द्रीय मौसम प्रशासन सीडब्ल्यूएले जनाएको छ। हावाको झोकाको गति भने प्रति घण्टा 173 किलोमिटरसम्म पुगेको छ। सीडब्ल्यूएले उत्तरी ताइवानमा अत्यधिक वर्षा र तटीय क्षेत्रमा 10 मिटरसम्म अग्ला खतरनाक छाला आउन सक्ने चेतावनी दिएको छ। यसैबीच युरोपेली संघको कोपरनिकस मरिन सर्भिसका अनुसार विश्वका महासागरहरूले गत जून महिनामा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम गरेका छन्। समुद्री सतहको तापक्रम बढ्दा उष्णकटिबन्धीय आँधी थप शक्तिशाली बन्ने र अत्यधिक वर्षा गराउने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन्। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाता न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन तथा परिमार्जन गरेर 2083 पुष मसान्तसम्ममा निष्क्रिय खाता न्यूनीकरण गर्ने तर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनु पूर्व फोन, एसएमएस, इमेल लगायतका माध्यम बाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल वा वेब एप्लिकेशन मार्फत समेत ग्राहकले सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ। राष्ट्र बैंकले ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गर्न समेत निर्देशन दिएको छ। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सडक आयोजनाले कोरोला नाका जोड्ने छुसाङ घुमी सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ। करिडोर अन्तर्गतको 40.2 किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान भएको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाको आगामी कार्तिक सम्ममा ठेक्का सम्झौता भई तिहार लगत्तै काम सुरु हुने प्रमुख शर्माले बताउनुभयो। प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले म्याग्दीको धौलागिरी गाउँपालिकामा मुदी, गुर्जा, रुगाघाट, जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ। हालसम्म पर्यटकका लागि नखुलेको यस पदमार्ग आगामी हिउँदयामदेखि सञ्चालनमा ल्याउने योजना रहेको धौलागिरी गाउँपालिका 4 वडाध्यक्ष यम प्रसाद घरतीले बताउनुभयो। विभिन्न जलविद्युत आयोजना र सडक विस्तारका कारण धौलागिरी चक्रिय पदमार्गको इटाली आधार शिविरसम्मको खण्ड जोखिममा पर्दै गएपछि त्यसको विकल्पका रूपमा नयाँ पदमार्ग सञ्चालनमा ल्याउन लागि हो। विश्वकै 7 अग्लो धौलागिरी हिमाल र ढोरपाटन शिकार आरक्ष जोड्ने यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ। नयाँ पदमार्गले त्यस क्षेत्रमा सुस्ताएको पर्यटन पुनः चलायमान हुने र स्थानीय स्तरमा रोजगारी तथा आय आर्जनको नयाँ अवसर सिर्जना हुने स्थानीय विजय घरतीले बताउनुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
13: फिफा विश्वकप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र नर्वे आम्ने सामने हुँदैछन्। इङ्ल्यान्ड र नर्वे बीचको खेल मियामी स्टेडियममा नेपाली समय अनुसार राति 2:45 सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित हासिल गर्दै सेमी फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। इङ्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको 60 पुगिसकेको छ। विश्व फुटबलमा बलियो राष्ट्र इङ्ल्यान्डले सन् 1966 जितेको विश्वकप उपाधि अहिलेसम्मकै एकमात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो। त्यसपछि इङ्ल्यान्डले कयौं पटक नजिक पुगेर पनि उपाधि हात पार्न सकेको छैन। इङ्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ, तर सो गौरव दोहोर्याउन इङ्ल्यान्डले अब विश्वकपमा अझै 3 खेल जित्नुपर्ने हुन्छ। अहिले सबैभन्दा पहिलो चुनौतीका रूपमा इर्लिङ हालान्डको टिम नर्वे तेर्सिएको छ। नर्वेले क्वार्टर फाइनल पुगेर आफ्नो फुटबल इतिहासमा पहिले नै सुनौलो कथा लेखिसकेको छ। नर्वेका स्ट्राइकर हालान्ड यस विश्वकपमा सर्वाधिक प्रभाव पार्ने खेलाडी मध्ये एक हुन्। उनले 7 गोल गरेर नर्वेलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। यसअघि नर्वेले अन्तिम 16 अगाडिको यात्रा तय गर्न सकेको थिएन। इङ्ल्यान्ड भने 11 पटक विश्वकपको क्वार्टर फाइनल खेल्दैछ। हालान्डको 2 गोलमा नर्वेले प्री क्वार्टर फाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई 2-1 अन्तरले स्तब्ध पारिसकेको छ। यस्तै अर्को खेलमा अर्जेन्टिना र स्विजरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना आफ्नो आक्रामक खेल र अनुभवी टोलीको बलमा सेमी फाइनल पुग्ने लक्ष्यमा हुनेछ भने स्विजरल्यान्ड रक्षात्मक प्रदर्शन तथा तीव्र काउन्टर अट्याक मार्फत अर्जेन्टिनालाई चुनौती दिने दाउमा छ। अर्जेन्टिना र स्विजरल्यान्ड बीचको खेल कान्सास सिटी स्टेडियममा नेपाली समय अनुसार भोलि बिहान 7:45 सुरु हुनेछ। क्वार्टर फाइनलका यी दुई खेलबाट विजयी टोलीले विश्वकपको सेमी फाइनलमा स्थान बनाउनेछन्। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 सेमी फाइनल प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनल प्रवेश गरेको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई 1-0 को अग्रता दिलाएका थिए। खेलको 41 मिनटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई 1-1 को बराबरीमा पुर्याए। त्यसपछि खेलको 88 मिनटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमी फाइनलमा पुर्याएका हुन्। स्पेनले सेमी फाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
0: अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 20.2 मिलिमिटर, पोखराको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 5.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 8.6 मिलिमिटर र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बसाङको सुंगरेमा जीप दुर्घटना हुँदा 3 मृत्यु, 12 घाइते। विपद सम्बन्धी घटना र उद्धारको जानकारीका लागि 77 जिल्लामा नै हटलाइनको व्यवस्था। बजारमा मलको कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल जानकारी दिन कृषि मन्त्री गीता चौधरीको आग्रह। भियतनामको फुकोक टापु नजिक भारतीय पर्यटक बोकेको डुङ्गा पल्टिँदा 15 मृत्यु र फिफा विश्वकप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज राति इङ्ल्याण्ड र नर्वे बीच प्रतिस्पर्धा हुँदै। हवस् त, साँझ 7 समाचार सकियो। अब 8 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44282 42।
18: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
2: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ,

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दैछु दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्छन् भने त दिमाग खराब।
0: ओहो, भुसुक्कै बिर्सेछु। जाऊ जाऊ दिमागको टुरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874-50571 र 9855-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबान चुडीखेल, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
5: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाइ राखौँ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: अघि बढ्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
2: बझाङको केदार सिउ गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सिआइएनलाई बताउनुभयो।
3: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ, त्यस अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यु गर्न खोजिरहेछौँ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यु गर्न प्रयास गरेका छौँ। र घट्ने बित्तिकै हामीले डक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ। तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घन्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घन्टा जतिमा एम्बुलेन्स र डक्टरको टोली पनि पुगेका छ।
2: जीप दुर्घटनाबाट करिब 300 जीप सडकबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिउ 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिउ 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन रावतको मृत्यु भएको छ। रावतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय रावतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आइसियूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। यो सँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौँ।
4: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्क रोकिनु पर्यो। अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्यो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्ल्याङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनुपर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
2: अविरल वर्षापछि आएको बाढीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण गैराति करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कृतिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सिआइएमसँग कुरा गर्दै बाढीमा डुबेको क्षेत्रको सरसफाई सुरु भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनु भयो।
5: बर्खाको कारणले गर्दाखेरि स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो, त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बाल्मिकी सभ्यतालाई चाहिँ तिनीहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा के हिलाम्य भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
2: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन महाशाखा प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माणाधीन निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने गतिविधि देखि तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अधीन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेन्डामध्ये एक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इङ्ल्यान्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इङ्ल्यान्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालन्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन र जुट बेलियम पनि लयमा छन्। त्यस्तै स्वाभाविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्यान्डसँग खेल्नेछ। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा स्वाभाविक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
6: जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोले।
8: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढेको छ। पछिल्लो समय बढ्दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ्दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सिआइएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
12: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरूभन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन, साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढिराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्त्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य सङ्गठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
13: हजुरले यो भन्दै गर्दाखेरि आत्महत्या गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ सङ्केतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
12: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा म्यासेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ
6: त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठुला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। यात्रिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर,
14: 15-16 वर्ष भइसक्यो होइन,
1: 15-16 वर्षदेखि
14: म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेछु।
1: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार्य विशेष सामग्री बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
18: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
19: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
18: हरेक मङ्गलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौँ।
14: थिएटरमा भनेपछि त सुरुमा त हो त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ, त्यसको लगभग अलिक अगाडि नै आयो, 2 वर्ष जस्तो त अगाडि नै आयो।
20: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै सङ्घर्षहरू गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
14: थिएटर त म कसैलाई पनि नभनिक नै आऊ, मैले अनामनगरमा जागिर पाएँ भनेर त्यस्तरी आएको म खास।
20: त्यो चाहिँ त्यसो चाहिँ किन गर्नु पर्यो?
14: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो भने मैले थुप्रैवटा सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भन्नु लारे, अब म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त, जहाँ गएँ टिक्न सक्दिनँ भने।
20: के काम गर्नु भन्दा पैसाभन्दा अगाडि चाहिँ थिएटरमा आउनुभन्दा
14: म त ट्युसन पढाउनुदेखि लिएर, स्कुल पढाउनुदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानै थिएँ काममा,
20: रुचि लागेन त्यो काममा।
14: यो कलाकारिता भन्नेले अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने होइन छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्ड।
20: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ?
14: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म सङ्घर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे चाहिँ अझै। अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु। मान्छे त 16 वर्षमा त त्यस्तै उस्तै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ, 16-17-18 वर्ष कति वर्षमा होइन
20: सरकारी जागिरमा गयो भने पेन्सन
14: भइसक्छ नि त भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गर्नुपर्छ अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या। जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि, अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन। सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या। अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर
20: भएर
14: को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ।
20: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद। एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो, साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भन्ने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन, अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त। यति नै आउँछ
14: सुरुमा त हजुर काम पाउनै गाह्रो छ क्या, त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या। अहिले अब हामीले हेर्दाखेरि पो हो फल्ना यस्तो यति भयो भनेर तर त्यो त्यो त्यो ठाउँमा पुग्न त्यतिकै त्यो एकदमै गाह्रो छ क्या, खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ।
20: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन, थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन। तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई, तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न कस्तो हुँदो रहेछ, कस्तो लाग्यो त्यहाँ गइसकेपछि, कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ?
14: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के जोडिँदाखेरि
20: रेखा थापा हाम्रो उहाँ पनि थिएटरमा ब्याक भएर अस्ति भर्खर त्यत्रो चर्चा भएको विषय थियो
14: होइन। थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन, थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन। जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या, जस्तै
20: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त।
14: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईवटा पर्फर्म गरेर पोख्त हुने होइन, त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या। जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूले पनि उहाँहरूलाई पनि थाहा होला, तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई, किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन। भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन, त्यो कोर्स हाम्रो क्लास सक्यो, क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या, रेगुलर हामी 7:30-5:00 हामी थिएटरमै बस्ने हो क्या, त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने, अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन, त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या, त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको। अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ, तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ, तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गर्नु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कन्ठ गरेर 1 महिना दिएको छ अनि कन्ठ भइहाल्छ नि, गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन। तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जे जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्ट एक्टरको माध्यम हो भनेर भन्छ क्या. थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फेक्टर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या. थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो

0: हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन। अहिले घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ। गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कारवाही गर्ने भएको छ। तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ। बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी, तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदैछन्।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: बझाङमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु, 10 जना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
0: होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीको बिचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान। रासपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
0: भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न 1000 क्षेपास्त्र तयार रहेको ट्रम्पको भनाई।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इङ्ल्यान्ड भिड्दै 19 वर्ष मुनिको महिला T20 प्रिमियर कपमा नेपालको विजय सुरुवात।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ।

0: नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा सञ्चालित टोकमा समाचार अब विस्तारमा। बझाङको केदारसिंहमा भएको जीव दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दसजना घाइते भएका छन्। केदारसिंह गाउँपालिका सातको सुङ्गरी क्षेत्रमा जीव सडकबाट करिब 300 मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा केदारसिंह सातकी विमला धामी, दुर्गाथली छकी 60 वर्षीय केलादेवी महत र सोही ठाउँका 60 वर्षीय चक्र महत रहेका छन्। घाइते 10 जना मध्ये 5 जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। भौगोलिक विकटता र खराब मौसमका कारण घाइतेहरूको उपचारमा समस्या थपिएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार नेपाली सेनाको हेलिकप्टर खराब मौसमले गर्दा 2 पटक प्रयास गर्दा पनि अवतरण हुन सकेन। हाल घटनास्थलमा एम्बुलेन्स र डाक्टरको टोली समेत परिचालन गरिएको छ। अहिले स्थानीय बासिन्दा र सुरक्षा निकायको संयुक्त टोली उद्धार कार्यमा निरन्तर खटिरहेको छ।
2: गणेश नेपालीपछि आत्महत्या प्रयास गरेका आश्विन राउतको पनि मृत्यु भएको छ। काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका 45 वर्षीय राउतको पनि उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भएको हो। प्रहरीका अनुसार राउतको पारिवारिक विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर 55% जलेको थियो। अस्ति त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेशको हिजो उपचारका क्रममा निधन भएको थियो। नेपालीको शव वीर अस्पतालबाट टिचिङ अस्पतालमा महाराज गन्जमा स्थानान्तरण गरिएको छ। परिवारले अझै सब बुझ्न मानेका छैनन्। काठमाडौँमा राइड सेयरिङ मार्फत परिवारको गुजारा चलाउँदै आएका मुगु जिल्लाको सुरु गाउँपालिका एकका युवा नेपालीले महानगर प्रहरीको व्हील लग गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए। त्यसको भोलिपल्ट हिजो सर्लाहीको गोडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डलले पनि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार थालिएको थियो। विवेकको अवस्था पनि जटिल रहेको बताइएको छ।
1: राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थितिमा पुर्याएको भन्दै काठमाडौँमा विभिन्न समूहले विरोध प्रदर्शन जारी राखेका छन्। जनपक्षीय ट्रेड युनियन महासङ्घको अगुवाईमा आज माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ। युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो भन्ने ब्यानरसहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शन गरेका हुन्। यस्तै आत्मदाहको प्रयासपछि ज्यान गुमाएका नेपालीको न्यायको माग गर्दै उनका आफन्तले पनि वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो। नेपालीको घटनापछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सडकमा कम देखिन थालेका छन्, जसले गर्दा राजधानीका मुख्य व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सडक किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो। तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कम आएको बताइएको छ।
2: यसै गरी कमन जेन्सी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको 100 दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको छ। जनताको पक्षमा ठोस काम गर्न नसकेको सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दबाब दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कारवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई पनि गैर जिम्मेवारपूर्ण भएको आरोप लगाएको छ।
1: पछिल्ला 3 दिनमा भएका 3 वटा आत्मदाहका घटना र प्रयासले नेपाली समाजमा बढ्दो निराशा, मानसिक स्वास्थ्यको चुनौती र राज्यप्रतिको घट्दो विश्वासलाई फेरि एकपटक सतहमा ल्याएको छ। यी घटनापछि आत्महत्या रोकथाम र गम्भीर जलन उपचारको अवस्थामाथि चासो बढेको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
3: जलनबाट निको हुनुभएका नेपाली कङ्ग्रेसका नेता चन्द्र भण्डारीले राज्यले जलन उपचारलाई प्राथमिकता नदिएको बताउनु भएको छ। घरमै खाना पकाउने ग्यास लिक भएर लागेको आगोबाट भण्डारीले आमा गुमाउनु भएको थियो। भारतमा 3 महिनाको उपचारपछि सामान्य अवस्थामा फर्काउनुभएका भण्डारीले स्वदेश आएदेखि जलन उपचारलाई प्राथमिकता दिनुपर्ने आवाज उठाउँदै आउनु भएको छ। त्यसपछि आफ्नै पार्टी सरकारमा जाँदा समेत भनेअनुसारका काम नभएको उहाँको गुनासो छ। अहिले पनि भण्डारी राज्यले जलनमा परेकालाई उपचार गर्ने व्यवस्था गरे पनि अस्पताल बनाउन प्रयत्न नगरेको बताउनुहुन्छ।
4: तर नेपालमा न सरकारप्रति त्यस्तो इन्ट्रेस्ट देखिन्छ, न निजप्रति हुन्छ, न मान प्रतिष्ठा सम्मानको कुनै कुरा देखिन्छ, त्यस्तो देखिँदैन। त्यस कारण यसलाई हामीले केही न केही गरिबका छोरीहरूलाई अगाडि परेका व्यक्तिहरू जलाउनु परेकालाई औषधि गर्ने त व्यवस्था गरियौँ, तर हस्पिटल बनाउनका निम्ति ठुलो प्रयत्न भएको छैन।
3: पछिल्ला घटनालाई लिएर विपक्षी दलले संसदमा सरकारको विरोध गर्ने सरकारमा विरोध गर्ने मसला बनाएका छन्। आम नागरिकले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन्। मृतकका आफन्त र केही अभियन्ताहरूले सडक आन्दोलन गरिरहेका छन्। काठमाडौँ महानगरका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र हिजो सरकारमा नहुँदा अहिलेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यही प्रकृतिका घटनाबारे दिएका अभिव्यक्ति अहिले भाइरल बनाइएको छ। गृहमन्त्री सुदन गुरुङले संसदमा हिजो दिएको गैर जिम्मेवार अभिव्यक्तिको पनि आलोचना भइरहेको छ। राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल भने आत्मदाहका घटनालाई केवल सरकारको असफलतासँग मात्रै जोडेर हेर्न नहुने बताउनुहुन्छ।
5: यसको जिम्मेवारी नैतिक जिम्मेवारी चाहिँ पोलिटिसियनको हुन्छ, सिस्टमको हुन्छ होइन। तर यो अहिले समाज बिगार्न त राजनीति मात्र छोरालाई विदेश पठाउन यो देशमा सुविधा हुनाहुँदै उसको स्वतन्त्रताका लागि घर पठाउन घरभित्र राख्ने अनि दुईजना परिवारलाई पाँच तला घर बनाउने एउटा घरमा तिनजना मान्छे हुन्छ सातवटा मोटरसाइकल किन्ने मात्र त कसरी चल्छ? राज्यको भूमिका मात्र छ र छैन। समग्र कम्पोनेन्टहरूको एकीकृत रूप हो र यसलाई चाहिँ यो हामीले समाज करप्ट भएको परिणाम हो।
3: आत्मदाह अर्थात् आत्महत्या गर्ने संख्या हरेक वर्ष जसो बढ्दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष 7 लाख मानिसले आत्महत्या गर्छन्। तीमध्ये 77% आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2023-24 7,223 आत्महत्या गरेका थिए, अर्थात् औसतमा दैनिक करिब 20 जनाले ज्यान गुमाएका थिए।
1: यसै सन्दर्भमा हामीले किर्तिपुर स्थित वर्ण अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्रकारलाई नेपालमै गम्भीर जलन भएका बिरामीको उपचार सम्भव छ कि छैन भनेर सोधेका छौँ।
6: वन भन्नु बित्तिकै नै 80% भन्ने हुन्छ कि वन चाहिँ कस्तो छ भने भएको दिन भन्दाखेरि सेकेन्ड डे थर्ड डे पछि बल्ल समस्या हुने हो कि वनमा चाहिँ मेन चाहिँ होइन। अब समटाइम्स चाहिँ कस्तो हुन्छ भने अब इनहेलेसन छ तर वनको 20% मात्र भए पनि जटिलता आउँछ कि चाहिँ इनहेलेसन इन्जुरी छ भने इलेक्ट्रिक बर्न छ भने त्यसमा अब 80% एकदमै सेफली एकदमै ठिक छ बर्न भन्ने नि चाहिँ सिरियसमै जान्छ कि बर्न केस भनेको चाहे त्यो 10-15 भनेपछि बिलो 20 एभ हुनु बित्तिकै नै उल्टा बढ्दै जान्छ कि अब त्यो बर्न हुनु बित्तिकै प्राथमिक उपचार कतिको भएको हुन्छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन। त्यसमा त्यसले गर्दाखेरि जज गर्न सकियो कि प्राथमिक उपचार एकदमै फास्ट पाएको छ भने चाहिँ अब मोरलेस हाम्रो अब अहिले चाहिँ पेसेन्ट हेरेर उसको एज फ्याक्टर पनि हुन्छ, उसको एज सँगसँगै अरू कोमोर्बिडिटिजको कन्डिसन पनि हुन्छ होइन। अब अहिले 60 पनि भएकोहरू चाहिँ छ हाम्रोमा किर्तिपुर अस्पतालमा चाहिँ।
3: यस्तो धेरै जसो गम्भीर जलन भएका बिरामीहरूलाई थप उपचारका लागि भारत लैजानुपर्ने बाध्यता देखिन्छ होइन। यस्तो नेपालमै उपचार सम्भव नहुनुमा
6: नेपालमै होइन होइन उपचार सम्भव नभएको चाहिँ म हामीले चाहिँ भन्दिनँ होइन। हाम्रोमा चाहिँ सक्दो हाम्रोमा चाहिँ अब आई थिङ्क यो होल नेपालमा जहाँ प्लास्टिक सर्जनको मेन टिम भन्यो भने कि किर्तिपुर अस्पताल लाग्छ मलाई। अब हाम्रो टिमले चाहिँ प्लास्टिक सर्जनको टिमहरूले चाहिँ प्रपोज सक्दो अब मेन चाहिँ कस्तो हुन्छ भने प्रब्लम चाहिँ स्किन ग्राफको कुरा हुन्छ कि बर्नमा चाहिँ अरू मेडिक अरू जस्तै अरू डिजिज र बर्नमै छ कि बर्नमा चाहिँ जस्तै ट्रिटमेन्टहरू मेन भनेकै त्यो एक्सप्लेन गरेर ग्राफ गरिहाल्नुपर्छ कि जति फास्ट स्किन ग्राफ गर्यो त्यो पेसेन्टको चाहिँ उसको बाँच्ने पर्सेन्टेज बढ्दै जाने हो कि जलनमा चाहिँ कति हामी कहाँ आउने चाहिँ प्रब्लम कति छ भने धेरै जलनमा आउँछ कि अब स्किन ग्राफकोमा प्रब्लम आयो कि अब स्किन ब्याङ्कमा पनि स्किन डोनेसनहरू कमी छ स्टिल अब एवेरनेस त एकदमै गरी नै राखेको छ हाम्रो टिमले होइन। तर स्टिल स्किन डोनेसन चाहिँ कमी छ कि नेपालमा चाहिँ स्किनको प्रब्लम भयो कि अब जस्तै इन्डियाबाट त्यो माग्नु भनेको एकदम एक्सपेन्सिभ त्यो होइन प्रब्लम त्यो भयो कि अब भनौँ न अब एभर 40 भन्नु बित्तिकै नै त्यो जुन जलन भएको व्यक्तिको छाला राख्ने अब लिन्थाउने कमी हुँदै जान्छ कि स्किन पाएको भयो स्किन एकदम एक्सपेन्स गयो स्किन ग्राफ गर्नु पायो भने चाहिँ व्यक्तिको जननमा चाहिँ बाघ मामला चाहिँ बढी देख्ने भयो कि त्यसमा चाहिँ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भएको।
9: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र बैङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरी राखिएको किर्तिपुरको सुन्दरी घाट होल्डिङ सेन्टरमा मध्यरातमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको विचल्ली भएको छ। 15 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने गरी सरकारी प्रतिबद्धता अनुसार सारिएका परिवारहरू 3 महिना बितिसक्दा पनि अझै असुरक्षित स्थानमै रहेका छन्। सोही विषयमा किर्तिपुर सेन्टरकी कमला तामाङले सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले सुकुम्बासी परिवारबारे सरकार पूर्ण रूपमा बेखबर रहेको गुनासो गर्दै उचित बसोबासका लागि सरकारसँग माग गर्नुभएको छ, माग सम्बोधन नभएसम्म बसिरहेको ठाउँ नछोड्ने बताउनुभयो।
10: हामी बोलाउन जान लागेको छ, यहाँ वातावरण नै छैन, सबै डुबेको छ, के चिजेको पानी छ, हामी टाढा निकाल्दैछौँ। त्यहाँकै मान्छे भातनातिर लगाएर चाहिँ मान्छेले अब त्यही ठाउँ खान लागेको छ, आज बाँच्दै त भयो हामीलाई। अब
2: त्यस्तै भक्तपुरको खरीपाटी सेन्टरका पवन गुरुङले पनि सरकारको व्यवस्थाबारे प्रश्न गर्नुभएको छ। उहाँले सरकारले सञ्चार माध्यममा व्यवस्था भइरहेको छ भन्ने समाचार सुनिएको भन्दै अर्थात् यथार्थ अर्कै भएको गुनासो गर्नुभयो।
10: सरकारको त त्यो सबैले सुनिसकेको हो त नि, व्यवस्था गर्नु भनेको हो, हामी त्यही भन्ने हो, कहाँ सबैले गर्ने कहाँ हो, कि अत्तपत्तै छैन, अत्तपत्तै छैन व्यवस्था गर्ने हो, अत्तपत्तै छैन। गाडीबाट आउँदैछ, गाडी सम्झाउँछन्, ट्रकको ट्रक आउँदैछ, किर्तिपुरबाट आउँदैछ भन्नु न, ट्रक आइसक्यो।
2: सुकुम्बासी व्यवस्थापनको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले भने बाहिर आए जस्तो हल्ला सही नभएको दावी गर्नुभएको छ। उहाँले बाढीका कारण असहज परिस्थिति उत्पन्न भएपछि 56 जनालाई खरिपाटी र बोडे स्थित सेन्टरमा सुरक्षित रूपमा सारेको राहत रकम लिएका 35 र निवेदन नदिएका 27 जना गरी कोही आफन्त कहाँ र कोही सेन्टरमा व्यवस्थित गरी बसिरहेको बताउनुभयो। अध्यक्ष भाटले सरकारी टोली अहिले पनि ग्राउन्डमै खटिएर प्रभावितहरूको घाँस बासको थप बन्दोबस्त मिलाउन लागि परेको बताउनुभयो।
11: अनि 27 जना चाहिँ निवेदन नदिएको थियो, यहीँ बसिराख्नु भएको होइन, त्यो परिवारहरूमध्ये 56 जना चाहिँ हामीले खरिपाटी र बोडे गरेर 2 ठाउँमा चाहिँ रिलोकेट गऱ्यौँ। सरकारले गरिरहेको, सरकारको सबै निकाय खटेर गरिरहे, ग्राउन्डमै छौँ हामी, अहिलेसम्म पनि यहीँ छौँ।
2: उहाँले पूर्जा वितरणको थप प्रक्रियाबारे भने भूमि व्यवस्था मन्त्रालयमा बुझ्नुपर्ने तर्क गर्नुभएको छ।
1: दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनु भएकी सुनसरीको इनरुवा नगरपालिकाकी 29 वर्षीय देविका खनाल अढाई महिनादेखि माइतीगरम मण्डलामा अनसनमा हुनुहुन्छ। खनाल डेढ वर्ष अघि 2081 फागुन 22 गते कामबाट घर फर्किँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो। इनरुवा नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सुमन थापा र नगरपालिकाका प्रमुख सवार गाडीको ठक्करबाट खनाल घाइते हुनुभएको हो। दुर्घटनापछि वडा अध्यक्ष सहितका यात्रु फरार हुँदा अचेत अवस्थामा रहनुभएकी खनाललाई स्थानीयले अस्पताल पुर्याएका थिए। उपचाररत पीडितलाई भेट्न वडाध्यक्ष थापा 500 दिनमा अस्पताल पुगेका थिए, तर उपचारको सुरुवाती चरणदेखि नै वडाध्यक्षले अस्पतालको खर्च दिन आनाकानी गरेको पीडित महिलाको आरोप छ। दुर्घटनापछि उपचारमा लापरवाही र शास्ति भोग्नु परेको उहाँले सुनाउनुभयो।
12: 11 दिनमा मलाई जबरजस्ती डिस्चार्ज गर्ने कुरा गर्नुभयो। मैले भने अलिकति मलाई सहज होस्, मेरो घरमा गएर पनि केयर गर्ने मान्छे कोही छैन, मेरो यो धेरै गाह्रो छ, आइसियुमा बस्ने अवस्था छ, त्यही पनि मलाई आइसियुमा राख्नु भएको छैन। त्यो अवस्था हुँदा पनि तर मलाई जिउँदो लास बनाएर छोडेर उपचारमा पनि 11 दिनमै जबरजस्ती डिस्चार्ज गर्ने खोज्नेपछि त्यो त अन्याय नै भयो नि त। त्यहाँबाट म हस्पिटलबाट 11 दिनमा म डिस्चार्ज भइनँ। नभइसकेपछि डक्टरसँग मिलोमत गरेर 3 दिन दबाई रोका गरिदिनु भयो। 3 दिन दबाई रोका भइसकेपछि मलाई धेरै गाह्रो भयो। बाहिरको फार्मेसीबाट दबाई ल्याइराखेको थियो, उहाँले फेरि अर्को फार्मेसीबाट दबाई युज गर्न थालिदिनु भयो। 4 दिनको 3 दिन दबाई रोका भएर 4 दिनको दिन दबाई युज गर्दाखेरि मलाई अल्टर दबाई युज भयो। 21 दिन बसेँ, 22 दिनको दिन डिस्चार्ज हुने भयो। अब नानीको एक्जाम आएको थियो त्यति बेला, उसमा 21 दिन बसेँ, 22 दिनको दिन डिस्चार्जको कुरा आउने आयो। डिस्चार्जको कुरा आउँदाखेरि उहाँले पैसा तिर्न मान्नु भएन हस्पिटल।
1: प्रहरी प्रशासनले सुरुमा राजनीतिक दबावका कारण जाहेरी दिन समेत अस्वीकार गरेको उहाँको आरोप छ। प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतको आदेशपछि मात्र प्रहरीले जाहेरी दर्ता गर्दै आरोपी विरुद्ध पक्राउ पर्ची जारी गरेको थियो। अदालतको आदेशपछि आरोपी पक्राउ परे पनि राजनीतिक पहुँचका कारण उनलाई हिरासतमा समेत सहुलियत दिएको पीडित खनालले बताउनुभयो।
12: उच्च अदालतमा गएर मुद्दा हालिसकेपछि 82 साल 22 गते पक्राउ खोजिआएको, पक्राउनु भएन, एकैचोटि 26 गते पक्राउनु भयो। त्यसो गर्न पाउँछ? एउटा पीडितमाथि अन्याय गर्न पाउँछ? त्यहाँबाट पक्राएर 11 दिन बस्नु भयो होइन? 11 दिन बस्दा पनि दिउँसो पुलिस प्रशासनमा बस्ने, हिरासतमा बसेको बनाएर तर बेलुका घर जाने, किन त उहाँसँग एउटा काङ्ग्रेस पार्टीको हुनुहुन्थ्यो। म पार्टीको सरकार भएन तर एउटा काङ्ग्रेस पार्टीको व्यक्ति त भयो नि त अपराधी।
1: उक्त दुर्घटनाका कारण पीडित खनालको दाहिनेपट्टिको कम्मर मुनिको भाग नचल्ने भएको छ। हालसम्म उहाँको 5 पटक शल्यक्रिय भइसकेको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने पीडित देविकामाथि अहिले उपचार खर्च बेहोर्नका लागि विभिन्न ठाउँबाट चर्को ब्याजमा ऋण लिनु परेको कारण गम्भीर आर्थिक समस्या संकटमा आइपरेको छ। दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उहाँले उपचार खर्च क्षतिपूर्ति र दोषीमाथि कानूनी कारवाहीको माग गर्नुभएको छ। स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गर्दा सुनवाई नभएपछि संघीय सरकारको ढोका घचघच्याउन माइती घर आउन बाध्य भएको उहाँले सुनाउनुभयो।
12: स्थानीय निकायसम्म ढोका ढकढङ्गाउँदा पनि मलाई दबाउन खोज्छ भने ठिक त्यति बेला नयाँ सरकारहरू आउनुभयो नि त बहुमतले जितेर। अब चाहिँ मलाई पक्कै, हिजो त पुरानो सरकार थियो, पैसामा बिगो, पैसामा दुनियाँ भ्रष्टाचार गरेर कमाएको पैसामा सबैलाई किन्यो, तर अहिलेको सरकारले त न्याय दिनुहुन्छ भनेर म सडकसम्म आइपुगेँ।
2: संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरुद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
1: यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्षीय उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवारा कायम हुनुहुन्छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। रासोपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य वास्तुलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो। यसअघि चितवनमा सम्पन्न रासोपाको महाधिवेशनपछि प्रकाशित मत परिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा वास्तुलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो। तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै वास्तुलालाई हटाएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: ढुक ढुक होइन ढुक्क हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दैलेखमा गाडी दुर्घटनामा परि बेपत्ता सहचालकको शव 9 दिनपछि आज फेला परेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका गाडीका सहचालक अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदीको शव असामको तुर्माखात गाउँपालिका 2 जमगडा स्थित कर्णाली नदीमा फेला परेको हो। दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवण कुमार विश्वकर्माका अनुसार आज बिहान 7 बजेतिर नदी किनारमा फेला परेको शवको सनाखत उनका बुवाले दिउँसो 3 बजेतिर गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता 5 जना मध्ये गाडीका चालक तुलसी राम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
3: ताङको घुराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज घुराही 15 का वडा सदस्य लेखनाथ बुढाथुकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मदया पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथुकीले बोहराको शरीरमा मोबिल खनाइदिएका हुन्।
4: एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले प्रशिक्षार्थीलाई दिने भत्ता सम्बन्धीको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबिबिएस तथा बिडिएस इन्टर्न सङ्घर्ष समितिको अगुवाईमा उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिनु परेको सङ्घर्ष समितिका सह संयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड 75% पुर्याउने निर्णय गरेको थियो। अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फु क्योब टापु नजिकै 32 जना यात्रु सवार डुङ्गा पल्टिँदा 15 जनाको मृत्यु भएको हो, जसमध्ये धेरैजसो भारतको तेलङ्गाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुङ्गामा 4 जना चालक दलका सदस्यसहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छाल हरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुङ्गा पल्टिँदा पर्यटकहरू डुङ्गा मुनि फसेका थिए।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै 1000 थप क्षेप्यास्त्रहरू प्रहार गरिने उहाँले बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज अमेरिकाको मियामीमा नर्वे र इङ्ल्यान्ड भिड्दैछन्। खेल नेपाली समयअनुसार आज राति 2:45 सुरु हुनेछ। विजेता टोलीले सेमी फाइनलमा स्थान पक्का गर्नेछ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 8 पुगेका हुन्। विश्वकप फुटबलका 2 उत्कृष्ट फरवार्ड एर्लिङ हालान्ड र ह्यारी केनको भिडन्तको रूपमा समेत हेरिएको यो बहुप्रतीक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। हालान्डले प्रतियोगितामा 7 तथा केनले 6 गोल गरिसकेका छन्। एकातिर हालान्डको नेतृत्व रहेको नर्वेको आक्रमण र 3 लाइन्सको डिफेन्स बीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ। हालान्डले पनि यस खेलमा इङ्ल्यान्डलाई दबाव हुने बताइसकेका छन्। हालान्डका लागि आज विश्वकप क्वार्टर फाइनल केवल अर्को खेल होइन, यो उनको जन्मभूमि इङ्ल्यान्ड विरुद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हुनेछ। इङ्ल्यान्डका कप्तान केनले नर्वेका हालान्ड एक मेसिन भएको बताएका छन्। म्याच अघिको पत्रकार सम्मेलनमा केनले हालान्ड अविश्वसनीय रहेको बताएका हुन्। हालान्डको फिनिसिङ उच्चतम स्तरको छ भन्ने, उनको गोल गर्ने रेकर्डले आफै बोल्ने उनको भनाइ छ। एर्लिङ र आफू पूर्ण रूपमा फरक खेलाडी भएको पनि केनले उल्लेख गरेका छन्। नर्वेका युवा विङ्गर एन्टोनियो नुसाले पनि इङ्ल्यान्डका लागि चुनौती पेश गर्न सक्नेछन्। ब्राजिल विरुद्ध पहिलो हाफपछि बाहिरिए पनि नकआउट चरणमा हालान्ड बाहेक गोल गर्ने उनी एकमात्र नर्वेली खेलाडी हुन्। इङ्ल्यान्डका डिफेन्डर जारेल कोन्साह नर्वे विरुद्धको म्याचमा उपलब्ध हुने छैनन्। मेक्सिको विरुद्ध प्री क्वार्टर फाइनलमा रातो कार्ड सामना गरेपछि उनलाई दुई खेलमा निलम्बन गरिएको छ। यस्तै रिस जेम्स पनि ह्यामस्ट्रिङकै कारण खेल्नेमा शंका छ। इङ्ल्यान्डको टोली केनकै भरमा मैदानमा उत्रनेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल पुग्दै इतिहास रचिसकेको छ। त्यसमा पनि 5 पटकको च्याम्पियन ब्राजिललाई हराएपछि नर्वेको चर्चा अहिले चुलिएको छ। अर्कोतर्फ सन् 2018 सेमी फाइनल पुगेको इङ्ल्यान्ड हालान्डलाई रोक्दै 8 वर्षपछि फेरि सेमी फाइनल पुग्ने दाउमा हुनेछ। दुई टोली बीच विश्वकपमा पहिलो पटक खेल हुन लागेको हो। इङ्ल्यान्ड विरुद्ध नर्वेले पछिल्ला 4 खेलमा गोल गर्न सकेको छैन। हेड टु हेडमा इङ्ल्यान्डले 7 खेल आफ्नो पक्षमा पारेको छ भने नर्वेले 2 खेल जितेको छ।
4: र एसएससी अन्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि यो पटक।
4: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 10 जना घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
3: होल्डिङ सेन्टरमै बाढी पछेपछि सुकुम्बासीको बिचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
4: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध उजुरी आह्वान। रासोपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
3: भियतनाममा डुङ्गा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न 1000 क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाई।
4: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इङ्ल्यान्ड भिड्दै अन्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय सुरुवात।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमाल हुनुहुन्छ।
9: डाक्टर कमल जङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, 24 पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ।
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
7: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: होइन, के भएको छ र तपाईँलाई?
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
12: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
14: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
14: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
15: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दात बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
15: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहीदाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश।

0: समाचार चेतना मनोरंजन र कला यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भा, म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा सबै

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउत तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
2: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211005,
2: 98479802,
3: 98095826005
2: र 98103940।
4: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
1: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
4: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
4: साथै यहाँ भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उदैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौँ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। हामी विभिन्न रेडियोहरूबाट पनि प्रसारित छौँ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज अनि सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि हामी यति बेला प्रसारणमा छौँ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै गर्दाखेरि हामी यति बेला रेडियो जलझला एफएम 96.4 मेगाहर्ज र सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज लगायतका रेडियो धनकुटा 106.2 मेगाहर्ज, रेडियो हापुरी 89.4 मेगाहर्ज एकैसाथमा हामी प्रसारणमा छौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ र कार्यक्रममा आज हामी तपाईँको जुनसुकै प्रतिभा पनि सुन्नेछौँ र तपाईँबाट एउटा सुझाव पनि लिन चाहन्छौँ। हामीले कार्यक्रम गुड नाइटमा अब साथी बन्ने बसाइ पनि ल्याउने भनेका छौँ, होइन? यो बसाइ ल्याउँदा तपाईँलाई कस्तो लाग्छ? किनभने एक दुईजना साथीले सुझाव पनि दिनुभएको थियो, अब यही कार्यक्रममा साथी बनाउने बसाइ पनि ल्याउनु पर्यो भनेर भनौँ न, उहाँले सुझाव पनि दिनुभएको थियो र उहाँहरूको सुझाव कतिको कार्यान्वयन गर्दा कतिको उपयुक्त होला, आज यो विषयमा पनि आफ्नो मनमा लागेको कुराहरू तपाईँले भन्न सक्नुहुन्छ। यो कुरा म तपाईँहरूलाई जानकारी गराएँ। अब कार्यक्रमको सुरुवाती चरणमा एउटा गीत राख्न चाहन्छु मैले, होइन? एकदमै राम्रो गीत छ, एकदमै भनौँ न नारायण गोपालले गाउनु भएको गीत, जुन फुल मैले टिपेको थिएँ अर्कैले टिपेछ। यो गीत तपाईँको लागि, जुन फुल मैले रोपेको थिएँ होइन अर्कैले टिपेछ, यो गीत तपाईँको लागि हामी राख्दैछौँ, होइन? गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ। हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइटमा हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी तपाईँसँग कुराकानी गर्छौँ र कुराकानी गर्नका निमित्त आउन सक्नुहुन्छ 98-68-39-40 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। नारायण गोपालको गीत जुन फुल मैले, यो गीत तपाईँको लागि हामी राख्दैछौँ। यो गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ। यो गीत हामी राख्दैछौँ तपाईँको माझमा। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ भन्दै अब गीत सुन्ने पालो हो क्या अरे, होइन? गीत सुनाउँछौँ तपाईँको लागि, गीतपछि फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन सम्पर्कमा आएर सहभागिता जनाउन सक्नुहुन्छ र आज तपाईँको प्रतिभा पनि सुन्नेछौँ, तपाईँको म्यासेज पनि लिनेछु। है यो कुरा म तपाईँलाई जानकारी गराएँ, तपाईँको म्यासेज पनि लिनेछु, तपाईँको फोन कल पनि लिनेछु। तसर्थ फोन कलमा पनि आउनुहोला र म्यासेज पनि गर्नुहोला। म्यासेज गर्ने नम्बर मैले भनिसकेको छु 9868 39 40 त फोन कल गर्नुपर्छ भने 9864 17 298 तपाईँले म्यासेज गर्नुभयो भने तपाईँको म्यासेजलाई मैले उठान गर्नेछु, वाचन गर्नेछु। यो कुरा म तपाईँलाई जानकारी गराएँ। यति बेला पहिलो साथी कहाँदेखि को हुनुहुन्छ म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? नाम के होला
1: हजुर?
0: नाम के होला हजुर? तपाईँको आवाज एकदमै डिस्टर्ब आयो, पछाडिबाट हल्ला आइराखेको छ। हावामा हुनुहुन्छ कि हौ तपाईँ?
1: हेलो,
0: कहाँ हुनुहुन्छ तपाईँ त? एकछिन शान्त ठाउँमा गएर बोल्न सक्नुहुन्छ?
1: हेलो,
0: शान्त ठाउँमा गएर बोल्न सक्नुहुन्छ कि नाइ भने के?
1: हेलो,
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले एकहोर हेलो हेलो गर्नुभयो होइन, त्यसपछि हामी उहाँसँग कुराकानी गर्न सकेनौँ। पहिलो तपाईँको फोन गर्नुहोला 9868 39 40 को नम्बरमा भने 9864 17 98 म्यासेज गर्न सक्नुहुन्छ। अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? विपना पाण्डे। के छ विपना, खबर ठिक छ? के गर्दै हुनुहुन्छ विपनाले? खाना खाएर सुत्न लाग्नु भयो। यति चाँडै खाना खान पाइन्छ र भने खै त? अझै मैले खाना खाएको छैन, विपनाले कति बेला दिनु होला र खाना खाउँला भनेको छु। के के दिनुहुन्छ मलाई, के के खुवाउनुहुन्छ ल भन्नुहोस्। तपाईँको घरमा के के छ भन्नुहोस्? तपाईँको घरमा के के छ? जे खाने छ गफ नलाउनु के। तपाईँको घरमा पिज्जा बर्गर अनि अरू के के हुन्छ नि त्यो छ? तपाईँको घरमा पिज्जा बर भन्ने छ? पिज्जा बर्गर भन्ने के हो त्यो त छैन रहेछ होइन? कोदाको रोटी, कोदाको के भन्छ ढिँडो छ? ए त्यो त जति पनि पाइन्छ। लोकल कुखुरा छ? लोकल कुखुराहरू छ? ए पाल्नु भएको छ? ल उसो भए म आउनु पर्यो होइन? मिठो मिठो खाना पाइन्छ भने त आउँछु। अनि कार्यक्रममा आउनु भएको छ, आज के सुन्न पाउँछ भाइ? जे पनि सुनाउनु पाइन्छ क्या आज त? ल गीत गाउनुहोस् ल। गाउनु न गाउनु।
2: रुहरियो आङ्गामा पातुँदा मरियो माया लुसाउँदा जरीको बर चौतारीको बर पिपललाई पर माया पर पर के रमाइलो छ र यति नै है।
0: पिपली चौतालीलाई भर पिपलुलाई बर होइन
2: हजुर?
0: तपाईँलाई माया गर्ने कोही छैन र? हजुर त्यही त नि, माया गर्ने त हुनुहुन्छ क्या अरे होइन? त्यही त हुनु पनि पर्यो क्या अरे नि होइन विपनाजी?
2: हजुर
0: माया गर्ने हुनु पर्यो क्या होइन? त्यही त एक न एकजना त हुनुपऱ्यो क्या अरे होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। तपाईँ आउँदाखेरि रमाइलो लाग्छ क्या, त्यही भएर तपाईँ दिनदिनै आइदिए पनि हुन्थ्यो भन्छु क्या अरे मैले। फेरि तपाईँ आउनुहुन्न के गर्ने, गाह्रो छ मलाई। किन नि मैले गफ हाने जस्तो लाग्यो र? किन मैले गफ हाने भन्नुहोस् त। हजुर होइन कि, साँच्चै तपाईँले दिनदिनै आउनुहोस् भन्छु क्या अरे मैले, तपाईँ त आउनुहुन्न। ए अब आउनुहुन्छ, ल ठिक छ, हुन्छ। अहिलेको लागि अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम हजुरलाई
0: धन्यवाद
2: अनि प्राविधिकसम्म बस्नुभएकोलाई अनि दुईवटा छोरीलाई बिदा गरे। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनुभएको थियो विपना पाण्डे, उहाँले मिठो गीत सुनाएर जानुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868609040। अब एकजनाको कल लिइसकेपछि मैले म्यासेज लिन्छु। यो कुरो म तपाईँलाई जानकारी गराएँ, आज जुनसुकै प्रतिभा जे पनि सुनाउन पाइन्छ, गुड नाइटको शब्दहरू पनि राख्न पाइन्छ, आउनुहोला। नम्बर मैले खुला गरिहाल्छु क्या अरे, गरिदिइहाल्छु तपाईँको लागि, होइन आउनुभयो भने म फोन उठाइहाल्छु फेरि। आज भनौँ न फोन उठाइहाल्छौँ हामीले। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ, स्वागत गर्छु। नमस्ते हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज आएन, अलि आएन हजुर। पार्वतीको आवाज कुन भनौँ न, कुन कुन दुलाबाट बोल्नु भएको छ? खै आवाज त आएन क्या अरे, अलि सानो आयो क्या? हो नि, तपाईँको आवाज किन सानो आयो पार्वती? तपाईँले शिवलाई नपाएर होला उसो भए। हो हो, तपाईँले शिवलाई नपाएर तपाईँको आवाज सानो हुँदै हुँदै गइरहेछ होइन। खोइ त तपाईँको मोबाइलमा डिस्टर्ब आयो। आज के सुनाउनुहुन्छ होला भन्नुहोस् त, तपाईँसँग म छोटो कुराकानी गरेँ। हुन्छ ल, सुनाउनुहोस्। त्यो दिलमा माया ठाउँ छ कि छैन? होइन, तपाईँले चाहनुपर्छ दिलमा ठाउँ त जति पनि हुन्छ हौ। होइन होइन है, भनेपछि तपाईँ आफै नचाहेपछि त दिलमा ठाउँ कहाँबाट हुने र फेरि? होइन, तपाईँले आफैले नचाहे त दिलबाट ठाउँ फेरि कहाँबाट हुने हो र? होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला, गुड नाइटको शब्दहरू बोल्नुहोस् हजुर। हुन्छ, बिदाई गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब फोन कलको साथी एकछिन होल्डमा उहाँले राखेर हामी म्यासेजतर्फ लाग्छौँ, किनभने धेरै साथीहरूले म्यासेज गर्नुभएको छ हामीलाई। पहिलो म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, हेलो दाई, मदानी साथबाट म एलिना एलिसा पन्थी हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ एलिसा पन्थीलाई, कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, नमस्ते, म गुल्मी मदानीबाट प्रदीप विश्वकर्मा हो, म पनि कार्यक्रम सुन्दैछु, सबै सबै साथीहरूलाई गुड भन्छु ल भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँलाई पनि। अर्को म्यासेज छ हामीसँग, उहाँले लेख्नु भएको छ, माडी एक जबाङबाट कार्यक्रम सुन्दैछु, सबैलाई शुभरात्रि भन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। अनि नाम लेख्नु पर्दैन, माडी एक जबाङको मान्छेले नामै नलेखिकन पठाउनु भएको छ, के गर्ने, गाह्रो छ मलाई पनि। अर्को सन्देश छ यहाँ, उहाँले लेख्नु भएको छ, हेलो वीरेन्द्रजी नमस्ते गरी है, म माडीबाट सुन्दैछु जबाङ वली मायाको मुटु भनेर भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ मायाको मुटुलाई। यसै क्रममा अर्को कमेन्ट छ, उहाँले लेख्नुहुन्छ, गङ्गादेव दुईबाट रमिता बिसी हो, कार्यक्रम सुन्दैछु, कार्यक्रम असाध्यै मनपर्छ भन्नुभएको छ। अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, के लेख्नु भएको छ भने, प्रेमिका पुन मगर अर्घ खाँचीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। कस

0: को प्रेमिका हो यो पनि खुलाइदिनु भएको हुन्थ्यो क्या अरे होइन, हुन त नामै नाम मात्रै पनि प्रेमिका हुनसक्छ। यति बेला अर्को मङ्गल म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। उहाँले रोल्पाको कुन ठाउँबाट, रोल्पाको मान्छे अहिले उहाँ चाहिँ कहाँ हुनुहुन्छ भन्ने कुरा लेख्नु भएको छ, म बात राखेको छु। ल, उहाँको नाम अलि, उहाँको ठाउँको नाम अलि बुझिएन होइन, ठिक छ। निर्मला रम्जालीको मैले म्यासेज वाचन गरिसकेको छु, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु उहाँलाई पनि। अब फोन कलको साथीलाई म लिन्छु, अघि नैदेखि होल्डमा कुरा छु है, अघि नैदेखि होल्डमा बसिरहेको छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
1: प्युठान झिमरुक गाउँपालिका।
0: प्युठान झिमरुक गाउँपालिकाबाट के गिरी भन्नुभयो? अमर गिरी है, के छ अमर गिरीको हालखबर? ठिक छ मेरो पनि। अनि यति बेला के गर्दै हुनुहुन्छ नि अमरजीले? ओहो, माम त मलाई पनि चाहिएको थियो क्या अरे, दिनु भएन। मैले अब माम कस्तो हुन्छ मलाई थाहै छैन क्या, मैले सधैँ भात खाने बानी पर्या, माम त कस्तो हुन्छ थाहै छैन क्या।
1: पकाएपछि भात,
0: ए भातलाई पनि पकाउनु पर्छ र भन्या
1: माम माम बनाउनु,
0: ए त्यो मलाई थाहै थिएन क्या होइन
1: हजुर,
0: मलाई कसैले पनि सिकाउनु भएन। हेर्नुहोस् त,
1: अब सिक्नुहोस् न त मैले
0: हजुरलाई, ए ए अब तपाईँले मलाई सिकाउनु भयो होइन त
1: हजुर।
0: ठिक छ, कार्यक्रम आउनु भएको छ, आज दिनहरू कसरी बिताउनु भयो, पानी पर्यो कि परेन?
1: पानी पर्ने दिनभरि सुत्ने उठ्ने खाने।
0: भनेपछि असारे, भनेपछि एउटा गीत छ नि, असारे महिनामा पानी पर्यो रोजायो होइन, त्यस्तै भइरहेछ होइन, त्यही त नि गाह्रो छ। हुन्छ, कार्यक्रममा आउनुभयो, आज के सुन्न पाउँछौँ त हामीले?
1: खै अब के सुनाउ, जान्दिनँ, जान्नु त त्यही पनि सुनाउ, प्रयास गरौँ है त।
0: प्रयास त हो क्या अरे, प्रयास त गर्नपर्छ भो होइन
1: हजुर,
0: ल गर्नुहोस् त,
1: अब गरौँ त,
0: ल गर्नुहोस् ल।
1: ए धेरै भयो छोडेर गएको, गएको जङ्ग भागको एउटा चिठी लेख्न मनमा छ,
0: जुन मायालाई धरधरी, जुन मायाले धरधरी रुवायो, ओइ मायालाई अमरजीलाई देख्न मन लाग्छ होइन,
1: त्यतै जान खोजेको कता कता बिरे
0: त्यतै जान थाल्नुभयो, कता कता जानुभयो जानुभयो होइन
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि बसाइमा आउनुहोला, गुड नाइटको शब्दहरू राखिहाल्नुहोस् ल।
1: सर्वप्रथम त हजुरलाई, त्यसपछि मसँग सुतेका सबै साथीहरूलाई गुड नाइट भन्दै बिदा हुन्छु, नमस्ते
0: नमस्ते। अब म पनि तपाईँलाई एउटा गीत सुनाउँछु क्या अरे होइन, गीत पनि सुन्नुपर्छ क्या, कहिले काहीँ त अब यस्तै बोलिरहनु मात्र पनि हुँदैन, कहिले काहीँ गीत पनि सुन्नुपर्छ। गीत राख्छु तपाईँको लागि, सारे मैयामा पानी पर्यो रुजाउने भन्ने गीत त राख्नु पऱ्यो क्या अरे होइन, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: असारे महिनामा पानी पर्यो रुझाउने यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ अनिवार्य बसाइमा। या साँच्ची एउटा विषयमा कुराकानी त गर्न बिर्सिएछ, ल अब बसै कुराकानी गर्छु। यो कार्यक्रममा साथी बनाउने बसाइ ल्याउँदा उपयुक्त कि नउपयुक्त है तपाईँले म्यासेजमा पनि भन्नुहोला पनि भन्नुहोला यति बेला साथी। नमस्कार हजुर।
1: नमस्ते दादा।
0: को बोल्नुभयो, कहाँबाट?
1: म रुन्टीगढी नौ सखीबाट बुद्धि परिहार।
0: बुद्धि परिहार होइन?
1: हजुर दादा।
0: के छ बुद्धि हालबाट तपाईँको?
1: एकदम ठिक छ हजुर। अनि हजुरको?
0: हाम्रो पनि एकदम ठिकठाक छ। तपाईँको नाम सुन्ने बित्तिकै एउटा मलाई कथा याद आयो कि।
1: हजुर सर।
0: एउटा एक ठाउँमा एउटाको नाम कुन्नी थियो, एउटाको नाम बुद्धि थियो होइन? अनि बुद्धिलाई एकदमै टोइलेट जान मन लाग्यो होइन, र त्यसपछि बुद्धिमा है कुन्नी त यहीँ म टोइलेटमा जान्छु दिशा गरेर आउँछु भने कि होइन। अनि त्यसपछि अब बुद्धि त दिशा गर्न गयो होइन, अनि कुन्नी मात्रै भयो क्यारे। अनि त्यसपछि एउटा मान्छेले आएर भाइ तिम्रो नाम के हो भनेर सोध्यो होइन, दाइ मेरो नाम कुन्नी हो भन्यो, कुन्नी भन्यो कि होइन। अनि तिमीलाई तिम्रो नाम पनि थाहा छैन अनि भने त दाजु कुन्नी भनेर, अनि तिम्रो बुद्धि खोइ भनेर बुद्धि त टोइलेट गएछ दाई भने कि होइन। त्यही त्यही जोक्स याद आयो कि तपाईँको नाम सुन्ने बित्तिकै। तपाईँको जेल त्यस्तो भएको छ कि छैन थाहा भएन होइन। ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि यति बेला दिनहरू कसरी बिताउनुहुन्छ? पानी पर्यो कि परेन? आज के छ अवस्था भन्छ त?
1: आज पानी पर्यो दादा, पानी पर्यो, घरमै
0: बसिरहेको। ए पानी पर्यो, घरमा बसिरहनु भएको छ होइन? घरमा के गर्दै बसिरहनु भएको छ नि? बस्ने खै गर्न हुन्न क्या, अल्छी लाग्छ फेरि होइन। हो कि होइन बसी मात्र राख्यो भने त अल्छी अल्छी लाग्ने रहेछ कि फेरि होइन। हुन्छ, कहाँ के सुनाउनुहुन्छ हामीलाई? ओके ल गीत गाउनुहोस् ल, गीत गाउनुहोस् ल।
1: यो भयो नखम्ची हामीलो भोगते ज्ञान दिन्छु भनेर मलाई कसैले दिन मात्रै भोगते। हजुर दादा,
0: ज्यान मात्रै दिन्छु भन्ने मान्छेले दिल मात्रै हो गर्थे होइन?
1: हजुर हजुर।
0: ज्यानै दिएनन् होइन? कस्ता मान्छे हुन् फेरि त्यो ज्यान दिन्छु भन्न ज्यान नदिने?
1: त्यस्तै भनौँ न दादा।
0: पक्नु

त्यस्ता मान्छेलाई त अब मैले जानेको छु होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि गपसाईमा आउनु होला। गुड नाइटको शब्द राख्नुहोस्। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँसँग कुरा गरिसकेको छु। पालो तपाईँको हो, अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते। वर्षा नेपाली होइन? के छ वर्षा खबर? ठिक छ। तपाईँ सालवाला वर्षा हो कि पानीवाला वर्षा हो भने कि? खै थाहै छैन नि। तपाईँ पानीवाला वर्षा हो कि सालवाला वर्षा हो? ए सालवाला वर्षा हो। ए कति वर्ष हो वर्षा? ए 17 वर्षको वर्षा होइन? पानीवाला वर्षा त होइन नि। अनि कति क्लासमा पढ्नुहुन्छ त? कक्षा 12मा पढ्नुहुन्छ होइन? हो, कुन विषय लिएर पढ्नुभयो है? ए दामी विषय लिएर पढ्नु भएको रहेछ त। अब त ब्याङ्कको म्यानेजर बन्ने होला क्यारे होइन? कसले भन्नु पास हुनुहुन्न भन्दा? त्यही त नि, मेहनत त गर्नु पर्यो क्यारे। टुप्पी कसेर पढ्नु पर्यो क्यारे नि। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ त? लगाउनुहोस्।

0: नौ फोन निलाउँदैन रुन्छे प्यारी, कस्तो राम्री प्यारी होला नि रुनी हैन। वर्षा जी को प्यार आउनु भएन, फोन पनि लागेन, पानी परेको भएर आइ।
1: नहीं,
0: ठीक छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, तपाईँको स्वर मलाई राम्रो लाग्यो। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद,
1: अनि टेक्निसियनमा रहने मित्र उहाँको लागि, अनि मेरो घर परिवारको लागि, अनि इन्डियामा रहनुहुने मेरो दाई दिदी।
0: नमस्ते, अब म्यासेज लिन्छु के अरे, आठवटा म्यासेज जम्मा छ होइन, त्यसपछि एउटा कल लिप्त राखौँ होला। यति बेला अर्को म्यासेज छ, म्यासेज मैले अब म म्यासेज लिन्छु, फोन कलको साथीलाई होल्डमा राखेको छु, र अर्को म्यासेज लेख्नु भएको छ। विद्या नेपाली हो, धुर्कोटबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ विद्या नेपालीलाई। यसै क्रममा अर्को म्यासेज रहेको छ, रमेश पन्थी हो, म गुल्मी मदानी साथबाट कार्यक्रम सुन्दैछु, सबैलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, रेखा सुनार मदानी साथबाट हो कार्यक्रम, मैले पनि सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। गिरी हो, प्युठान टिम्बुर चौरबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो अनि लागिराखेको छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा मधाने सेवेन भनभनीबाट लेखनाथ के भन्नुभएको छ, लेखनाथ पन्थी भन्नुभएको छ होइन, कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो

0: कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, म्यासेजमा लेख्नुहुन्छ उहाँले, करिश्मा घरती हो माडी गाउँपालिका वार्ड नम्बर 1 सबैलाई गुड नाइट भन्छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, उहाँले लेख्नु भएको छ, अमृत घरती हो रोल्पाबाट कार्यक्रम सुन्दैछु, नमस्ते दाजु भन्नुभएको छ। अब एकजना साथीको कल लिन्छु, त्यसपछि म म्यासेज लिन्छु भन्दै थिएँ, फोन आइसकेको छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर।
1: हेलो दादा, नमस्कार।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म सल्यानको कालीमेरदेखि, भूमिसारा बुढा मगर भन्नुपर्छ है,
0: भूमिसारा बुढा मगर सल्यान कालीमाटीबाट।
1: हजुर,
0: त्यो अग्निको सायरी फेरि एकचोटि भन्नु त, मलाई मन पर्यो क्या।
1: फुल त सारे सारे हो, बोट किन सार्नु पर्यो? फुल त सारे सारे हो, बोट किन सार्नु पर्यो? माया त मार्यो, बोली किन मार्यो?
0: माया त मार्यो मार्यो, बोली किन बार्नु पर्यो नि?
1: हजुर,
0: भमिसराजीलाई कसले हो बोली फेरि?
1: होइन तर त्यो बोला मुट,
0: अब मुक्तक भन्छु भने आउनुभयो, सायरी भन्न पुग्नु भएछ होइन? के छ हालखबर, के गर्दै हुनुहुन्छ आजले?
1: केही नै दादा, पानी पर्छ,
0: बसो भएको छैन, ठिक छ, कार्यक्रम आउनु भएको छ अनि यति बेला बिताउनु भयो, घरैसी काम गर्नुभयो, बिताउनु भयो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
1: अब
0: पनि सुनाउनु न, हुन्छ, गुड नाइट राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्क हुनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब मैले तपाईँको लागि एउटा गीत राख्न चाहन्छु, के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा, यस्तो राम्रो गीत छ होइन, यो गीत तपाईँको लागि राख्न चाहन्छु भनेको थिएँ, तरले यहाँ कुरा बिगारिहाल्यो नि, यो गीतै सर्च भएन छ होइन, ठिक छ, म फेरिबाट खोज्दैछु। मैले तपाईँको लागि असाध्यै राम्रो, मलाई एकदमै मनपर्ने गीत राख्दैछु, के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा, यो गीत तपाईँको लागि राख्न गइराखेको छु। र हामीलाई धेरैजना साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई असाध्यै माया गर्नुहुन्छ उहाँहरूले होइन, त्यसैले त यो गीत राख्न सकिएन। अब अर्को गीत तपाईँको लागि राख्न चाहन्छु, नजलाऊ बेर्थै छाती कसैको याद, यो गीत तपाईँको लागि राख्छु, यो गीत तपाईँको लागि राख्छु, गीतपछि तपाईँको माझमा फेरि आउनेछु, यो गीत तपाईँको लागि।

0: नझलाउ व्यर्थ साथी कसैको यादमा, कसैको यादमा तिमीले व्यर्थ साथी जलाएर के गर्छौ? हैन, अब ऊ तिम्रो हुँदै हुँदैन त, हैन? त्यसैले व्यर्थ साथी कसैको यादमा पनि जलाउनु हुँदैन, रुनु हुँदैन, हैन? यही नै थियो क्यारे। यति बेला साथी हुनुहुन्छ, त्यसपछि म म्यासेज लिनेछु। यो कुरा म तपाईँलाई जानकारी गराए। साथी हुनुहुन्छ, म स्वागत गरे। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? अलि टाटो आवाजमा बोल्नु पर्यो। को बोल्नुभयो? कहाँबाट हजुर? सन्तोष विश्वकर्मा, जाजरकोटबाट। के छ सन्तोषजी, हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले? ए, गीत होइन कि, आज के सुनाउनुहुन्छ हामीलाई? ल सुनाउनुहोस्।
1: बोली फेरौ माया आज आएर आस्त मेरो आँसु सकियो रुँदा रुँदै मेरो आँसु सकियो आस्त मेरो आँसु रुँदा रुँदै मेरो आँसु सकियो नै
0: हस्दा हस्दै मेरो आँसु खस्यो रुँदा रुँदै मेरो आँसु सकियो, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। गुड नाइटको शब्दहरू राख्नुहोस्। धन्यवाद।
1: भन्नुपर्दा मेरो आमा बुवा दिदी दाई अनि
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले विदा भएर गइसक्नु भएको छ। 9844-17-298 म्यासेज पनि गर्नुहोला। हुन त म्यासेज पनि आइसकेको छ, कतिवटा बाँकी छ भने चारवटा म्यासेज आइसकेको छ है मेरो म्यासेजको इनबक्समा। 50 मिनट गइसक्यो।

0: कुछ अब एक जना साथी को मैसेज ली सके हमी बिदा भएर जाने छौं। यो एकजना साथी कल ली सके हमी बिदा भएर जाने छौं। यो कुरा म तपाईलाई जानकारी गराउँछु, त्यसैले फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, आउनु होला। 9868-6040-40 फोन गर्नुहोला र 98 म्यासेज गरिरहनु भएको छ साथीहरूले। 9868-6040-40 म्यासेज त 9864-17-298 मात्रै गर्न पाइन्छ है। म तपाईँलाई आग्रह गरे एकदमै मिसकल चाहिँ नगर्नु न। कति साथीहरूले फोन लगाउनुहुन्छ, फोनै लागिरह हुँदैन, लास्टमा 51 भएको साथीले किन मिसकल गरिरहनु पर्ने होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार दादा,
0: को बोल्नुभयो, कहाँबाट?
1: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छु।
0: के छ मुना खबर?
1: सबै ठिकै छ भनेको छ है।
0: के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दैछु।
0: माम खानुभयो?
1: भइसक्यो भन्नुपर्छ है।
0: के खानुभयो त माम?
1: अझ त मैले के पाएँ के पाएँ बिर्से
0: त्यसरी बिर्सिन पाइन्छ र भने पाइन्न हो, यहाँ आइसकेपछि त पाइन्न।
1: हजुर हजुर।
0: ल आज के सुनाउनुहुन्छ होला भन्नुहोस्।
1: म एउटा आधुनिक गीत गाउँछु, मलाई गाउन त आउँदैन, त्यही पनि कोसिस गर्छु।
0: ओके, ल गाउनुहोस् त।

0: यति नै भन्नुहुन्छ होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि साथीहरूलाई सम्झना समर्पण गुड नाइट भन्छन् नि हो त्यही राख्नु।
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु।
0: नमस्ते। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ। कतिवटा म्यासेज छ भनेपछि चारवटा म्यासेज म वाचन गर्छु। हामीलाई म्यासेज गर्नु भएको छ, उहाँले लेख्नुहुन्छ, केशरी राणा मगर प्युठानबाट सुन्दैछु, कार्यक्रममा साध्यै राम्रो रमाइलो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। स्मृति मगर सुनसहरीबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो अनि रमाइलो छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। स्मृति मगरलाई कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अर्को म्यासेज रहेको छ, सुनसहरीबाट स्मृति मगर मैले पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यो म्यासेज मैले डबल वाचन गरे जस्तो लाग्यो। अर्को म्यासेज रहेको छ, अर्क खाँची सुके धाराबाट खड़क थापा हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। उहाँले सकुन धाराबाट खड़क थापा हो भन्नुभएको छ अर्क खाँचीको। अर्को अन्तिम म्यासेज छ, उहाँले लेख्नुहुन्छ, जेनिसा रोका हो सुनसहरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। ल अब चाहिँ भ्याइयो, अब म्यासेज पनि भ्याइयो, फोन कल पनि गर्ने समय पनि छैन। अब लौ त अब जाने बेला भइसक्यो अरे, अब बाहिर कुनै सामान राख्नु भएको थियो होला अनि भित्र ल्याउनु पर्ला भनेर बाहिर छोड्नु पो भएको छ कि बिर्सनु पो भएको छ कि, यसो सम्झिनु होला अनि घरभित्र ल्याउनु होला क्या अरे, नत्र फेरि बिर्सिएला, पानी पर्ला, रुझला, शीत पर्ला, के होला, जनावरहरूले लैजाला, होइन, यसो सचेत रहनु होला। अनि भान्साकोठामा आगो खाना पकाइसकेपछि आगो मार्नु भयो कि मार्नु भएन कुन्नि, आगो मार्नु भएको छैन भने मार्नु होला क्या अरे, आगो निभाउनु होला, पशु चौपायाहरू खोरमा गोठमा, कुखुराहरू गोठ खोरमा के गर्दैछन् यसो त्यतातिर पनि हेर्नु होला क्या अरे, अनि वैद्युतीय उपकरणहरू खुल्लै पो छोड्नु भएको छ कि तपाईँको फेरि बिर्सने बानी छ, होइन, मैले सम्झाइदिइराखेको छु, अनि झालडोकाको चुकुन राम्रोसँग लगाउनु भयो कि लगाउनु भएन, सबै कोठाको झालडोकाको चुकुन लगाएर

रात्रि सुत्नु होला अनि यसपछि तपाई त बिरामी मान्छे ग्यारे है औषधि खानुभयो कि खानु भएन यदि औषधि खानु भएको छैन भने औषधि खानु होला तपाईँको त बिर्सिने बानी मैले सम्झाइदिएको छु खाने बानी आफूसँगै राखेर सुत्नु होला ग्यारे कति बेला राति तिर्खा लाग्छ थाहै हुन्न मलाई त राति तिर्खा लाग्यो भने उता भान्सा कोठामा जान दुःख हुन्छ त्यसैले म त खाने बानी आफूसँगै राखेर सुत्ने गर्छु ग्यारे तपाईँले पनि त्यस्तै गर्नुहोला भन्दै कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस् कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ लौ त मलाई बताउनु होला क्यारे फोन गर्नुहोला 9864172098 मेरो मोबाइल नम्बर हो फोन गर्नुहोला तपाईँको लागि नम्बर खुला गरेको छु भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदरी

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाले है, अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन घरको।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका सुमधुर गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागर भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। प्रिय सचिन, प्रकृतिको यो दिव्य क्षणमा तपाईँसँगको सान्निध्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। पलासोडा भण्डारी कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। आत्मीय सज्जन, मानिस सृजनशील प्राणी हो, त्यसो त सृजना सजीव मात्रको धर्म पनि हो। बोट बिरुवाहरू पनि सृजनशील हुन्छन्, किट पतङ्ग जीव जन्तु र पशु पक्षी सबैलाई सृजनाको धर्म निर्वाह गर्ने विशेष शक्ति दिएर प्रकृतिले पठाएको हुन्छ। जङ्गलमा हामीले चराहरूले बनाएका अनेक थरी गुणहरू देख्ने गर्दछौँ। त्यसरी बनाइएका गुणहरू अत्यन्त सामान्यदेखि लिएर अत्यन्त कलात्मकसम्मका हुने गर्दछन्। कमिलाहरू पनि त्यत्तिकै सृजनशील हुने गर्दछन्। जङ्गलमा बनाइएका धमिराका गोलाहरू मान्छेले बनाएका मन्दिर जस्तै कति आकर्षक देखिन्छन्, कति दिव्य देखिन्छन्। हामीले कुमालकोटी भनेर चिनिने एउटा किराले माटोको प्रयोग गरेर जुन किसिमको घर बनाएको हुन्छ त्यो घर साँच्चै नै कति कलात्मक देखिन्छ। माटोमा उम्रिएका हरेक बिरुवाहरू फुल्दा र ती बिरुवाहरू झुल्दा कति दिव्य देखिन्छन्, कति कलात्मक र सुन्दर देखिन्छन्। ती कुनै पनि बिरुवाहरू नयाँ बिरुवा नउमारिकन समाप्त हुँदैन। यसरी हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने जीवन भन्नु नै सिर्जनाको नाम रहेछ। यहाँ हरेकको काम नयाँ नयाँ सिर्जना गर्नु, नयाँ नयाँ निर्माण गर्नु, नयाँ नयाँ रूपमा स्वरूपमा बदलिनु। सिर्जना नगरिकन कसैको पनि जीवन पूर्ण हुन सक्दैन। यसरी हेर्दा सिर्जनाकै कारण हामीले जीवनमा तृप्तिको अनुभव गर्दा रहेछौँ। मनुष्यले यसो उसो जसो गरे पनि केही न केही नयाँ सिर्जना गर्ने प्रयास गरिरहेको हुन्छ। कसैले व्यापार गरेको हुन्छ, कसैले जागिर खाएको हुन्छ, कसैले नयाँ नयाँ कुराको खोज अनुसन्धान र अन्वेषण गरिरहेको हुन्छ। घाँस बाँस र कपास मानिसका आधारभूत आवश्यकता अवश्य हुन्, तर यतिले मात्रै मानिस प्रसन्न हुन सक्दैन, सुखी हुन सक्दैन। धन सम्पत्ति प्रशस्त भए पनि, ठुलो र भव्य घरमा बसे पनि अनि मिठा मिठा कुरा खान पाए पनि मानिस सुखी भएको हुँदैन। प्रिय सज्जन, बाँच्नसम्मका निमित्त घाँस बाँस र कपास अनिवार्य हो, तर बाँच्नु भनेको हिडुल गर्नु र बसउठ गर्नु मात्र होइन, गतिशील र अर्थपूर्ण बचाइ नै मानिसको वास्तविक बचाइ हो। मानिसको जीवनलाई अर्थपूर्ण बनाउनका लागि उसको सृजनशीलताको ठूलो भूमिका रहेको हुन्छ। हामी बाँच्दा पनि हाँसी हाँसी बाँच्न सकौँ, सुविधाका साथ बाँच्न सकौँ, इज्जत र पूर्ण प्रतिष्ठाका साथ बाँच्न सकौँ। यस्तो किसिमको चाहना हरेक मानिसभित्र रहेको हुन्छ। उसको यही चाहनाका कारण आजको विश्व यो अवस्थासम्म आइपुगेको हो। खानु बस्नु र लगाउनु मात्र जीवनको उद्देश्य भएका भए प्रिय सज्जन, मानिस समाजमा यसरी मिलेर बस्ने अवस्था आउँदैन थियो।
मानिसले चन्द्रमा मङ्गल आदि अनेक ग्रहहरूमा पनि पाइला टेकेको हुँदैनथ्यो। हिँडेर जाँदा महिनौ लाग्ने ठाउँहरूमा मानिस केही घन्टामै पुग्ने कुरा सम्भव हुँदैनथ्यो। जीवनको उद्देश्य के हो? हामीले मनुष्य भएर जन्मिसकेपछि गर्नुपर्ने के हो? यस्ता किसिमका प्रश्नहरूमाथि चिन्तन गरेर दुःख तनाव र पीडाका बिचमा पनि प्रसन्न हुन सिकाउने अध्यात्म ज्ञान हामीले प्राप्त गर्ने थिएनौँ। सृजनशीलता नै जीवन हो भन्ने सत्यलाई आजको मानिसले गरेका अनेकन अनुसन्धान, अनेकन आविष्कार र नयाँ नयाँ प्राप्तिहरूले प्रमाणित गरिदिएका छन्। तर सिर्जना कहिल्यै पनि एकदेशीय, एकपक्षीय र सङ्कीर्ण हुँदैन। यसका अनेक आयामहरू हुने गर्दछन्। हामीले जहाँ हेर्यौँ उही सृजनशीलता प्राप्त गर्न सक्दछौँ। प्रिय सज्जन, यदि कला र सिर्जना एकपक्षीय मात्र भएका भए मानिस कवि मात्रै हुने थिए अथवा गीत गाउने गायक गायिका मात्र हुने थिए। तर मानिस सबै भएका छन्, गीतकार भएका छन्, गायक भएका छन्, चित्रकार, सङ्गीतकार, वैज्ञानिक, शिक्षक, लेखक, पत्रकार आदि इत्यादि विभिन्न भएका छन्। हामी जे चाह्यौँ त्यही बन्न सक्दछौँ। हामीभित्र को छ त्यो महत्त्वपूर्ण विषय हो। हामीभित्र के छ त्यो महत्त्वपूर्ण विषय हो। यदि हामीभित्र कवि व्यक्तित्व बलियो छ भने हामी कवि हुन सक्दछौँ। चित्रकारिताको प्रतिभा बलियो छ भने चित्रकार हुनबाट हामीलाई कसैले रोक्न सक्दैन। होइन, हामीभित्र मिठो सङ्गीत छ भने हामी सङ्गीतकार बनेर देखा पर्दछौँ। जे होस्, हामीभित्र सबैमा फरक फरक प्रतिभा लुकेर बसेको छ। त्यसलाई अभिव्यक्त गर्यो भने हामी त प्रसन्न हुन्छौँ नै, सँगसँगै हाम्रो समाज र वरपरका मानिस पनि सुखी हुन्छन्। किनभने सिर्जना सबैका लागि हो। प्रिय सज्जन, आफ्नो लागि त घाँस बाँस र कपास मात्रैले पनि काम चल्न सक्ला, तर सबैका लागि प्रिय हुने कुरा भनेकै हामीभित्रको कला र सिर्जनाको शक्ति हो। त्यसैले मनुष्यका निमित्त सृजनशीलताले सबैभन्दा उच्च मूल्य राख्दछ। यसरी यो कुरा प्रमाणित हुन्छ। अब सृजनशीलता मनुष्यको धर्म र पहिचान हो भन्ने कुरा त स्पष्ट भयो, तर सृजनशीलता कसरी अभिव्यक्त हुन्छ? यो प्रश्न निकै महत्त्वपूर्ण छ। जहाँ सृजनशील वातावरण हुन्छ, त्यही वातावरणमा हामीभित्रको सृजनशीलताले पनि प्रकाशित हुने अवसर प्राप्त गर्दछ। सृजनशील वातावरण कस्तो हुन्छ त त्यसो भए? सृजनशील वातावरण शान्त हुन्छ। हामीभित्रको एकान्त जहाँ प्रकट हुन्छ, त्यो वातावरण नै सृजनशील मैत्री वातावरण हो। प्रिय सज्जन, जति सामाजिक सद्भाव, एकता र मैत्री बलियो भए त्यति नै सामाजिक शान्ति पनि बलियो हुन्छ। अनि त्यही शान्त वातावरणभित्र हामीभित्रको प्रतिभाले प्रकाशित हुने मौका प्राप्त गर्दछ। प्रिय सज्जन, सामाजिक सद्भाव, मैत्री र परस्परको निष्ठा कसरी वृद्धि हुन्छ त त्यसो भए? विद्वानहरू भन्दछन् हामीभित्रको काम, क्रोध, लोभ, मोह आदि इत्यादि जति पनि दुर्भावहरू छन्, दुर्विचारहरू छन्, ती दुर्भावनाहरू जति बेला हट्दछन् त्यति नै बेला समाजमा परस्पर विश्वास र सहकार्यको भावना पैदा हुन्छ। कसैले कसैप्रति पनि द्वेष, ईर्ष्या